सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ौं रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गर्मी शुरू भएसँगै सर्पदंशका घटना बढ़दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव पाएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष एक वैशाख यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना घाइते भएका छन्।
2: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोड़घटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवादपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
2: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोड़िएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोड़ेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकका लागि छूट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 सम्मको बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छूट हुने जनाएको छ।
2: नबिल ब्याङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म 7 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5 अर्ब 92 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
4: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
3: अब विचार विश्लेषणको पालो। सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बाल बालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यो सम्पूर्ण समाजको साझा दायित्व हो।
4: त्यस्तै कोइरालाहरूले बिराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर देउवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागत योग्य नै हुन्छ। तर भागभण्डाका बुदाहरू तयार पारी पार्टीमा किचल उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
3: शैक्षिक बेरोजगारी डिग्री हातमा काम छैन साथमा शीर्षकमा कृष्माकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रत्येक विद्यार्थीलाई आफ्नो रूचि खुबी र क्षमताका आधारमा व्यवसाय छनौट गरी व्यावसायिक योजना निर्माण गर्न सघाउनुपर्छ। तिनको अध्ययन सम्पन्न भए पश्चात उक्त योजना अनुसारै व्यवसाय शुरू गर्न अनुदान र सहुलियत ऋणहरू उपलब्ध गराउनुपर्छ। तिनलाई प्राविधिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराई आवश्यक सहजीकरण गरी रोजगारी बढ़ाउन सकिन्छ। स्थानीय तथा प्रदेश सरकारले सरकारी निजी साझेदारीमा संघ संस्थाहरूलाई प्रोत्साहित गराउने प्रावधानले स्थानीय तथा प्रदेश स्तरमा उपलब्ध स्रोत साधनमा आधारित उद्योग व्यवसाय सञ्चालनमा आउँछन् र त्यसले रोजगारी सिर्जना हुन्छ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पूरे 102.1 MHz डेंगी एडिस कुटोकाईबाट सर्ने रोग हो। यो लामखुट्टै सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 21 गते बिहीबार, अगस्त 6 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बितेको छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा। त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै। नारायणी नदी आसपासमा डुबानको जोखिम। साँझैसम्म सतर्कता अपनाउनु पर्ने।
1: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द। अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
0: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प। मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छोड्दै। झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै।
1: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु। मनसून शुरू भए यता 100 बढ़ीको ज्यान गयो। रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपणास्त्र तथा ड्रोन आक्रमण।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। नेपालले 22 खेलमा सहभागिता जनाउँदै। आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मौसम सम्बन्धी प्रसंग।
1: बितेको छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले क्षेत्रमा 93.8 मिलिमिटर वर्षा भएको छ। घली खर्क क्षेत्रमा 79.6 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दा बागमती, लुम्बिनी र गण्डकीको सीमा क्षेत्रमा पनि पानीको झरी परेको छ। नवलपुर, परासी र बर्दघाट क्षेत्रमा बितेको छ घण्टामा क्रमश 91.2, 88.6 र 82.2 मिलिमिटर पानी परेको छ। लगातार परेको पानीका कारण त्रिशुली, मर्स्याङदी, सेती गण्डकी, काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पर्ने पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: पछिल्लो 6 घण्टाको वर्षाको अवस्था हेर्दा गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा हुने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
1: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
0: प्रधान न्यायाधीश नियुक्ति, सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश बारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग

0: भनेको कि विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिश बारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। रासोपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल, आईसीजे र ह्युमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखत जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राई संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चश्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अरियालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चश्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अरियालले कसैको नाम भने लिनु भएन। सभामुख अरियालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अरियालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउनु यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चश्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अरियालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नुभएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै निमापत्ति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको, अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40 हजार मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन डिजर्टमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढाएर अहिले चाहिँ जुन बजारको माग बढ्यो त्यसलाई पनि हामीले

0: સામુદાયિક સૂચના નેટવર્ક સીઆઈએન મારફત દેશભરિ પ્રસારણ ભઈરહેકો સાઝા ખબરમાં સર્પકો ટોકાઈ ર ભ્રમકા કારણ મૃત્યુકો જોખિમ.
1: પાણી ખુવાઉનુ હુદૈન, પટક્કૈ પણ પાણી ખુવાઉનુ હુદૈન. પેસન્ટ ચાહિં કન્શિયસ છ, અચેત અવસ્થા છૈન, કમ્પ્લીટલી હોશમાં છ ભને ત્યસ્તો અવસ્થામાં પાણી ખુવાઉંદા ચાહિં મિલ્છ, ખુવાઉન મિલ્છ. યો ચાહિં બિલકુલૈ મિલ્છ.
2: 128 મેગાવાટ તમોર મેવા જલવિદ્યુત આયોજનાકો સુરૂંગ ખન્ન શરૂ. પહેલે નઈ છાપીએકા લાઇસેન્સ બાડને બાહેક યાતાયાતકા સબૈ કામ 20 દિનદેખિ ઠપ્પ. મલ લ્યાઉદા ભારતીય જેલમાં પુગેકા સરલહાઈકા કિસાન દાજુભાઇ જમાનતમાં છોડ્દૈ. લગાયતકા ખબર બાંકી નઈ છન્. સીઆઈએનકો સાઝા ખબર સુન્દૈ ગર્નુહોલા.
0: આજકાલ બાલ વિવાહકો કુરા આઉંદા ધેરેલે ભાગેર વિવાહ ગર્ને કિશોર કિશોરીલાઈ માત્ર દોષ દિન્છૌ.
3: તર કે હામીલે કહિલે સોચેકા છૌ ઉમેર નપુગ્દૈ ઉનીહરુ કિન વિવાહ ગર્ન બાધ્ય હુન્છન્?
0: કિશોર અવસ્થામાં આકર્ષણ, મિત્રતા ર પ્રેમ ભાવના વિકાસ હુનુ સ્વાભાવિક હો. તર હામ્રો સમાજમાં યસલાઈ લુકાઉને, દબાઉને વા સજાય દિને વિષય બનાઈન્છ.
3: અભિભાવકસંગ ખુલા સંવાદ નહુનુ, યૌન તથા પ્રજનન સ્વાસ્થ્ય સંબંધી સહી જાણકારી ર પરામર્શકો અભાવ હુનુ, પરિવાર ર સમાજકો અનાવશ્યક દબાવ તથા ગલત સામાજિક માન્યતાલે ધેરે કિશોર કિશોરીલાઈ બાલ વિવાહ તર્ફ ધકેલી રહેકો છ.
0: બાલ વિવાહ રોક્ન દોષ હોઈન, વિશ્વાસ આવશ્યક છ.
3: છોરાછોરીસંગ સાથી જસ્તૈ સંવાદ ગરૌ. વૃહત યૌનિકતા શિક્ષા ર યૌન તથા પ્રજનન સ્વાસ્થ્ય સંબંધી સહી જાણકારી ઉપલબ્ધ ગરાઉ ર કાનૂનકો પ્રભાવકારી કાર્યાન્વયન ગરૌ.
0: બાલ વિવાહ રોક્ન દોષ હોઈન, વિશ્વાસ આવશ્યક છ. બાલ વિવાહ રોકૌ, છોરાછોરીકો સપના જોગાઉ, શિક્ષિત સક્ષમ ર જિમ્મેવાર પુસ્તા નિર્માણ ગરૌ. જનહિતકા લાગી મહિલા સશક્તિકરણ સ્રોત કેન્દ્ર ઓઆરસી, સામુદાયિક રેડિયો ઉદયપુર ર સીઆઈએન.
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो. मानवता नै सबै धर्मको मूल मर्म हो. आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो.
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ. अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं.
6: मतभेद भए संवादबाट समाधान खोजौं. सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं.
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो. आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ.
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील.
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ. नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भए पछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ. त्यस्तै भित्र पृष्ठमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ. दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छाड्न भारतीय अदालतको आदेश रहेको छ. देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्ष शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावटको तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खण्ड शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
2: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुङ्गानाले लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका दुई छोरा र तीन छोरी छन्। छोरा छोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 त पढे, त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको करिब 1.5 महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने माथिल्लो अरूण आयोजना बाँधमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ 19 किलोमिटर सड़क र पुल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायातका कार्यालयमा सेवा अवरूद्ध छ। हजारौं सेवाग्राही प्रभावित भए। आयोजना बाँधमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ 19 किलोमिटर सड़क र पुल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ।

0: परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पुष्पराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बक्यौता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकुद अन्तर्गत जापानमा आयोजना हुने 20औं एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकुद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शम्सुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी20 श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन। अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027 हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
1: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801001000W

0: 4477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
3: चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुफ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
4: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
3: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन बिस भित्र छिरे त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
4: फैलिन
3: पाउँदैन। उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
4: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
3: भन्दा छिटो पुर्याउनु पर्यो।
4: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास डाक्टर?
3: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर सास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आइलिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
2: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अपनाउन पर्ने,
5: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन, 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू,
2: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ़दै,
5: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु, मनसून शुरू भए 100 भन्दा बढ़ीको ज्यान गयो, रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेप्यास्त्र तथा ड्रोन आक्रमण,
2: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउने, आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने।
5: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ। खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ। सरकारले पुर्याउँछु भनिराखेको छ, आश्वासन दिइराखेको छ तर दिइराखेको छैन। एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ नजिकै हिँड्दै गरेको अवस्थामा एकजना सरकारका प्रतिनिधिले एउटा हातबाट कागजको चिरकटो जस्तो त्यहाँ थमाउन खोजिराखेको जस्तो देखिन्छ। त्यो खाली ग्यासको सिलिण्डर बोकेका व्यक्ति केही भन्न खोज्दैछन्, माथि यस्तो लेखिएको छ। यसलाई सल्काएर भात पकाउने कि लाइन जोडेर पकाउने?
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: ಕಲಾಗಿ ಯೋಹೋ ಸಾಮುದಾಯಿಕ ಸೂಚನಾ ನೆಟ್ವರ್ಕ್ ಸಿಐಎನ್.
1: ಹಜುರ್ಪುರ್ ರೇಡಿಯೋ 102.1 ಮೆಗಾ.
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना.
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ.
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ.
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार.
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
2: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं. जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश.
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने.
3: आगोका स्रोतहरू बन्द गर्ने.
4: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने.
3: भिडभाडमा भए नआत्तिने. भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने.
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने.
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने.
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने.
4: बिजुलीको तार लत्रिएको छ भने नछुने.
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने.
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश.
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
4: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692665998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010। आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभगाहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभगाहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
9: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै।
3: ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 04545106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692 65998।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
6: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
6: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलमजोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: पाँच बजे
1: हजुरपुर रेडियो 102.1 मेगा
2: विद्युत सुरक्षा तथा सामाजिक सुरक्षा जस्ता सार्वजनिक सेवा सञ्चालन गर्न सरकारले मुख्य रूपमा नागरिकबाट उठाएको करमै भर पर्छ। त्यसैले कर तिर्नु कानूनी दायित्व मात्र होइन, जिम्मेवार नागरिकको कर्तव्य पनि हो। तर नेपालमा कर प्रणाली प्रति नागरिकको विश्वास भने अपेक्षित रूपमा बलियो हुन सकेको छैन। कर तिर्ने प्रक्रियालाई अझै पनि धेरैले झन्झटिलो, समय खर्चिने र अनावश्यक दुःख दिने प्रणालीका रूपमा अनुभव गर्ने गरेका छन्। कर कार्यालयमा लामो लाइन, प्रक्रिया बुझ्न कठिनाई, बारम्बार कागजात मिलाउनु पर्ने अवस्था, सूचना अभाव तथा कतिपय ठाउँमा भन्सुन वा अनियमितताको गुनासोले करदातालाई निरुत्साहित बनाउने गरेको छ। विशेष गरी साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा पहिलो पटक कर प्रणालीमा आबद्ध हुने नागरिकलाई कानूनी व्यवस्था, कर विवरण बुझाउने समय, करको दर, जरिवाना र छूटका प्रावधानबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक आर्थिक भार समेत थपिने गरेको छ। समयमै कर नतिर्दा लाग्ने ब्याज र जरिवाना बारे धेरैले पछि मात्र जानकारी पाउने अवस्था पनि देखिन्छ। अर्कोतर्फ इमान्दारितापूर्वक समयमै कर तिर्ने करदाताले त्यस बापत राज्यबाट के सम्मान, सुविधा वा प्रोत्साहन पाउँछन् भन्ने विषय पनि पर्याप्त रूपमा सार्वजनिक हुन सकेको छैन। यसले कर तिर्ने संस्कृतिको विकासमा समेत चुनौती थपेको छ। यही पृष्ठभूमिमा सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 पनि सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले करदातालाई प्रोत्साहन गर्दै स्वैच्छिक कर प्रणाली, स्वैच्छिक कर सहभागिता बढ़ाउने अपेक्षा गरिएको छ। तर उपहार कार्यक्रम मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै छ। कर प्रशासनलाई अझ पारदर्शी, प्रविधि मैत्री, सरल र सेवामुखी बनाउन के कस्ता सुधार आवश्यक छन्, करदाताको विश्वास कसरी जित्ने, कर छल्ने प्रवृत्ति कसरी नियन्त्रण गर्ने र कर तिर्नु बाध्यता होइन, नागरिकको गौरव बन्ने वातावरण कसरी सिर्जना गर्ने, आज हामी यिनै विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। यहाँलाई कार्यक्रम बदलिन्छ नेपालमा स्वागत छ।
3: धन्यवाद।
2: सरकारले भर्खरै मात्र करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 शुरू गरेको छ। खास यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के हो?
3: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद। वास्तवमा नेपाल सरकारले गत जेठ 15 गतेको बजेट मार्फत सचेत करदाता, जुन करदाता हुनुहुन्छ उहाँहरूले चाहिँ बिल बिजक लिनुहुन्छ, उहाँहरूलाई के प्रोत्साहन गरौं भनेर वस्तु तथा सेवाको खरिद बिक्रीमा चाहिँ बिल लिने दिने संस्कृतिलाई बढ़ावा दिउन् र यस्ता सचेत करदाताहरूलाई पुरस्कृत गरौं भन्ने उद्देश्यका साथ पुरस्कार दिने घोषणा गरेको थियो। त्यसलाई नै कार्यान्वयन गर्नको लागि यो कार्यक्रममा खोजिएको हो।
2: निकै आकर्षक र नौलो अभ्यास पनि भयो होइन?
3: हजुर।
2: यस्तो खालको कार्यक्रममा सहभागी हुनका लागि के गर्नुपर्छ, उपहार पाउनका लागि आवश्यक प्रक्रियाहरू के हुन् भन्ने खालको आम नागरिकको एउटा चासोको विषय पनि छ। प्रक्रिया र सहभागिताका तरिकाहरू के हुन् स्पष्ट पारिदिनुहोस् न।
3: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ता। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्युआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन, अर्थात् कुनै वेब पोर्टलमा गएर आफ्ना खरिद विवरणहरू इन्ट्री गराउनु पर्दैन। जसले चाहिँ इलेक्ट्रोनिक भुक्तानी गरेको हुन्छ, वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को जुन खरिद बिक्रीमा चाहिँ हामीले नगद भुक्तानी गर्छौँ, नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.irid.gov.np भनेर भनेका छौँ, तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरूलाई इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर खरिदकर्ताको विवरण चाहिँ हाल्नुपर्ने हुन्छ। खरिदकर्ताको प्यान नम्बर, खरिद मिति अनि खरिद गरेका कुल रकम लगायतका विषयहरू इन्ट्री गर्नुपर्ने हुन्छ। बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
2: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमका लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
3: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बिजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ। र त्यस्तै गरेर चाहिँ सरकारी निकाय सार्वजनिक निकायहरूबाट जारी हुने बिल बिजकहरू छ भने त्यस्ता बिल बिजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बिजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बिजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्न। ती बाहेक अन्य बिल बिजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बिजकहरू र अहिले मैले भनेका क्याटेगोरीमा नपरेका बिल बिजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ।
2: जस्तो दैनिक उपभोग्य वस्तुहरू,
3: एक्ज्याक्टली दैनिक उपभोग्य वस्तुहरू उहाँहरूले खरिद गर्नुपर्छ भएको छ र 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नु भएको छ भने त्यस्ता बिल बिजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
2: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
3: हजुर, अहिले हामीले जुन उपहार कार्यक्रम सञ्चालन गर्न लागेका छौँ यो बेसिकली यो चाहिँ एकदम टेक्नोलोजी फ्रेन्डली हामीले के गर्दैछौँ भने करदाताका अथवा उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। त्यहाँ सिस्टम डेभलप भएको छ, त्यो सिस्टमले नै क्युआर पेमेन्ट लगायतका इलेक्ट्रोनिक पेमेन्टका डाटा सिस्टमकै आधारमा त्यसलाई सिस्टमबाट नै तानिन्छ र सिस्टमले जेनेरेट गरेको कुपन उहाँहरूले प्राप्त गर्नुहुन्छ। त्यस्तै नगद भुक्तानी गरेर बिल प्राप्त गर्नुभएका उपभोक्ताहरूले पनि आफ्ना बिलका इन्फर्मेसनहरू सिस्टमबाट नै इन्ट्री गर्नुहुन्छ र सिस्टमबाट इन्ट्री गरिसकेपछि उहाँहरूले सिस्टमबाट नै जेनेरेट भएको एउटा कुपन प्राप्त गर्नुहुन्छ र ती कुपनहरू सबै हाम्रो सिस्टममै स्टोर भएर बस्छन् र उपहार वितरण गर्ने क्रममा पनि डे वाइज जस्तो हरेक पाक्षिक रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ भन्ने भन्नुको मतलब 1 गतेका दिनमा खरिद भएका बिलहरू 1 गतेको बिलहरू मध्येबाट एउटा कुपन छनौट हुन्छ, 2 गतेकोबाट एउटा इभन रूप यस्तै प्रकारले चाहिँ 15 दिनसम्मको हरेक दिनको विजेता छनौट हुने सिस्टमले नै सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यो सम्पूर्ण रूपमा यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना चाहिँ 0 नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र अहिलेको वर्तमान कन्टेक्स्टमा चाहिँ यो एकदम युजफुल र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
2: हजुर, आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीज्यू, जस्तो अब यो कार्यक्रममा यदि कुनै व्यवसायले ग्राहकलाई बिल दिन अस्वीकार गर्यो वा बिल नदिए उपभोक्ताले के गर्नुपर्छ त, विभागले उजुरी लिने त्यस्तो खालको प्रक्रिया छ कि छैन?
3: एकदम, यसमा चाहिँ 2 कुरा छ। एउटा त हामीले पनि मार्केट मोनिटरिङ गरिरह हुन्छौँ, अब विभाग अन्तर्गतका रहेका कर कार्यालयहरूले विभिन्न व्यापारिक संगठनहरूलाई पनि सामेल गरेर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ भने हाम्रो विभाग अन्तर्गतका कार्यालयका कर अधिकृतहरू गएर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ। त्यो मोनिटरिङ गर्ने क्रममा पनि बिल बिजक जारी भइरहेछ कि छैन भन्ने कुरा हेर्ने गर्दछ र यदि उपभोक्ता जोहरू हुनुहुन्छ उहाँहरूले बिल माग्दाखेरि पनि बिल नदिएको अवस्था हो भने त्यतिखेर तुरन्त नजिकको कर कार्यालयमा कल पनि गर्न सक्नुहुन्छ, आन्तरिक राजस्व विभागमा पनि कल गर्न सक्नुहुन्छ र उहाँहरूले मलाई यसरी यो बिल प्राप्त गर्न सकेन भनेर विभाग या विभाग अन्तर्गत कार्यालयहरूलाई त्यो जानकारी प्राप्त भयो भने विभाग र कार्यालयले तुरन्त त्यसको एक्सन लिन्छ र कानून बमोजिम हाम्रो आयकर ऐन मुहकर ऐन व्यवस्था गरे बमोजिमको जरिवाना पनि गर्छ र उहाँहरूलाई तत्काल बिल इस्यु गर्नको लागि विभागले निर्देशन पनि दिन्छ।
2: त्यसका लागि छुट्टै सार्वजनिक कुनै एउटा माध्यम जस्तो टोल फ्री नम्बर अर्थात् कुनै व्यवस्था गरेको छ कि छैन विभागले?
3: यसमा चाहिँ यस्तो छ, हाम्रो टोल फ्री भन्दा पनि एउटा सूचना अधिकारीको नम्बर त अलरेडी हाम्रो मोबाइल नम्बर वेबसाइटमा यहाँहरूले पाउनुहुन्छ र त्यस्तै गरेर हामीले अहिले के गरेछौँ भने जस्तो अब सम्पूर्ण उपभोक्ता वर्ग त नेपालभरि नै हुनुहुन्छ, उहाँहरूले आफ्नो नजिकको कर कार्यालयमा सम्पर्क गर्नुभयो भने त्यो छिटो हुने भएको कारणले गर्दा अहिले हाम्रो वेबसाइटमा हेर्नुभयो भने कार्यालयका नम्बरहरू कार्यालयका सूचना अधिकारीका नम्बरहरू सबै हामीले वेबसाइटमा राखेका छौँ, उहाँले तुरन्त वेबसाइटमा गएर आफ्नो नजिकको कर कार्यालयका सूचना अधिकारीलाई यो कुरा जानकारी गराएर कार्यवाही प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।
2: विनय स्केसआउट, मैले बिल प्राप्त गर्न सकेन भन्ने उजुरी जोसुकै नागरिकले पनि गर्न सक्यो,
3: एकदम मजाले गर्न सक्नुहुन्छ र हामी उहाँहरूलाई आह्वान पनि गर्छौँ। अब अहिले हाम्रो पुरस्कार दिने एउटा यो प्रोग्रामको उद्देश्य पनि त्यही हो, त्यो उद्देश्य पनि त्यही हो कि हामीले बिल लिने दिने संस्कृति बसाल्ने भनेर हो, भनेपछि हामी विभाग यसमा लागिने परिरहेछौँ र कोही करदाताले बिल मलाई दिएन भन्ने उजुरी गर्दछ भने त्यो उहाँको एकदम उहाँको अधिकारको विषय पनि हो र विभागले त्यसलाई एकदम गम्भीरतापूर्वक लिएर कार्यवाही प्रक्रिया अगाडि बढाउँछ।
2: नेपालमै नयाँ अभ्यासका रूपमा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ। धेरै उपभोक्तालाई कर बीजकको महत्वबारे पर्याप्त जानकारी छैन, होइन? यस कार्यक्रम मार्फत विभागले नागरिकमा कस्तो सचेतना फैलाउन चाहेको हो? यहाँले यसअघि पनि भन्नुभयो, अझै पनि साधारण नागरिकले बुझिने भाषामा स्पष्ट पारिदिनुहोस् न।
3: यसमा वास्तवमा हजुरहरूलाई पनि याद होला, हामीले पनि अब इभन हामी नेपाल सरकारका कर्मचारी हुँदा हुँदै पनि कतिपय अवस्थामा चाहिँ अब अहिलेको चलिरहेको अवस्थाले भनौँ या कतिपय अवस्थामा हामी बिल लिनबाट वञ्चित भइरहेको अवस्था छ। कतिपय अवस्थामा उपभोक्ता स्वयं जागरूक हुनुहुन्न, उहाँहरूले बिल माग्नुहुन्न भने कतिपय अवस्थामा हाम्रा जति पनि व्यापार गर्ने करदाताहरू हुनुहुन्छ उहाँहरूले बिल दिन हिचकिचाइरहेको अवस्था पनि छ। अब दुईटै अवस्था अहिले विद्यमान छ। अब वास्तवमा चाहिँ के हो भने हाम्रो जस्तो एउटा इक्जाम्पलै भनौँ, खुद्रा पसलमा गएर कुनै सामानहरू किन्यौँ भने त्यस्तै गरेर अब हामी मानव मासु पसलमा गएर मासु दैनिक रूपमा भनौँ अथवा साप्ताहिक रूपमा जसले मासु किन्न जानुहुन्छ त्यहाँ क्युआर गर्दा गर्दै पनि क्युआर पेमेन्टबाट भुक्तानी भइरहेको हुन्छ तर उहाँहरूले बिल लिने दिने बानी बसेको त्यति देखिँदैन। यस्ता क्रियाकलापहरू पनि अब सबैमा चाहिँ बिल बिजक लिने दिने बानी बसोस् भन्ने उद्देश्यका साथ यो प्रोग्राम सुरु गरेको हो। त्यसैले यसलाई एउटा पर्वको रूपमा म आम हाम्रो उपभोक्ता वर्गहरूलाई के अनुरोध गर्न चाहन्छु भने यसलाई एउटा पर्वको रूपमा लियौं र हामीले बिल बिजक लिने भने यसको पछाडि धेरै कारणहरू छन्। हुन त यसमा अब पछाडि पनि आउँदै जाला यी विषयहरूमा छलफलका क्रममा हामीले राष्ट्र निर्माणमा केही सहयोग गरौँ। हामीले बिल लिनुको मतलब के हो भन्दाखेरि त्यो ट्रान्जेक्सन भनेको अब उहाँहरूले जसबाट किन्नु भएको छ उहाँ विक्रेताको ओभरअल कारोबारमा रिफ्लेक्सन हुन्छ, अर्थात् त्यो उहाँहरूले समावेश गर्नुहुन्छ। भनिसकेपछि त्यो बिक्री समावेश गर्नुको मतलब उहाँले अब त्यसबाट नाफा भएको जति पनि आमदानी गर्नुभएको छ उहाँमा ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स राज्यलाई जानु भनेको त्यो फेरि फर्केर आएर हाम्रै विकासका लागि हो। यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिल दिने संस्कृतिको विकास गरौं भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा यो बिल दिने संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ मैले अथवा हामीले त्यस्तो आशा राखेका छौँ।
2: यो कार्यक्रमले कर छली नियन्त्रण र राजस्व वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको शुरूआत मात्रै हो भन्ने यहाँलाई चाहिँ के लाग्छ?
3: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भनौँ बिल लिने दिने संस्कृतिको विकास भनेर भन्यो, तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो। जसरी बिल लिने दिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई हामीले कारोबारहरूलाई समावेश गर्न खोज्नु हो र समावेश गर्न खोज्नु भन्नुको अर्थ उहाँले आफ्नो कारोबार आय विवरण पेश गर्ने बेलामा त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र प्रस्तुत गर्नु परेपछि त्यही अनुसारले उहाँले कर तिर्नुपर्छ हुन्छ। त्यसैले गर्दाखेरि अब विगतका समयहरूमा जसरी कारोबार हुँदाहुँदै पनि बिल लिने दिने नभएको कारणले गर्दा हिसाब किताब राम्रोसँग नराखिएको अवस्थाले होस् अथवा उहाँहरूले त्यसलाई इन्टेन्सन लिनै म यो कारोबार समावेश गर्दिन भनेर होस् कुनै पनि हिसाबले वास्तविक कारोबार रिफ्लेक्ट नभइरहेको अवस्था थियो। वास्तविक कारोबार एकातिर भइरहेको हुन्थ्यो भने त्यो कारोबार बमोजिमको उहाँहरूले आय विवरण पेश गर्ने बेलामा ती कारोबारहरू समावेश नगरेको अथवा त्योभन्दा थोरै समावेश गरेको अवस्थाहरू थियो भने अब त्यसलाई हामीले बिल दिँदा अवस्थामा के हुनुभयो ती सम्पूर्ण कारोबारहरू चाहिँ व्यवसाय गर्ने महानुभावहरूले आफ्नो आय विवरण पेश गर्दाखेरि उल्लेख गर्नुपर्ने भयो। त्यो उल्लेख गर्ने बित्तिकै यसले वास्तविक जति कर तिर्नुपर्ने हुन्छ ती कर चाहिँ तिर्न पर्ने अवस्थाको सिर्जना हुन्छ। यसले गर्दाखेरि कर छली हुने जुन अहिले भन्ने जति पनि अहिले हामीले सुन्नमा आइरहेका छौँ वास्तविक कारोबार चाहिँ उल्लेख गरेको हुँदैन कर छली भइरहेको छ भन्ने कुरा यसलाई एक हदसम्म यसले चाहिँ मिनिमाइज गरेर त्यो समस्यालाई समाधान गर्न मदत गर्छ भन्ने हामीले राखेका छौँ।
2: भनेको राज्यले लक्ष्य अनुसार कर चाहिँ संकलन गर्न उठाउन चाहिँ सफल हुन्छ र त्यसले यदि सफल भइहाल्यो भने त्यसले चाहिँ आम नागरिकको जीवनमा होइन देशको विकासका सवालमा के भूमिका राख्छ त सर्वसाधारणले बुझिने तरिकाले बताइदिनुहोस्।
3: यो कुरा कर वास्तवमा किन आवश्यक पर्छ भन्ने कुराबाट सुरु हुन्छ। अब जसरी केही महिना अगाडि माननीय अर्थमन्त्रीज्यूबाट जेठ 15 गते बजेटको घोषणा पनि भयो, अब बजेटमा नेपाल सरकारले के गर्छ कार्यक्रमहरू प्रस्तुत गरेको हुन्छ र त्यो कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यो कार्यक्रम कसरी सञ्चालन हुन्छ त भन्दा त्यसको लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ त भन्दा त्यो स्रोतको मुख्य सोर्स भनेको नै कर र त्यो करबाट नै जति पनि बजेटले राखेका लक्ष्यहरू हुन्छ त्यो प्राप्त गर्नको लागि सहयोग हुन्छ कार्यक्रमहरू सञ्चालन हुन्छ। भनेपछि त्यो कार्यक्रममा के हुन्छ त भन्दा विकासका कुराहरू हुन्छन्, ग्रामीण विकासका विभिन्न अब खानेपानी स्वास्थ्य शिक्षा सिंचाइ लगायतका जति पनि हाम्रा विकासका पूर्वाधार सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउनु पर्छ त्यसको लागि सोर्सको जरुरत पर्छ। त्यो सोर्स हामीले कहाँबाट कलेक्सन गर्छौँ भन्दा त करबाट कलेक्सन गर्छौँ। भनिसकेपछि त हामीले तिरेका जति पनि हामीले कन्ट्रिब्युट छ त्यो कन्ट्रिब्युट गरेका कर एकुमुलेट भएर एउटा राज्यको स्रोत बन्ने रहेछ र त्यो स्रोत अब फेरि के हुने रहेछ भन्दाखेरि राज्यले गर्ने तीनवटा मुख्य काम विकास निर्माण सेवा प्रवाह र सुशासन यिनीहरूमा चाहिँ राज्यले खर्च गर्नुपर्ने हुन्छ र त्यो खर्च गर्ने क्रममा यही करलाई नै प्रयोग गर्ने भएको हुनाले त्यो पैसा फर्केर हामी जनता हामी उपभोक्ताकै माझ आउँछ। यसले गर्दा यो धेरै महत्वपूर्ण विषय हो र यसले यसरी फाइदा हुन्छ भनेर म भन्न चाहन्छु।
2: निर्देशक तथा सूचना अधिकारी फेरि पनि अर्को यो घुमिफिरी यही उपहारसँग सम्बन्धित प्रश्नमै आइपुग्यौं हामी। जस्तो कि पुरस्कार जित्ने व्यक्तिले रकम प्राप्त गर्नका लागि के प्रक्रियाहरू पूरा गर्नुपर्छ त?
3: जब उहाँहरूलाई घोषणा हरेक पाक्षिक रूपमा पुरस्कार कार्यक्रमको घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँहरूले हाम्रो कार्यविधिमा त्यो कुरा स्पष्ट उल्लेख पनि गरिएको छ, सम्पूर्ण उपभोक्ता वर्गहरूले हाम्रो वेबसाइटमा गएर कार्यविधि पनि हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ के उल्लेख छ भने जब उहाँको कुपन विजेताको रूपमा घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँले त्यो सकल बीजक जे छ उहाँको त्यो सकल बीजक अनि उहाँको परिचय पत्र र उहाँको अब स्थायी लेखा नम्बर, अहिले त पर्सनल प्यान त्यो बारेमा पछि हामी छलफल पनि गरौँ, पर्सनल प्यान उहाँले लिनुपर्ने हुन्छ, पर्सनल प्यान र उहाँको बैंक खाता, यी चारवटा विवरण त्यसपछि आवश्यक पर्छ र त्यो चारवटा विवरण राखेर उहाँले नजिकको कर कार्यालयमा गएर उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ।
2: बैंक खाता हुनु पर्यो, व्यक्तिगत प्यान नम्बर हुनु पर्यो, पैसा प्राप्त गर्ने बेला कि अर्थात त्योभन्दा पहिले भएको हुनुपर्ने
3: प्यान नम्बर चाहिँ उहाँले अब अहिले छैन भने पैसा प्राप्त गर्ने बेलामा पनि क्रिएट गर्न सकिन्छ। त्यो प्यान पर्सनल प्यानको लागि उहाँलाई कुनै धेरै समय लाग्दैन, एउटा सानो विवरण भरिसकेपछि उहाँले प्राप्त गर्न सक्नुहुन्छ। अलरेडी प्यान छ भने त्यही प्यान उहाँले उपलब्ध गराउन सक्नुहुन्छ। अब उहाँले मुख्य महत्वपूर्ण कुरा चाहिँ के छ भने अहिलेदेखि उहाँले बिल लिने बानी चाहिँ बसाल्नु पर्यो, किनभने पछि उहाँले मानौ एक गते चाहिँ उहाँले खरिद गर्नुभएको छ, उहाँले इन्ट्री पनि गर्नुभयो अथवा उहाँले क्यूआरबाट पेमेन्ट गर्नुभयो, उहाँले इन्ट्री नै गर्नु परेन, तर उहाँले कुपन प्राप्त गरिसक्नु भएको छ, तर उहाँले पुरस्कार पनि प्राप्त गर्नुभयो, तर उहाँले बिल लिन बिर्सनु भयो भने त्यतिखेर पछि गएर उहाँले बिल लिन जानुभयो भने कहिले नै प्राविधिक समस्या पनि हुन सक्छ, किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ, फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ, उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ। त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुने भयो, उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्न पनि समस्या आउँछ। त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु, किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने, हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो र पाक्षिक रूपमा बम्पर उपहार अन्तर्गत 10,00,000 एकजनालाई प्राप्त गर्ने भनेको छ, त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो। त्यसैले बिल लिने मात्र होइन त्यसलाई सुरक्षित पनि राखौँ र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ। त्यसैले यी चारवटा विषय अघि मैले भने सकल बिल र परिचय पत्र, स्थायी लेखा नम्बर र उहाँको बैंक खाता, यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ।
2: मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू आम नागरिकको संख्या चाहिँ आउला दाबी गर्नका लागि होइन, त्यो त्यसको लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात अन्य कुनै कानूनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ, त्यसमा कुनै छुट्टी कानूनी प्रावधान छ कि के हो?
3: यसमा चाहिँ यस्तो छ, हामीले यसलाई एउटा हाम्रो आयकर ऐनले के भन्छ भने यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% कर कट्टी गर्नुपर्छ। यो हाम्रो राज्यको आयकर ऐनमा व्यवस्था भएको विषय हो। अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै करकटी चाहिँ गर्नुपर्छ। अब यो पुरस्कारको रकम चाहिँ नि 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा, र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ।
2: भनेको 1,00,000 सिर्नेले 1,00,000 नै हो, त्योभन्दा बढीको जति रकम छ त्यो करकटीमा जान सक्छ।
3: हजुर,
2: 10,00,000 चाहिँ घट्ने भयो,
3: 10,00,000 चाहिँ घट्ने भयो, किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ, भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ।
2: यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया, प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा। अर्को यदि उपभोक्ताले बिल हरायो होइन, गलत विवरण भएको बिल पायो वा नकली कर बीजक भेट्यो भने के गर्ने त? यस्तो अवस्थामा नकली बिल नै पेश हुन सक्ने एउटा सम्भावना पनि त देखियो।
3: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्नु नै भन्छौँ, अब त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ, त्यसलाई प्रमाणित हुन्छ, 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ, भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ।
2: हजुर, यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया, प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू

0: छैन होइन, त्यो विषयमा त पछि त्यस्तो अवस्थामा कसरी गाँठो पुगाउने भन्ने कुरा होला। यी विषयहरू चाहिँ नि निर्णय गर्नलाई फेरि मन्त्रालयबाट नै निर्णय गर्नुपर्ने अवस्था हुन्छ हाम्रो अर्थ मन्त्रालयबाट। त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव चाहिँ के हो भने आफूले खरिद गरेपछि त्यो बिल सुरक्षित साथै राख्नुहोस्, किनभने यो त पुरस्कार पर्ने खालको पर्ने हुन्छ, कमसेकम त्यो म्यागभित्रसम्म सुरक्षित राख्नुहोस् नै भन्छौँ। अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा अन्य फ्रड केसहरूको कुरा छ, यसमा चाहिँ कानून बमोजिम कारवाही हुन्छ। जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको, अर्थात मैले भन्न खोजेको यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गरिरहेको छ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्न खोज्नु भएको हो, यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ। त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्ने छानबिन भनेको नि त्यसमै आधारित हुन्छ। र यो फ्रड गरेको पत्ता लाग्यो भने जसले फ्रड गर्न खोजेको हो उहाँमाथि चाहिँ कानुन बमोजिम कारवाही हुन्छ।
1: भनेको बिल हराएको सन्दर्भमा अहिले नै ठ्याक्कै यही प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन
0: अहिले डिफाइन्ड रूपमा चाहिँ हामीलाई जुन कार्यविधि बनेको छ त्यसमा बिल हराएमा के गर्ने भन्ने कुरा चाहिँ छैन। यसमा खालि सकल बिजक पेश गर्नुपर्छ भन्ने व्यवस्था छ। अब उहाँको जेन्युन केस नै हो, उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ, तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो, मानव बिलै ल्याउनु भएन भने त त्यो अलिक समस्याकै विषय हुन्छ। उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात उहाँ विक्रेता कहाँ जानुभयो, उहाँले विक्रेताले उहाँ राखेको दोस्रो कपीको फोटोकपी लिएर आउनुभयो, अब त्यसलाई चाहिँ के गर्ने भन्ने चाहिँ बरु एउटा प्रश्न हुन सक्छ। त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केही नबोलेको हुँदा मैले यति मात्रै भन्छु, उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित नै राख्नुहोस्, त्यतिखेरको प्रक्रिया अलिक जटिल हुन सक्छ।
1: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 अहिले यसका बारेमा छलफल गरिरहेका छौँ, यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ, के भन्नुहुन्छ?
0: सर्वप्रथम त उपहार कार्यक्रम, यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो एउटा यसलाई उत्सवको रूपमा मनाऊ। र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्दा बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँहरूका फाइदा उहाँहरूले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने विक्रेता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुन्छ उहाँहरूले पनि बिल दिनुपर्ने रहेछ, अथवा नलिँदाखेरि पनि अब हुने भयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ। भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिने बानी बसालौं, बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने 13% भ्याट लाग्छ लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय वा अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौं र आफूले बिल लिने तपाईँहरूको अधिकार हो, त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ। भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ, बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरूको भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गराउनु भएको हुन्छ, 25% राज्यलाई दिने हो। त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौं, त्यसैले गर्दा बिल दिनलाई अब नहिचकचाउ भनेर पनि भन्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त?
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। केशव रघुवंशीज्यू, यहाँलाई कार्यक्रममा पुनः पनि स्वागत छ।
2: धन्यवाद।
1: अब यो जुन उपहारको कुरा गर्यौं हामीले, यो विषयमा छलफल गरिरहँदा राजस्व विभाग अर्थात नेपाल सरकारको तर्फबाट करदातालाई प्रोत्साहन गर्नका लागि यस्तै खाले अन्य कुनै कार्यक्रमहरू पनि छन् कि?
2: अहिले अगाडिदेखि पनि आइरहेको प्रोग्राम हो, तर यसपालि पनि त्यो प्रोग्राम केही समय पछाडि लन्च हुन्छ होला। योभन्दा अगाडि एउटा प्रोग्राम के थियो भने, यो हाम्रो इलेक्ट्रोनिक पेमेन्ट गर्ने क्रममा चाहिँ भिएटीको 10% चाहिँ तुरन्त रिटर्न हुन्छ। 10% चाहिँ पहिला के थियो भने, पहिला पेमेन्ट गर्नुपर्छ पछि रिटर्न हुन्छ भन्ने थियो भने, अब यसपालिदेखि चाहिँ हामीले के गर्न खोज्दैछौँ भने, उहाँहरूले इलेक्ट्रोनिक पेमेन्ट गर्नुहुन्छ भने भिएटी जति रकम तिर्नु भएको हुन्छ त्यसको 10% चाहिँ उहाँहरूलाई डिस्काउन्टकै रूपमा त्यहीँ घटेर, त्योभन्दा 10% घटाएर मात्रै उहाँले तिर्न पाउने व्यवस्था पनि हामीले अहिले हाम्रो बजेट मार्फत व्यवस्था पनि आएको छ सँगसँगै। त्यसैले त्यसलाई पनि हामीले निकट भविष्यमा लागू गर्दै जाने हो। त्यसैले यस्तै खालका यी दुईटा प्रोग्राम चाहिँ प्रत्यक्ष देखिने खालका छन्।
1: भनेको त्यो करको 10% फिर्ता आउने कार्यक्रम अहिले कार्यान्वयनमा छैन,
2: अहिले त्यसको पनि एउटा कार्यविधिहरू बन्ने क्रममा नै छ, र त्यो निकट भविष्यमा त्यो पनि अगाडि बढ्छ भनेर अहिलेलाई हामीले अब जस्तो धेरै प्रोग्राममा त एकचोटि लन्च गर्दाखेरि भन्दा अहिले हामी उपहार कार्यक्रममा फोकस भएको भएर त्यो प्रोग्राम पनि आउँछ, किनभने त्यो बजेट भाषणमै व्यक्त भएको प्रोग्राम हो। तर यो प्रोग्राममा एउटा हामी अहिले लागि परेको हुँदाखेरि अब त्यो प्रोग्राम पनि केही समय पछाडि आउँछ भनेर भन्न सकिन्छ।
1: आज हामी कार्यक्रम बदलिँदो नेपालमा आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीसँग कुराकानी गरिरहेका छौँ। हामीले यसअघि उपहार कार्यक्रममा केन्द्रित लामो छलफल गर्यौं। अब यो खासमा कर भनेको के हो, सामान्य भाषामा नागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस् न।
2: करलाई हामीले एउटा वाक्यमा भन्नुपर्दा चाहिँ, कर भनेको राज्यलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी भनेर भन्छ। हामीले त्यो पढ्ने क्रममा पनि त्यो कुराहरू उल्लेख गरिरहेको हुन्छ। अब यो अनिवार्य भुक्तानी कसरी भयो भन्दाखेरि, राज्यले कानून बनाएको हुन्छ र कानून बनाइसके बनाएर कानून अन्तर्गत रहेर राज्य अन्तर्गत रहेका नागरिकहरूले गरेको आय आमदानीको 10% चाहिँ अनिवार्य रूपमा राज्यलाई भुक्तानी गर्नुपर्छ भनेर एउटा नियम नीति बनाएको हुन्छ, जसलाई हामीले कर भनेर भन्छौँ। र त्यो कर विभिन्न प्रकारको हुन्छ, कर चाहिँ विभिन्न प्रकारका हुन्छन्। जसलाई हामीले दुईटा प्रकार, मुख्य रूपमा हामीले दुई प्रकारबाट बुझ्न सक्छौँ। एउटा प्रत्यक्ष कर भन्छ, अर्को अप्रत्यक्ष कर भन्छ। प्रत्यक्ष कर भनेको चाहिँ तपाईँको जसले आमदानी गरेको हुन्छ उहाँहरूले नै तिर्नुपर्छ। फर एक्जाम्पल, हामी यो जो जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आमदानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नेहरूले व्यवसायबाट आमदानी गरेपछि त्यो आमदानीको उहाँहरूले कर तिर्नु भएको हुन्छ। अर्को एउटा अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरेर हुन्छ भने त्यसको करको भार चाहिँ अर्कोलाई परेर हुन्छ। फर एक्जाम्पल, मुहकरको विषय नै, अब मुहकर उठाउने जिम्मा विक्रेताले लिइरहेको हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ। त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन। त्यो पैसा चाहिँ भनेको के हो भने, जसले सामान खरिद गर्नु भएको हुन्छ उहाँले तिर्नु। भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नु भएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि त्यो अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आमदानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्नमा चाहिँ अघि हामीले अलि अगाडि पनि कुरा गरिसकेका छौँ विषय होइन। यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने, र राज्य सञ्चालन मात्र नभनौँ, राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भनेदिएँ, जीडीएस भनेर भन्छ, गभर्नेन्स, सर्भिस डेलिभरी, सुशासनको कुराहरू। अब यी विषय चाहिँ, अब राज्यको के पोलिसी पनि हुन्छ भने, प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आमदानी हुन्छ उसले तिर्ने, र बढी आमदानी हुन्छ उसले तिरेको पैसालाई आमदानी नहुने रिमोट एरिया होइन, जहाँ चाहिँ विकासको प्रोग्रामहरू बढी आवश्यक छ, जहाँका जनताहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युत लगायतका यस्ता बेसिक इन्फर्मेसन के इन्फ्रास्ट्रक्चरहरू पुगेको हुँदैन, सुविधाहरू प्राप्त गरेको हुँदैन, त्यस्ता एरियामा त्यो विकासका ती कार्यक्रमहरू लैजानु पर्यो भने के गरेको हुन्छ त, कर तिर्ने बेलामा हुनीले अथवा प्रत्यक्ष कर चाहिँ है प्रत्यक्ष कर चाहिँ अब जति आमदानी बढी उनीले तिरेर आउँछ र त्यसको फाइदा फेरि कसले प्राप्त गरेर आउँछ भने ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ ती विकासका कार्यक्रम त्यो पैसा पुगिरहेको हुन्छ। त्यसैले गर्दा हामीले तिरेको कर कहीँ नै कहीँ कुनै न कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ। त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि यही नै हो भनेर भन्छु।
1: कर त तिरियो तर त्यो कहाँ जान्छ भन्ने भर होइन कि एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो यसरी बुझ्दा भयो।
2: यो एउटा लगानी नै भन्नु पर्यो हजुर हजुर। फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपभोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्दै जानुपर्ने अवस्था हुने भयो। अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो। तर कहिलेकाहीँ कस्तो अवस्था पनि भइदिन्छ हामीले तिरेको भन्दा बढी हामीलाई आइरह पनि हुनसक्छ। यो चाहिँ कस्तो भने राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ र त्यो चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै आफू कहीँ फर्काउनलाई हामीले गरेको एक किसिमको लगानी नै सम्झौँ यहाँले पनि भन्नुभयो अप्रत्यक्ष रूपमा यो एउटा किसिमको लगानी पनि हो।
1: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला कतिपयले सुनेको मात्रै पनि होला त्यो आफ्नो व्यवसायिक अभ्यासमा भर पर्ने कुरा हो। आयकर प्यान मूल्य अभिवृद्धि कर भ्याट यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ। यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो खास यी के कस्ता सवाल हुन्?
2: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामीले भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आमदानी गर्ने तिर्छ। अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आमदानी गरेको हुन्छ उहाँले आमदानी गरेकोबाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिद गरेका पाटहरू घटाउनुहुन्छ त्यहाँ नाफा हुन्छ त्यो नाफामा कर तिर्छ। त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्र लागू हुँदैन। जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हामीमा पर्छ। अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्य वृद्धि कर प्यानको कुरा गर्नुभयो प्यान र मूल्य वृद्धि कर प्यान भन्ने विषय चाहिँ फेरि यो कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ। त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईटा प्रकारका हुन्छन् एउटा बिजनेस प्यानमै जाउँ अहिले प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नु भएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो। जस्तो अब नाम त एउटै पनि धेरै जोडेको हुनसक्छ त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानो प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आय विवरण बुझाउनु हुँदाखेरि उहाँले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो यसलाई हामीले प्यान भनेर भन्छौँ। र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ जसको व्यवसाय केही पनि हुँदैन तै पनि उहाँले प्यान लिन सक्नुहुन्छ। एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले उहाँको एउटा छुट्टै प्यान हुन्छ पर्सनल प्यान जसमा चाहिँ उहाँको उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नुभयो कति आमदानी गर्नुभयो भन्ने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ त्योबाट पनि हामीले हेर्न सक्छौँ। र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो
1: व्यक्तिको
2: अनि अब अर्को उहाँले भन्नुभएको एउटा पर्सनल लास्टको तपाईँले भन्नुभएको थियो जुन भ्याट भनेको चाहिँ अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन् एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्यवृद्धि कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा अर्को चाहिँ नि मुहकर नलाग्ने कर यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ त्यो अनुसूची एकमा चाहिँ मूल्यवृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन् ती उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन। तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो कर नलाग्ने पनि कारोबार गर्नु मिश्रित कारोबार गर्नुभयो अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाख भन्दा बढीको कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्जेक्सनहरू गर्नुभएको भने उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ। त्यस्तै सेवाको छ भने 30 लाख भन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ नि मुहकरमा दर्ता हुनुपर्छ। त्यसैले यो मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनको लागि र एउटा सिलिङ भन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो। पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो। आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ। यसरी यो तिनीहरूलाई हामी छुट्याउँ।
1: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ भनेर बहसहरू छलफल पनि भइरहेको हुन्छ। अलिक झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त्यो छुट्टै छ पछि कुराकानीमा जोडिएला। यसलाई अझै प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
2: हामीले विशेष गरी यो कोविड पछाडि भनौँ अलि एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ हाम्रो एउटा मात्र उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुन नपरोस् र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन् भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने क्रममा भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारा महसुस गरिरहनु भएको छ उहाँहरूलाई गाह्रो परेको छ त्यसैले हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामीले सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप उहाँले चाहे दर्ता गर्नु पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रममा पनि अनलाइनबाटै पहिला उहाँले आफ्नो इन्फर्मेसनहरू राख्नु पाउन् होइन दर्ता गर्नेदेखि उहाँले चाहिँ कर चुक्ता लिने उहाँले आय विवरण पेस गर्ने उहाँले टिडिएस विवरण पेस गर्ने यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न सक पाउन् भनेर हामीले अनलाइनतर्फ हामीहरू गइराखेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा करदाता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि उहाँ आउनुहुन्छ निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपरुन् सजिलोसँग हुन् भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्ष राख्ने विषयदेखि लिएर यी सम्पूर्ण साना साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सकेसम्म करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
1: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छोट्याउने कुरा थियो एउटा अब नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको जस्तो नागरिक धेरै नागरिक तथा साना व्यवसायलाई अहिले पनि कर भनेको के हो होइन अर्थात् त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ जटिल हुने गरेका छ कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
2: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन कर कानुन चाहिँ अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधैँ आइरहन्छ हामीलाई इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्नु परेपछि मात्रै यसले यस्तो भने रहेछ भन्ने हामी पनि कता कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसरी यहाँले भन्नुभयो कर कानुनमै चाहिँ जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ हामीले पहिला पहिला यो डे वान भने सानसाना करदाताहरूले जुन विवरण पेस गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिनलाई झन्झट थियो अहिले हामीले के गर्यौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने अर्को छुट्टै विवरणै पेस गर्न नपर्ने हामीले बनायौँ होइन र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भनेपछि उहाँले छुट्टै विवरण घट्यो नि स्टेप त्यस्तै त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामीले धेरै गरिदिइरहेका छौँ भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पार्टहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ त्यस्तो पनि गरिदिनु त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले भन्नुभयो त्यो नबुझ्नेको अवस्थामा त के गर्ने जति छोटो बनाए पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले छोटो जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियोसहित अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रो आइआरडीको वेबसाइटमा पनि राखिदिने अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने ताकि त्यो हेर्ने बित्तिकै एउटा पार्ट किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन छुट्टा छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर चुक्ता लिनु पऱ्यो भने कर चुक्ता पार्ट मात्रै हेर्ने भयो सजिलो भयो मलाई धेरै भिडियो सबै हेरिराख्नु पनि परेन हो त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने अर्को चाहिँ हामीले वेबसाइटमा हरेक स्टेपहरू हामीले राखिदिइरहेका हुन्छौँ होइन त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो पनि अगाडि बढ्न सक्नुहुन्छ र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिरहेका हुन्छौँ हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू करदाता शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ र त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनु भएकाहरूलाई पनि केही नलेजहरू लिन मन लाग्यो भने उहाँहरू कर कार्यालय जान सक्नुहुन्छ र करदाता शिक्षा कार्यक्रम कहिले हुँदैछ भनेर उहाँले आफ्नो नाम टिपाउन सक्नुहुन्छ त्यसरी त्यस्तो हुँदाखेरि चाहिँ उहाँले क्लास हुने बेलामा अथवा कर शिक्षा कार्यक्रम हुने बेलामा चाहिँ उहाँहरूलाई खबर गरेर पनि बोलाउनुहुन्छ यसरी पनि उहाँले ज्ञान प्राप्त गर्न सक्नुहुन्छ।
1: हजुर जस्तो अब हामीले तपाईँ र मेरो यो कुराकानी सुनिरहँदा कतिपय नयाँ व्यवसाय सुरुवात गर्ने योजनामा रहनुभएका नागरिकहरूलाई यो चाहिँ व्यवसाय गर्दाखेरि के कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्छ भन्ने पनि लागेको होला होइन, यो चाहिँ यो जवाब सरबाट आइदिएको भए ठिक हुन्थ्यो भन्ने उहाँलाई लागेको होला, थोरै स्पष्ट पारिदिनुहुन्छ कि?
2: हजुर, अब जो नयाँ जो व्यवसाय गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के छ भने हाम्रो कर कार्यालयमा आउने भनेको व्यवसाय कतै दर्ता भइसकेपछि आउने हो। उहाँहरूले पहिलो के बुझ्नु पर्यो भने उहाँहरूको सुरु व्यवसाय चाहिँ कुनै अन्य निकायबाट हुन्छ। जस्तो इक्जाम्पलको लागि उहाँ उद्योग विभागमा उद्योग खोल्नु भएको छ भने उहाँबाट दर्ता गराएर आउनु होला, वाणिज्य विभागमा दर्ता गराएर आउनु गराउनुहुन्छ होला, अथवा उहाँले नगरपालिका अहिले त वडा कार्यालय कता पनि गराउनु, अहिले स्थानीय निकायहरूमा धेरै छन् त्यस्ता, भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ। पहिलो उहाँले बुझ्नुपर्ने उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानमा दर्ता गराउँछु भन्ने चाहिँ होइन, कि यो त सेकेन्डरी, जस्तो यो भनेको चाहिँ हामी करमा दर्ता भयौँ भन्ने हो। व्यवसाय दर्ता मैले अन्त गर्नुभएको हुन्छ, अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो, त्यसैले यो पनि अनिवार्य चाहिँ हो। तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै कुनै निकायमा, अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ, मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर रा, अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने एउटा फर्म छ, त्यो फर्ममा चाहिँ अनलाइन फर्महरू उहाँले भरेर र डकुमेन्टहरू रिक्वायर डकुमेन्टहरू त्यहाँ अपलोड गरेर अनि एक कपी चाहिँ उहाँले पनि लिएर सुरुमा चाहिँ आउनुपर्ने हुन्छ, बायोमेट्रिक गर्नुपर्ने हुन्छ। उहाँ आउनुपर्ने हुन्छ, उहाँ कार्यालयमा आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ। भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन, उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पर्यो, निकायमा दर्ता भइसकेपछि उहाँले त्यहाँ निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्ने बेला उपस्थित हुने र उहाँले बायोमेट्रिक लिने, यति गरेपछि उहाँले प्यान प्राप्त गर्छ।
1: अब यहाँ मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो सजिलो धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ, तर पनि वास्तविक रूपमा तल ग्राउन्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि नआएका होइनन्। यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन, त्यो चाहिँ उहाँहरूको गुनासो छ। यो झन्झट यद्यपि कायमै छ, यसको कारक के हो?
2: अब यसमा के छ भने पहिला आजभन्दा अलि अगाडिलाई हामीले दाँझेर हेर्ने हो भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो। जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ, हो हामी पनि कर कार्यालयहरूमा अब हामी घुमिफिरी जानु पनि पर्ने थियो, हामी अलि अगाडि बस्दाखेरि पनि हामीले पनि त्यो समस्या भोगेकै हो। यो चाहिँ कस्तो हुन्थ्यो भने यसका दुई तिनवटा कारणहरू छन्। जस्तो अब दर्ताई गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त एउटा करदाता सेवा शाखा भनेपछि त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुभाषापहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि दस बाह्रजना आउनुभयो निश्चित रूपमा केही समय लाइन बस्नुपर्ने हुन्छ नै। तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भनेर हामीले के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने र अर्को कुरा कर तिर्ने पनि अहिले चाहिँ कार्यालयमा आउनुपर्ने। तपाईँले यदि याद गर्नु भयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने बेलामा धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला। जस्तो अब धेरै जसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याद जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने अब एक किसिमको कर तिर्ने कुरा हो, पैसा ठ्याक्कै जुन दिन डेट लाइन छ त्यही दिनमा तिरौँ, त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ अब व्यापार गर्नेहरूको सोचाइ त्यसलाई अन्यथा मान्न पनि मिलेन। तथापि ती कारणले गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड हुन्छ, जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्नु खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने तर त्यसको सबै खप्टेर गएर सुरु के अन्त जति गरे पनि लास्टै दिनमा गएर त्यो लास्ट दिनमै गएर त्यसको चाहिँ जम्मा हुने त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो। र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भनौँ न, अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै लोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो। तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भनेको नि हामीले अब अहिले भनेको प्रविधिमै जाने हो, यसलाई समाधान प्रविधिले नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अर्को पेमेन्टलाई पनि हामीले सकेसम्म अनलाइन गर्न परोस् र सकेसम्म करकारले आउनै नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ। त्यति हुँदाहुँदै पनि केही ठाउँमा कथम कदाचित समस्या नभएको त पक्कै होइन होला, तर पहिलाको दाँजोमा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ
1: जस्तो यहाँले समयमै कर नबुझाइकन लास्ट मितिमा बुझाउन खोज्दाखेरि त्यो भएको भन्नुभयो. त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन, अथवा उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति?
2: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो करका उसमा चाहिँ छैन. तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ. हरेक वर्षको हाम्रो आर्थिक ऐनले चाहिँ विभिन्न स्किमहरू प्रदान गरेको हुन्छ. जस्तो करदाताहरू धेरै करदाताहरू चाहिँ विवरण नहालिकन नन फाइलर बसिरहनु भएको हुन्छ, वक्ताहरू रहनु भएको हुन्छ, मुद्दामा जानु भएको हुन्छ, त्यस्ता करदाताहरूलाई चाहिँ यसपालि पनि धेरै यसपालि अहिले भनौँ न विगतको दाँजोमा हेर्ने हो भने न यो पहिला थियो अब पछि पनि यति आउँछ कि आउँदैन सायद आउनु होला त्यति धेरै अहिले स्किम पनि आएको छ. भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ. त्यसरी अब चाँडै तिर्नेलाई डिस्काउन्ट भन्दा पनि यसरी जो चाहेर नचाहेर पनि उहाँले अब बिजनेस गर्छु भन्दा भन्दै पनि गर्नलाई कठिनाइ भइरहेको हुन्छ विगतका कारणहरूले, विगतमा विवरण पेश नगरेका कारणले अथवा विवरण मुद्दामा मिलाएको कारणले भोक्ताका कारणले अप्ठ्यारो परिरहेको हुन्छ भने उहाँहरूले चाहिँ अब फेरि अब त्यो विगतका जति पनि हिसाबहरू अब मिलाउनुहोस् कमसे कम तिरेर मिलाउनुहोस् र व्यवसाय सुरु गर्नुहोस् भनेर त्यस्ता स्किमहरू चाहिँ ल्याएका हुन्छन्. र टाइममा तिर्दाखेरिको फाइदा भनेको त उहाँले जरिमाना शुल्क जरिमानाबाट दण्डित हुन परेन, त्यही नै हो उहाँहरूको लागि
1: समय पनि बचत भयो लाइनमा बस्न. अब यो कतिपय कर त्यस्ता पनि हुन्छन् कि जस्तो कोही अनलाइनबाट पनि तिर्न सकिने, कोही चाहिँ आफू भौतिक रूपमै उपस्थित हुनुपर्ने, त्यस्तो छ?
2: अहिलेको अवस्थामा त अब भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन, अनलाइनबाट तिर्ने व्यवस्था छ. अब भौतिक रूपमा तिर्न चाहिँ कस्तो हुन्छ भने कहिले चाहिँ अब ठ्याक्क उहाँहरूले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँहरूले यदि अनलाइन पेमेन्ट नै म गर्छु भन्यो भने उहाँले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन.
1: हजुर, समयमै करको विवरण कर रकम नबुझाउँदा करदाताले के बिहोर्नुपर्छ त, उहाँहरूलाई जरिवाना वा कानूनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुरा पनि छ, यसबारे पनि बताइदिनुहोस् न.
2: यो पनि एउटा ज्यादै महत्त्वपूर्ण कुरा छ किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि कर कार्यालय आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले हुन त उहाँहरू आउनुहुन्छ, अहिले चाहिँ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिलेकाहीँ गलत मिसइन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो. त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले हुने यसले पार्ने असर चाहिँ धेरै ठूलो छ. जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी यो ब्याज जरिवानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, यो थाहा भएको भए म टाइममा यति मैले तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ. जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मुहकरको तपाईँले एक्जाम्पल लिनुभयो भने मुहकर एउटा बगता आज देखिया छ, उहाँले मुहकर बगता अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ. हेर्नुहोस् 25% चाहिँ पर मन्थमा उहाँको बढ्दै गइरहेको हुन्छ होइन. अब 25% पर मन्थ भनेको पर मन्थ 25% भन्दा पनि वार्षिक 25% हो, त्यसको भाग हिसाब गर्दा त्यो आउँछ होइन. अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो प्रिन्सिपल बन्छ, फेरि त्यसको 15% 25% जोडिन्छ. गर्दै जाँदाखेरि त यो त पछि गएर हेर्दाखेरि त उहाँले तिर्नुपर्ने साउँ भन्दा ब्याज र जरिमाना कारणले गर्दा डबल त्रिबल भएको अथवा 3 times भएको अवस्थाहरू पनि छ. हो, यो विषयहरू चाहिँ उहाँहरूले त्यही भएर ध्यान दिनु पर्यो. टाइममै समयमै तिर्दाखेरि एउटा त त्यो कर नतिरेको कारणले हुने दण्ड सजाय यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाटो भयो. उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ, उहाँको खाता रोका हुन्छ. अर्को प्रक्रिया भनेको जग्गा जमिन लिलामीसम्मको केस पनि पुग्छ. भनिसकेपछि त यो पछि यति जटिल बन्छ कि उहाँले चाँदा चाँदै पनि त्यसलाई चाहिँ उहाँले कर तिरेर छुटकारा पाउनु गाह्रो हुन्छ. उहाँलाई म यदि यस्तो थाहा भयो भने त म पहिल्यै तिर्थेँ भन्नुहुन्छ, त्यतिखेर अब आएर चाहिँ त्यो धेरै ढिला भइसकेको हुन्छ. त्यसैले कर चाहिँ समयमा नतिर्दा यसका दूरगामी असर हुन्छ. ब्याज जरिमाना मात्र होइन, खाता रोगका सम्पत्ति रोगका सम्पत्ति जफत लगायतका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले आफ्ना सन्ततिलाई पनि यसको भार पर्छ. यो विषय चाहिँ बुझ्न जरुरी छ.
1: हामी कार्यक्रमको अन्तिमतिर छौँ. आज हुनुहुन्छ हामीसँग आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी. यो जस्तो हामी चारो आर्थिक वर्षमा सरकारले कतिपय नयाँ नीतिहरू कर प्रशासनमा भएका होइन सुधारका परिवर्तनहरू छन्, सरकारले नयाँ अभ्यासहरू थालनी गर्यो भन्ने त सुन्छौँ, त्यो सुन्नमा आइरहन्छ. ती परिवर्तनहरू के छन् र त्यसले चाहिँ आम करदातालाई के असर पार्छ, यो बारेमा पनि अवगत गराइदिनुहोस् न.
2: अहिले हरेक आर्थिक वर्षमा आर्थिक ऐन र बजेट प्लस आर्थिक ऐन मार्फत कर सम्बन्धी विभिन्न नीतिहरूमा परिवर्तन भइरहेकै हुन्छ। यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ। अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि पुराना जति पनि बक्यौता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले नन फाइलर विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै अझ हाम्रो माननीय मन्त्रीज्यूको भाषामा भन्नुपर्दा यसलाई स्विप आउने भनेको यसलाई पखालेरै लैजाने सबै सकाइदिने भन्ने हिसाबले चाहिँ यसलाई यसरी जाउँ हामी यसलाई चाहिँ जाउँ भन्ने हिसाबले नि आछ। भनेपछि यो एउटा चाहिँ महत्त्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु र यो चाहिँ बरु हाम्रा आम करदाताहरू आम व्यापारी वर्गहरूले पनि यो जान्नुपर्ने व्यवसायी वर्गहरूले पनि जान्नुपर्ने विषय छ किनभने उहाँहरू कतिपय अवस्थामा अब व्यवसाय नगरिकन विविध कारणले गर्दाखेरि नन फाइलर भएर अथवा गर्न खोजेर पनि नसकिरहनु भएको अवस्था होला। कुनै न कुनै रूपमा उहाँहरूलाई त्यो सुविधा आछ, कुनै न कुनै रूपमा सुविधा छ। उहाँले एकचोटि गएर कर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस् मेरो यस्तो यस्तो खालको समस्या हो केही सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन, अनि त्यो सुविधाहरू चाहिँ उहाँले उपयोग गर्न सक्नुहुन्छ। अब ती लगायत अब विभिन्न करका दरको हेरफेरका कुराहरू त अब जतिखेर चाहिँ आर्थिक ऐन आएको छ त्यतिखेरदेखि त्यो लागू पनि भएको छ होइन। अब कतिपय करका दरहरू घटेका होला कतिपय बढेका होला यी विषयहरू त अब त्यो त्यसमै हेर्नुपर्ने हुन्छ। र अर्को चाहिँ केही नयाँ करहरूको पनि सुरुवात पनि गर्न खोजिया, जस्तै विद्युतकै कुरा गरौँ, राइट सेयरिङकै कुरा गरौँ होइन। हामीले अब त्यसमा चाहिँ मूल्यवृद्धि करको रूपमा केही पर्सेन्ट कर लिने भन्ने व्यवस्था पनि त्यहाँ छ। शिक्षा स्वास्थ्यका कुरा त अहिलेलाई हामीले त्यसलाई फेरि छुट दिइसकेको अवस्था पनि हो। त्यस्तै यी विविध स्किम लगायतका विषयहरू अहिलेका हाम्रो मुख्य रूपमा अहिलेका हाम्रो यो आर्थिक ऐनले प्रदान गरेका कर सम्बन्धी विषयहरू।
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्तिम प्रश्न यहाँलाई, कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ, के भन्न चाहनुहुन्छ?
2: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आज भोलिका हाम्रा आम नागरिक भनौँ अथवा उपभोक्ता भनौँ अथवा करदाता भनौँ होइन, उहाँहरू जागरूकै हुनुहुन्छ, सचेतै हुनुहुन्छ। तथापि अब जाँदा जाँदै पनि म एकचोटि दोहोऱ्याउन चाहन्छु, हाम्रो चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम पनि अब लागू भइसकेको छ। अब यहाँहरूले आफूले खरिद गरेका 100 रुपियाँ भन्दा बढीका बिलहरू उपहार कार्यक्रममा प्रविष्ट गराउनु भएर कुपन प्राप्त गर्न सक्नुहुन्छ र हामीहरू मध्येबाटै हामी पुरस्कृत पनि हुन पाउँछौँ। त्यसैले यो पुरस्कृत हुने अवसरबाट हामी वञ्चित नहौँ। र तपाईँहरूले त्यो बिल लिनु भनेको यसले के गर्छ, अन्ततोगत्वा यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ। हामीले नै त्यो एक किसिमले हामीले तिरेको कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा यो फिर्ता भएर हामी कहीँमै आउँछ र हामी देश समुन्नत हुन देश बनाउनको लागि यसले ठूलो योगदान गर्दछ। त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सधैँ सजग बनौँ र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरूक रहौँ, त्यो आफ्नो ठाउँमा होला। तर कर तिर्न अथवा बिल बिजक लिन चाहिँ अबका दिनहरूमा हामी अग्रसर रहौँ र राष्ट्र निर्माणमा हामी सबैले योगदान पुर्याउँ भनेर भन्न चाहन्छु।
1: अत्यन्तै व्यस्तताका बावजुद पनि हामीलाई यो महत्वपूर्ण समय उपलब्ध गराएर जानकारी सहितको कुराकानीमा सहभागी भइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, यहाँलाई पनि मलाई यो हाम्रो कर सम्बन्धी भनौँ अथवा अहिलेको लागि भन्नुपर्दा हाम्रो उपहार कार्यक्रम सम्बन्धी तपाईँको महत्वपूर्ण रेडियो कार्यक्रम जो चाहिँ नेपालभरि नै प्रसारण हुन्छ र मैले पनि यो कार्यक्रमको नियमित श्रोता पनि हुँ म। यो कार्यक्रममा मलाई पनि कर सम्बन्धी विषयवस्तुमा आफूलाई लागेका विषय आफूले जानेका विषयहरू आम जनता मार्फत आफ्ना विषयहरू उजागर गर्ने अवसर दिनुभयो, यहाँहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। आजको कार्यक्रममा हामीले राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गर्यौं। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। भोलिको बदलिन्दो नेपाल कृषि विषयमा केन्द्रित हुनेछ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु। नमस्कार।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ।
4: हजुरको रेडियो 102.1 मेगा।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
9: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
8: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
9: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
9: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
8: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
9: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: रासपा द्वारा आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा सार्छ। पालिका चुनावमा उम्मेद्वार बन्न चार चरणको मूल्याङ्कन पार गर्नुपर्ने। मतदाता नामावली संकलनमा सहजीकरण गर्न पालिकालाई मन्त्रालयको आग्रह। बजारमा ग्यास आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन। भूमि प्रशासन कार्यालय सिन्धुलीद्वारा आर्थिक वर्ष 2082-83 18 करोड़ भन्दा धेरै राजस्व संकलन। पत्रकारको परिचय पत्र बोकेर लागू औषध कारोबार 3 जना पक्राउ। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत। र विश्वौं एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904669 9968।
3: रानेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगा।
0: अब समाचार विस्तारमा। संघीय संसद राष्ट्रसभाको बैठक आज बस्दैछ। अपरान्ह 1:15 सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सुधा वादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रसभा सदस्य कमला पन्तले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछन्। प्राप्त सूचना अनुसार अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछन्। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक बिहान 11 बजे बस्दैछ। अपरान्ह 1 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 उपर सैद्धान्तिक छलफल हुनेछ। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। बिहान 10 बजेका लागि बोलाइएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि 4 चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ, जसमा 25% भारांक रहेको लिडरशिप एकाडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% भारांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भारांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा धेरै 40% भारांक भने पार्टीको आन्तरिक चुनावलाई दिइएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, सांगठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन्। आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याइएको राष्ट्रपतिले जनाएको छ। असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको 2/3 बहुमतले सिधै उम्मेद्वार चयन गर्न सक्नेछ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान अन्तर्गत बुधबार राजधानी प्रदेश कमिटिद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यता सम्बन्धी कार्यशालामा त्यसबारेमा जानकारी दिएको हो। पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र संगठनलाई तल्लो स्तरसम्म गतिशील बनाउने उद्देश्यका साथ यो कार्ययोजना सार्वजनिक गरिएको हो। पार्टीका सचिव डाक्टर राजन भट्टराईले डिजिटल प्रणालीको भरपूर उपयोग गरिने बताउनु भएको छ। पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य संकटबाट जोगाउन र कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्चीकाधिकारीसँग समन्वय गरी विवाह, बसाई, सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिटाई अध्यावधिक हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्पन्न गर्ने समय सीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगको यही आग्रह बमोजिममा मन्त्रालयले सबै पालिकालाई मतदाता नामावली संकलन एवं अध्यावधिक गर्ने कार्यका लागि आवश्यक सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको हो। राष्ट्रिय सभाको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा हिजो बसेको बैठकमा समिति सभापति जयन्ती देवी राईले समितिको तर्फबाट सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिनुभएको छ। देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारलाई समितिले निर्देशन दिएको सभापति राईले बताउनु भएको छ। उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सर्वसाधारणको सहज पहुँच हुने गरी सुफत मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्य सूची राख्ने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ। सभापति राईले संघ प्रदेश र पालिकाबीच तथा सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउन उपभोक्ताका गुनासा सुनाई गर्ने संयन्त्र सुदृढ गर्न तथा उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिनुभएको छ। झण्डै चार महिनादेखि बन्द भ्रिकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भ्रिकुटी मण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ। आम पाठक लगायत विभिन्न व्यक्तिहरूबाट भएका दबावमूलक तथा रचनात्मक कार्यक्रमका कारण पुस्तकालयमा लगाइएको तालाबन्दी खुलेको हो। नेपाल राष्ट्र ब्याङ्कले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078-9 संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बाल बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाइएको राष्ट्र ब्याङ्कले जनाएको छ। राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारमा सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नौ संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। कार्यविधि अनुसार रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायत अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड़ रूपियाँ कायम गरिएको छ। नौ संशोधनले दीर्घकालीन तरलता व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिएको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
8: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
9: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
10: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
11: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 18,47,54,114 रूपियाँ राजस्व संकलन गरेको छ। अंशभण्डा, घर जग्गा रजिस्ट्रेशन लगायतका शीर्षकबाट 12 महिनाको अवधिमा उक्त राजस्व संकलन गरेको भूमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ। कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा 77,18,498 रूपियाँ, भदौमा 75,61,222 रूपियाँ, असोजमा 58,51,301 रूपियाँ र कार्तिकमा 59,70,624 रूपियाँ राजस्व संकलन भएको थियो। मंगिरदेखि भने राजस्व संकलन क्रमशः बढ़दै गएको कार्यालयको तथ्याङ्कले देखाएको छ। वार्षिक तथ्याङ्कले आर्थिक वर्षको अन्तिम चार महिनामा राजस्व संकलन उल्लेखनीय रूपमा बढ़ेको प्रश्न देखिएको छ। कार्यालयका अनुसार जग्गा खरिद बिक्री, नामसारी, लिखत पारित तथा अन्य भूमि प्रशासन सम्बन्धी सेवाप्रतिको चाप बढ़दा राजस्वमा वृद्धि भएको हुन सक्ने अनुमान गरिएको छ। कार्यालयले आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै राजस्व संकलनलाई थप सुदृढ गर्ने लक्ष्य लिएको जानकारी दिएको छ। पत्रकारको परिचय पत्र बोकेर लागु औषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार परिचय पत्र देखाउँदै लागु औषध कारोबारमा संलग्न एकजना सहित तीनजना कारोबारीहरूलाई पक्राउ गरेको छ। ब्यूरोको शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दौली नगरपालिका 9 16/78/46 नम्बरको कार सहित तीनजनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा सिराहाका लक्ष्मीपुर घर भएका 26 उमेश कुमार यादव, लहान नगरपालिका 10 घर भएका 30 रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका 2 घर भएका 25 गुलशन प्रसाद शाह छन्। उनीहरू सिराहाको मिर्चैयाबाट कारमा लागु औषध खैरो हिरोइन लिएर काठमाण्डुतर्फ जाँदै थिए। कार चालक उमेश यादवका साथमा पत्रकारको परिचय पत्र भेटिएको छ। लहान 22 सिराहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचय पत्र बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले जानकारी दिनुभएको छ। उनले सरकार हुलास फाइनान्सबाट किस्ताबन्दीमा निकालेको भेटिएको छ। आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा 44 ग्राम 340 मिलिग्राम खैरो हिरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिनुभएको छ। आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ। काठमाडौँको बौद्धमा मिनी ट्रकको ढालामा बसेका युवक तारमा अल्झिएर दुर्घटनामा परेका छन्। गोकर्णेश्वर नगरपालिका साथ स्थित शिवचोकमा ड्राइभिङ स्कूल फाइनान्सबाट किस्ताबन्दीमा निकालेको भेटिएको छ। आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा 44 ग्राम 340 मिलिग्राम खैरो हिरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी

93 नम्बरको निशान ट्रकको पछाडि ढालामा सवार 22 वर्षीय सबिन तामाङ पोलको तारमा अल्झिएर सड़कमा खसेका हुन्। रामेछापको घर भएर बौद्ध बस्दै आएका सबिनको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ। टाउकोमा चोट लागेका उनको अहिले बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचार हुँदैछ। मिनी ट्रक चालक शंखुवा सभा घर भएर बौद्ध बस्ने 39 वर्षीय भीमराज राईलाई प्रहरीवृत्त बौद्धले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। काभ्रे प्लाञ्चोकको भूमलु स्थित सुनकोशी नदीमा एक दम्पति बेपत्ता भएका छन्। काभ्रेको भूमलु गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट हिजो साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पति बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा मण्डनदेवपुर नगरपालिका 7 का 68 वर्षीय केदारनाथ पराजुली र उनकी 67 वर्षीय पत्नी तिलकुमारी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। डीएसपी विष्टका अनुसार तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन्। उनीहरूले नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि पाँचखालबाट प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको छ। अहिले खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले पनि अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्य मार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अन्य क्षेत्रका लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतार सहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको औपचारिक समर्थन बिना कुनै पनि सम्झौता कार्यान्वयनमा जान कठिन हुने विश्लेषण गरिएको छ। समाचारको अन्त्यमा खेल समाचार। विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुने गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्यीय नेपाली टोली जापान जाने भएको छ। समागत खेलतर्फ नेपालले कबड्डी महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहेका छन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसअघि 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका हुन्। व्यक्तिगत खेलतर्फ उसमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्ट्समा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा रहनेछन्। यसअघि सन् 2023मा चीनको हाङजाओमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। चाँदा चाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रपतिद्वारा आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक। पालिका चुनावमा उम्मेद्वार बन्न 4 चरणको मूल्याङ्कन पार गर्नुपर्ने। मतदाता नामावली संकलनमा सहजीकरण गर्न पालिकालाई मन्त्रालयको आग्रह। बजारमा ग्यास आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन। भूमि प्रशासन कार्यालय सिन्धुलीद्वारा आर्थिक वर्ष 2082-83 18 करोड़ भन्दा धेरै राजस्व संकलन। पत्रकारको परिचय पत्र बोकेर लागू औषध कारोबार 3 जना पक्राउ। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी

माथिको प्रयास निर्णायक चरणमा पुगेको संकेत र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 1 को कार्यालय, डुड भन्ज्याङ, सिन्धुली।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनि साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठाकुरी, सम्पर्क नम्बर 98545-75-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863023422।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
0: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083/84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083/84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
11: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117, 9845-55-562, 048-45-562 0949-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। आज 1 घण्टाको समय आज बिहिबारको बसाई पनि रहेको छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने साथीले गीत गाउन सक्नुहुन्छ। साथी तपाईँलाई चाहिँ म आफ्नै लेख रचनाका प्रस्तुतिहरू सुनाउँछु भन्ने लाग्छ भने पनि तपाईँले कथा, कविता, गजल तपाईँको लेख रचनाहरूलाई सुनाउन सक्नुहुन्छ। आजको व्यवसायी तपाईँले 0848 40 00 26 मा सहभागिता जनाउनु पर्ने हुन्छ भने देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्र नेपाली पात्र हजुरको न्यूज डट कम हजुरको याप तामाको सिफिम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्नुहोस्, कमेन्ट पठाउनुहोस्। तपाईँको कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता आयु कार्यक्रम साताको साथै दिन आउँछ, तर फरक फरक प्रस्तुतिको साथमा तपाईँले सुन्न सक्नुहुन्छ। आजको व्यवसायी पक्कै पनि के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिस अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं विभिन्न मिठाउने रमाइलो गीत रहेको थियो। यो गीत तपाईँले सुनिसक्नु भएको छ। पक्कै पनि हेरेन जोडा भन्ने बोलको गीत रहेको थियो भने गीतमा आवाज रहेको थियो। सरोज लामी छाने, राजेश ढकाल, त्यसै गरी टिका प्रसाई, त्यसै गरी स्वरूप गौतमको आवाजमा रहेको गीत थियो भने लय र संगीत भरि सरोज लामी छानेकी रहेको थियो। यो मिठो गीत बाँच्छ कार्यक्रम लोकल शैलीको शुरूआत गरेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको व्यवसायमा हामीले तपाईँकै प्रस्तुति सुन्छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सुर्खेतको बराताले एक भाइ रचना भण्डारी।
0: रचनाजी कहाँ सुर्खेतदेखि भन्नुभयो?
1: एकदमै हजुर।
0: के छ त अनि हाम्रो रचनाजीको खबर?
1: एकदम ठिक छ यतातिरको, अनि हजुरहरूतिरको के छ सुन्नु न?
0: यताको पनि एकदम सबै ठिकै छ, राम्रै रमाइरहेछ। सुर्खेततिर रहेर कार्यक्रम चाहिँ कुन माध्यमबाट सुन्दै हुनुहुन्छ त?
1: म साथीको माध्यमबाट आएको दिदी है।
0: कार्यक्रम सुन्नु भएको छैन त्यसो भए? साथीले कार्यक्रम आउँदैछ भनेपछि यहाँले फोन गर्नुभयो?
1: एकदमै दिदी हजुर।
0: ल ठिक छ, कार्यक्रमको बारेमा यहाँलाई केही पनि थाहा छैन त्यसो भए?
1: हजुर हजुर।
0: आज के गर्नुपर्छ भने आज चाहिँ अब हजुरको रेडियो मार्फत बजेका कार्यक्रमहरू चलाउनु पर्ने हुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने मिठो लोकगीत गाउनुपर्छ। होइन, म लोकगीत गाउँदिन, म कथा कविता लेख रचनाहरू सुनाउँछु, सायरीहरू भन्ने लाग्छ भने पनि सुनाउन सक्नुहुन्छ, अप्सन धेरै छन्।
1: ए दिदी हुन्छ नि है, म सानो एउटा गीत नै प्रयास गर्छु नि त त्यसो भए है।
0: ल हुन्छ, यहाँले गीत अब गाउँछु भन्नुभएको छ, सुरु गर्न सक्नुहुन्छ।
1: हुन्छ।

0: हजुर दिदी यति नै गरौँ है
1: ल रचना हजुरले तपाईँ मिन्स रमाइलो गीत गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब यहाँले चाहिँ कार्यक्रम सुनेको छैन भन्नुभएको छ फेसबुक लाइभबाट साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको रेडियोको वेबसाइटबाट पनि यहाँले कार्यक्रम सुन्न सक्नुहुन्छ साथै हजुरको रेडियोलाई लगइन गर्दै सुन्न सक्नुहुन्छ है
0: एकदमै
1: ल अब तपाईँलाई इन्टरनेट अनलाइनतिर सहज छ भने यहाँले सुन्न सक्नुहुन्छ र यदि अब इन्टरनेट पाउँछु भन्दा चाहिँ बाहिर हुनुहुन्छ भने चाहिँ अब साथीले जानकारी दिएर आएको भन्नुभएको छ यहाँको लागि मैले जानकारी गराएँ अडेबसँग पनि आउनुहोस् अब मैले भनेकै जसै गरी रेडियोहरूलाई पनि सुन्दै गर्नुहोस् अहिलेको लागि हामी छुटौँ रचनाजी
0: हजुर दिदी
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रचना भण्डारीजी सुर्खेतबाट हुनुहुन्थ्यो उहाँले एकदमै मिठो अनि रमाइलो गीत गाएर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पालो तपाईँको रहेको छ तपाईँले पनि गीत गाउन सक्नुहुन्छ आफ्नै आवाजमा कार्यक्रमलाई प्रस्तुत गरेर सुनाउन पनि सक्नुहुन्छ कथा कविता गजल शायरीहरू तपाईँले यदि लेख्नु भएको छ भने ती तपाईँका लेख रचना पनि आजको व्यवसायमा समेटिनेछन् मात्रै तपाईँले 0840 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ भने हामीलाई धेरै माध्यमहरूबाट पनि तपाईँले एकैसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम के कस्तो लाग्दैछ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ हामी तपाईँकै सल्लाह सुझावको साथमा कार्यक्रमलाई कसरी चाहिँ अझ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ पनि जानेछौ यति बेला फेसबुक लाइभमा धनु गजमेरजी लेख्नुहुन्छ नमस्कार सन्जी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ सम्पर्कमा स्वागत गर्छु हेलो नमस्ते नमस्कार के भर्खरै मात्र नाम लिँदै मात्रै थिए त अनि तपाईँको कमेन्ट भाषण गर्दै थिएँ फ्याते धनुजी नै आइपुग्नु भएछ आवाज गएन भन्नुभयो कि के गएन भन्नुभयो हाम्रो धनुजीले
0: एसएमएस दिदी
1: ए ल ठिक छ
0: अलिक नेट अब स्लो चलेकोले एसएमएस गर्न चाहिँ अल्छी लागिरहेको थियो
1: अल्छी लाग्यो ल ठिक छ मैले त आवाज नआएन फेसबुकलाईतिर भनेर चाहिँ सोचेको थिएँ ल ठिक छ धनुजीलाई त्यसो भए मेसेज टाइपिङ गर्नु अल्छी लाग्छ है
0: होइन आज नेट स्लो छ त्यही भएर पनि हो
1: त्यो भएर चाहिँ अल्छी लाग्छ नत्र अरू दिन त लाग्दैन नि
0: अल्छी त लाग्दैन मैले रेडियोमा सुनिरहेको थिएँ है अब लाइफमा यसो हेरेको अनि एसएमएस लेख्यौँ कि भनेको थिएँ अनि नेट एकदमै स्लो चलेको थियो अनि त्यही भएर जाँदो रहेछ कि रहेन छ भनेर थोरै मात्रै पठाइ हेरेको थिएँ
1: ल ठिक छ ल अब यहाँले प्रयास गर्नुभएको थियो प्रयास नै ठुलो कुरा भनिन्छ वाचन पनि भइसक्यो फोन पनि लाग्यो आजको लागि भाग्यमानी हाम्रो धनुजी ल ठिक छ खाना खानुभयो कि बाँकी छ सम्भव त अहिले छैन होला भएको
0: खाना बाँकी नै छ अनि हजुरको त भयो होला अनि सन्चै हुनुहुन्छ नि
1: म एकदम सन्चै आरामै छु अहिलेसम्म हेर्नुहोस् धनुजी अब यस्तै छ तपाईँहरूसँग बोल्न पाइएको छ रमाइलो छ दिनहरू यसै गरी विभिन्न साथीको मिठो आवाज साथै फरक आवाजहरू फरक प्रस्तुति सुन्न पाउँछौ यसै गरी दिनचर्या बिच छ यस्तै छ रमाइलै छ राम्रै छ साथै राम्रै मान्नुपर्छ भन्नुपर्छ ल अरू त मैले खास केही सोधिनँ अब हामी कार्यक्रमतर्फै लाग्छौँ आज हामीले के सुनाउनुहुन्छ त
0: कार्यक्रम सञ्चालन गर्छु नि त थोरै
1: ल हुन्छ सुरु गर्नुहोस् त्यसो भए
0: हुन्छ नमस्ते नमस्कार श्रोता साथीहरू यो हो हजुरको रेडियो 102.1 MHz कार्यक्रम दैनिक आउने परिस्थिति लोकको चेलीको साथमा आइसकेको छौँ म धनु गजमेरमा प्राविधिक मित्र श्री राज महत साथीहरू दैनिक आउने प्रस्तुति कार्यक्रम लोकको चेली आज पनि आइसकेको छौँ तपाईँहरू उकाली ओह्राली भन्ज्याङ गर्दै सुन्दै हुनुहुन्छ होला तपाईँहरू दैनिक सुन्नुहुन्छ र आउनु पनि हुन्छ खुसी लाग्छ र हामी फेसबुक मार्फत पनि लाइभमा आइसकेको छौँ र कति साथीहरूलाई आज के गर्नु पर्ला कसो गर्नु पर्ला भनेर पनि सुन्दै हुनुहुन्छ होला। आज चाहिँ हामी दैनिक आउने हरेक दिन 10 बजीदेखि 11 बजीसम्म आउने प्रस्तुति हो लोककोसेली, र तपाईँहरू फरक दिन फरक प्रस्तुतिको साथमा आउनुहुनेछ। र आजको दिन चाहिँ बिहिबारको बसाई हो, बिहिबारको बसाईमा चाहिँ तपाईँहरू आएर कार्यक्रम चलाउन सक्नुहुनेछ। कार्यक्रम चलाउन सक्नु भएन आउँदैन भन्नुहुन्छ भने गीत पनि गाउन सक्नुहुनेछ। गीत गाउन आउँदैन, म कथा कविता चुटकिला गजल सुनाउँछु भन्ने साथीहरू चाहिँ आज त्यो पनि सुनाउन सक्नुहुनेछ। र हाम्रो फेसबुक मार्फत पनि सुन्न सक्नुहुन्छ, हाम्रो हजुरको रेडियो सर्च गरेर लाइभमा सुन्न पनि सक्नुहुनेछ र सुन्दै पनि आउनुहोला। ल धेरै कार्यक्रमलाई सेयर पनि गरिदिनु होला, धेरै साथीहरूले सुन्ने माध्यम पनि मिल्नेछ र तपाईँहरू रेडियो मार्फत पनि सुन्न सक्नुहुनेछ। साथीहरू तपाईँहरू आउँदै गर्नुहोला र कार्यक्रमलाई सुन्दै आउँदै गर्नुहोला र रेडियो सुन्दै आउँदै गर्दा नम्बर चाहिँ कति होला पनि भन्दै हुनुहुन्छ होला। हाम्रो स्टुडियोको फोन नम्बर हो 048 40 00 26 048 40 00 26। तपाईँहरू यो नम्बरमा एकदमै ट्राई गरेर आउँदै पनि गर्नुहोला। म भने कार्यक्रमको सुरुवात गर्न चाहन्छु, यो निकै नै मिठो भएको हो त, यति नै भन्न चाहन्छु।
1: ल धनुजी यति नै गर्नुहुन्छ
0: आज त भोलि होला कति भोलि भोलि
1: होइन भुल्नु भएको छैन, ठिकै छ, यस्तै त हो नि, यस्तै त हो होइन, हामीले जस्तो यस्तै चलाउनु भएको छ, अझ हामीले भन्दा राम्रो गर्नु भएको छ है त धनुजीले। अब के हुन्थ्यो भन्नुहुन्छ, मैले कसरी भनौँ धनुजी। ल आज चाहिँ मजाले कहिलेकाहीँ त भुलिहाल्छ नि, त्यो भनेको सामान्य छ। सधैँभरि कमेन्ट पठाउने कार्यक्रममा फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई चाहिँ थाहा नै छ, त्यो ठिकै छ, यहाँले आज भुल्नुभयो अरू कता पनि हाल्नुहुन्छ नि होइन र। ल कार्यक्रममा आइदिनु भयो, मजाले कार्यक्रम पनि चलाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छुटौँ है। हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले मजाले कार्यक्रम सञ्चालन गरेर छुटेर गइसक्नु भएको छ। यति बेला चाहिँ हामीले कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ भन्दैछु, साथी कोही आउनुभएको छ भने साथीलाई लिन्छौँ, त्यसपछि चाहिँ गीत राखौँ कि जस्तो लाग्यो। को हुनुहुन्छ, स्वागत गर्छु, हालि हो गइसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा बालेन सेटी भन्ने सानो केसी अनि संगीता गोदालको आवाजमा रहेको गीततर्फ जान्छौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।

0: अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढ़ी टेलरिंग सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 8 28, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
6: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं, पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ, 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ,
7: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0 48 45 143, 98 63 023 422।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
0: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841690669, 9864147188।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
12: कति रे, 9540 अनि
10: 9540040239, फोन नम्बर चाहिँ 0848405439
12: 0485 40 239।
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।

0: কারিগামের আগে গিয়ে নিচু গীত গীত পাশে আমি ছোট ব্যবসায়িক বিশ্রাম তর্ফ গই বিশ্রাম পশু ফিরে আইসি আজ বিবাহ ব্যবসায় রহের আমি তাই আওয়াজ বিভিন্ন খালকো প্রস্তুতি শুনে রয়েছ শূন্য 48 40 00 26 তাইলে সহভাগিতা জনাউন হল এটি বেলা অর্ক সাথী সম্পর্ক স্বাগত করছু হ্যালো হ্যালো कोही साथी हुनुहुन्थ्यो उहाँ गइसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ यति बेला म तपाईँको फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरूलाई पनि वाचन गर्नेतर्फ लाग्न चाहन्छु धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ हाम्रो पनि कमेन्ट वाचन हुनुपर्छ है भन्दै हुनुहुन्छ होला साथीहरूले यति बेला तर सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ कोही साथी हुनुहुन्छ भने हामी फोन लिन्छौ त्यसपछि चाहिँ कमेन्टहरू लिन्छौ हेलो
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ मलाई पनि सन्चै छ के गर्दै हुनुहुन्छ लीला मगर भन्नुभयो है
1: हजुर
0: ल घाँस काट्दै हुनुहुन्छ भारी पुग्यो कि छैन त नि पुग्न लाग्यो अब भारी पुर्याएर घर गएर खाना खाना हुन्छ त्यसो भए है ल खाना खाइवरी जानुभएछ खुसी लाग्यो ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ आज के सुनाउनुहुन्छ त हामीलाई ल सुरु गर्नुहोस्
1: পবিত্র বন্ধু সব বন্ধু এপা মেরো মায়া হরায় রোদা রোদে সুখী সক আসুক হারখানা খুলাম কেউ আসুক হারখানা গ্রাম

0: inediti.
1: E bine, trega non sari lage.
0: Hazır.
1: Leiden ni tu ge te ga un vaio, ter monce ni pani halgo sa ye pa pe sharma mai orai, van de un te ki ko shuli lage.
0: Hazır.
1: Orai ki yoda.
0: Hoina.
1: Git matre, git mon parcha te orai.
0: हजुर
1: ल ठीक छ कार्यक्रम मानु भएको छ यो गीत पनि गाइदिनु भयो यहाँलाई विशेष धन्यवाद देख्दै गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् सन्डे बसैमा पनि आउनुहोस् अहिलेको लागि पनि हामी छोड समय
0: नमस्ते
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगरजी सुन्दरीको तीन कन्या देखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद देख्दै गर्छु उहाँले लोकगीत गाएर कार्यक्रमबाट छोडिसक्नु भएको छ पालो तपाईँको रहेको छ हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट केही साथ सुन्दै हुनुहुन्छ भन्ने लाग्दैछ हामीलाई केही साथी व्यस्त हुनुहुन्छ होला यो समय र कतिपय साथी फुर्सदको समय निकालेर पनि कार्यक्रमलाई सुन्नको लागि प्रतीक्षा गर्दै अथवा सुन्दै बसिराख्नु भएको छ होला भन्ने पनि लागेको छ हामीलाई फटाफट फोन गर्नुहोस् यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हरि नमस्ते हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ गीताजी बोल्दै हुनुहुन्छ नाम त छ धेरै साथीको नाम छ को साथीको नाम भन्ने को साथीको नाम नभन्ने म अन्यलमा छु है गीताजी मैले तपाईँलाई मेरो कुरा हेर्दै प्रश्न पारिसकेको छु मैले त्यहाँभन्दा बाँकी केही भनिन है गीताजीलाई अनि के छ खाना खानुभयो कि बाँकी छ कि के छ के हुँदैछ भन्नुहोस् हिजो र आजमा के फरक भयो रात पछि दिन आएको छ फेरि दिन पछि भरि रात हुन्छ अरू के छ भन्नुहोस् बाहिर निस्कनै नसक्ने गरी घाम लाग्दैछ ल त्यसो भए त मान्छे एकैछिनमा कालो हुने भयो ल ठिक छ हिजो आजको घामले चाहिँ बाहिर डाइरेक्ट हिँड्दाखेरि मतलब त्यतिकै छाताहरू नबढिकन हिँड्नु भने चाहिँ हाम्रो छालालाई कालो बनाउँछ अरे नि त त्यही भएर गीताजीलाई मैले चाहिँ भनेको नि त कालो बनाएको छैन अनि घरभित्र बस्ने मान्छेले त के हुन्थ्यो त बाहिर मजाले हिँड्नुपर्छ त्यसपछि पो त जे गर्छ घामले गर्छ है गीताजी होला होइन एक हप्ता जति बाहिरको काममा बाहिर फेरि यसो हिँड्नुहोस् बिहान बेलुका दिउँसो नछुटाइकन अनि थाहा हुन्छ है ल घरभित्रै बसेपछि त त्यसै पनि मान्छेको छाला कलिलो पलाउँदै आइहाल्छ अनि कामले नि पोल्दैन अनि त्यति गुरु भइहाल्नुहुन्छ नि हाम्रो गीताजी ल ठिक छ म कार्यक्रमतर्फै लाग्छु भनेर मैले मिठो कुराकानी सधैँ छ हाम्रो गीताजीसँग भोलिका दिनमा फेरि तपाईँ हाम्रो कुरा हुन्छ यति बेला चाहिँ हामीलाई के सुनाउनुहुन्छ त नि के भन्नुभयो ए ल हुन्छ ल सुरु
0: गर्नुहोस् तिम्रो लागि आऊ बस्छ खर्दो वचन भएर आकुलाई मात्रै काट्न मन छ भने आधा बनेर आऊ गल्लै काट्न इच्छा छ भने दुश्मन बनेर आऊ जब म सकिँदै जान्छु नि तब मलाई निसाल्नु म तिम्रो दाग सफा गर्छु भन्छन् भएर यति भन्छ विद्याजी
1: यति राम्ररी भन्नुहुन्छ गजल सुनाउनु भयो है हाम्रो गीताजीले ल यो गजल आफैले लेख्नु भएको हो कि के हो
0: मैले
1: ल ठिक छ, यहाँ फेरि लेख्नु भएछ, म भए चाहिँ सार्थे है एक्जाममा चिरचुरा जस्तै साधुको सारे जस्तो रे, मलाई चाहिँ कविता गजलहरू लेख्न आउँदैन है कि दाजु।
0: तिन दिदी बहिनी चाहिँ कम्पिटिसन हुन्थ्यो कि घरमा, कहिले गरी लेख्ने कहिले कति लेख्ने भनेर कम्पिटिसन हुन्थ्यो, अनि दिनमा तिन टाइममा लेखेकै हुन्थ्यो कि।
1: ल ठिक छ, यसरी लेख्दै जानुहोस्, साथसाथै हामीलाई पनि सुनाउनुहोस्, अन्य यस्ता खालका कार्यक्रमहरूमा पनि सुनाउनु होला। तपाईँले लेखेर राख्नुभएका ती प्रतिभा पक्कै कार्यक्रममा बच्छ। केही भन्दै हुनुहुन्थ्यो कि दाजुले, मैले बिचैमा बोले है।
0: मैले भन्दाखेरि दिदी बहिनी हुने क्या, दिदी बहिनी हुँदैन के अल्छी लाग्छ अहिले लेख्न दिउँ।
1: ल ठिक छ, ल आउनुभयो, गजल सुनाउनु भयो आफ्नै मिठो आवाजमा, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोड समय। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी, उहाँले एकदमै मजाले हामीलाई आफैले लेख्नु भएको गजल सुनाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, म कार्यक्रमको अब अन्त्यतिर छु, अब हामीसँग धेरै समय छैन, मात्रै 15 मिनट बाँकी छ, त्यही भएर तपाईँले पनि हामीलाई सहभागिता जनाउनु होला र तपाईँले आफ्नो आवाजमा हामीलाई विभिन्न खालको प्रस्तुति पनि सुनाउन सक्नुहुन्छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। देवेन किशोर अन्जानजी लेख्नुहुन्छ, सबै आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो। शुभ बिहानी साथी प्रभात, कालीन दर्शन, नमस्ते हजुर, मिठो सम्झना साथी तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथमा विदोष शुभ दिनको कामना, देवेन किशोर अन्जान दोहा कतार भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गरे। बिरजाङ लिम्बोजीले पनि हेलो हजुर नमस्ते शिवारे साथीहरूलाई सम्झनु पर्दा बस्नु गीत मार्फत विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र भानियाजीले पनि नमस्ते जी, म पनि कार्यक्रम सुन्दैछु अनि हेर्दै पनि छु है, नेपालगंज बाँकी हाल चाहिँ भरतपुर चितवनबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी शान्ति बिसीजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु यता रुल्पाबाट भन्नुभएको छ। केशव कार्कीजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है यता सिन्धुलीको बेतीचोरबाट भन्नुभएको छ। केशव कार्की हो, अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, दर्शन नमस्ते दिदी, म ढकाल धर्मराज वीरतामोड झापा घर भइहाल्छ दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जन्मदिन मनाउनु हुने झापाका साथी स्वस्तिका आचार्य, युवराज उप्रेती, मोरङका साथीहरू दीपिका नन्दी र रितेश कोइरालालाई जन्मदिनको लाखौं करोड़ शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत सम्पूर्णलाई अब बज्ने मिठो गीत समर्पण गर्दै छोटिन्छु भन्दै हुनुहुन्छ। धर्मराजजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते है नाना, म कार्यक्रम सुन्दैछु यता दौलखाबाट भन्नुभएको छ। साथीहरूलाई सम्झनु पर्दा सुशीला विश्वकर्मा, मोटु मनिषा मगर, मायालु सावित्रा छेत्री, दाईबाज खले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट घायल, अभिमान सुनवार कुमार प्रजा, रत्नबहादुर थापा, टेकु छेत्री, माया निरुता योन्जन, संगीता लामा, कविता घतानी, अलिसा लिम्बो, सरस्वत पोखरेल, धनु गजमेर, किराती अञ्जना हरपल, रोशनी लगायत सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला हामीलाई टेकु छेत्रीजी पनि लेख्नुहुन्छ कमेन्टमा, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु आरामको कामनाको साथमा ल यता तनहुबाट भन्दै हुनुहुन्छ। प्रेम किङजीले पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है मुस्ताङबाट, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। टोप बहादुर पुलामीजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन घायल मुटुजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दै रहेको छु दोहा कतारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ भने। यति बेलाको विषयमा अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, जनक रोजाली मगरजीको, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, अब बज्ने गीत सबैको लागि समर्पण गरे, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजीले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार है, म सुजन ढुङ्गेल मलेसियाबाट, अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवारमा रहनु भएको मम्मी बाबा जीवन साथी शर्मिला ढुङ्गेल, त्यसै गरी छोराहरूमा सक्षम सौरभ ढुङ्गेल, त्यसै गरी मलाई दोलखा लाभी डाँडाको सुजन ढुङ्गेल भनेर चिन्ने नचिन्ने सबैको लागि अब बच्ने मिठो गीत समर्पण गर्छु है भन्ने हुनुहुन्छ। सुजनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी दीपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मेरो एउटा साथी छ भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, सबैलाई सम्झेको छु है, हेर्दै अनि सुन्दैछु यता शङ्खुवा सभाबाट, सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ। रूपसना योग्यजीले पनि नमस्कार है दिदी, म पनि कार्यक्रम सुनिरहेको छु। अब बज्ने गीत सिन्धुलीको ढुङ्ग्रीवासतिर रहेर सुन्ने सबैलाई, साथै मलाई रूपसना योगी भनेर चिन्ने सबैलाई भन्दै हुनुहुन्छ। रूपसनाजी सिन्धुलीको ढुङ्ग्रीवासदेखि हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ अनिता नखोकजी, उहाँ पनि लेख्नुहुन्छ नमस्कार भन्नुभएको छ। कविता गतानीजीले पनि नमस्कार साथी हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सरोज गोतामीजीले पनि नमस्ते दिदी, मिठो सम्झनाको साथमा कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोकलीदेखि सरोज गोतामी। अब बोल्ने गीत मेरो घर परिवार लगायत सबैको लागि भन्दै हुनुहुन्छ। सिम्पल सरिनाजीले पनि नमस्ते, के छ खबर, म यता मुरङको लेख्नुहुन्छ कनि पोखरीबाट भन्दै हुनुहुन्छ उहाँले। अब बज्ने गीत सबैको लागि ल भन्नुभएको छ। सरिका छेत्रीजीले पनि लेख्नुहुन्छ नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, राजेन्द्र बोहरा भन्दै हुनुहुन्छ। सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। सत्यकला इसाहारथीले पनि नमस्ते दिदी, कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। भन्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो रचना भण्डारी सुर्खेतबाट हुनुहुन्थ्यो, धनु गजमेरजी हुनुहुन्थ्यो, त्यसै गरी लीला मगरजी, गीता गदालजी हुनुहुन्थ्यो। हामीलाई साथीहरूले कार्यक्रम चलाएर सुनाउनु भयो, साथै गीत गाउनु भयो, कति साथीले गजल कविता भन्नुभएको छ। जति पनि आफ्नै आवाजमा प्रस्तुति सुनाउने सबै साथी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई भनेदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, साथै सम्झना खड्गी हुनुहुन्छ यति बेला, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एउटा मिठो रमाइलो गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधन अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 वटा कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिस्ट्री सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। यसअघि वीर अस्पतालमा चिकित्सक मार्फत फोन आधारमा दिइने स्वास्थ्य परामर्श अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकाल्ने 3 वटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्टर्स आईसीजीले र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 जना न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको तथा नमान्ने महाअभियोग लगाउने धम्की दिएको दावी भएको छ। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको हो। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथ्वीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत सञ्चालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजो बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, सांसद तथा कानून विवादहरूसँग छलफल पछिको यस्तो निर्णय गरिएको हो। यद्यपि समितिको निर्णय प्रति मानव अधिकार कर्मी र केही सांसदहरूले असहमति जनाएका छन्। उहाँहरूले संसदीय समितिको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय संस्थाका विज्ञप्तिमाथि छलफल गर्नुभन्दा सरकारलाई जवाफदेही बनाउने र नागरिकका सरकार वा सरकारका विषयमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबाट दुर्ग सहपछि अलग भएको छ। यो समूहले प्रलोपाबाट अलग भएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी नयाँ शक्ति युत्याएको छ। सो पक्षले पुनः आफ्नै नाम र वैचारिक पहिचान सहित राजनीतिक यात्रा अघि बढ़ाउने भएको छ। प्रलोपा अध्यक्ष सन्तोष परियार र दुर्गा सोबले बुधबार सहमतिमै अलग हुने निर्णय गरेका छन्। गत मंगसिरमा पूर्व प्रधानमन्त्री भट्टराईको अभिभावकत्वमा पूर्ण माओवादी महासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार बीच सहमति मा प्रलोभा गठन भई निर्वाचनमा भाग लिएको थियो। फागुनको निर्वाचनमा प्रलोभाले 1 सीट जित्न सकेन। प्रलोभाले हालै जनता समाजवादी नेपाल जनमत
नागरिक उन्मुक्ति पार्टी नेपालसँग मोर्चाबन्दी थालेको छ। परिवारको नेतृत्वमा प्रलोपा र सोबले नेसपा नयाँ शक्ति निरन्तरता दिने सहमतिमा उल्लेख राख्नुभएको छ। रौतहटको गुजरा नगरपालिका तीन धनसार पुल नजिक पूर्व पश्चिम राजमार्गमा वन्य जन्तुलाई जोगाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर सड़कबाट तल पल्टिँदा आगलागी भएको छ। दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेको छ। बाराको अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मध्य प्रदेश 03-00-78-11 नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जंगलभित्रबाट बाहिर सड़क पार गर्न लागेको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भए सड़कको दाहिनेपट्टि पल्टिएर आगो लागेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी वसन्त गौतमले जानकारी दिनुभएको छ। दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय चन्द्र निगापुरबाट पुल र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेर चन्द्रपुर नगरपालिका निजगढ़ नगरपालिका दमकल भगाएको थियो। दमकलले सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रण लिएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ। घटनामा मानवीय क्षति भने भएन। डीएसपी गौतमले जानकारी दिनुभएको छ। वर्षा गराउने प्रणाली विस्तारै पश्चिमी भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ। दिउँसो भने धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी प्रणाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नाला पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई केही ठाउँ तथा कोशी मध्य बागमती र गण्डकी प्रदेशका तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि रहेकोले कमजोर संरचना खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि पनि मनसूनको प्रभाव कायमै रहने लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो गिग्रान भाव तथा सड़क अवरोधको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। भारतमा दुई वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाएपछि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। दक्षिण एसियाले विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिक प्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले देश फर्कने निश्चित भीति भने सार्वजनिक गर्नुभएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी आवासीय लीगमाथिको प्रतिबन्ध हटाइनुपर्ने उहाँले माग गर्नुभएको छ। सन् 2024 विद्यार्थी नेतृत्व आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छोडेर हेलिकप्टर मार्फत भारतको नयाँ दिल्ली पुग्नु भएको थियो। त्यस यता उहाँ स्वदेश फर्कनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमा चलेको मुद्दा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको हिंसा रोक्न असफल भएको तथा मानव विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारत बीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेको छ। ढाकाले हसिनाको सुपर्दगीमा आपका लागि पटक पटक आग्रह गरे पनि भारतले कानूनी प्रक्रिया अनुसार विषयको अध्ययन भइरहेको जनाएको छ। भारतले भने हसिनाको पछिल्लो सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। भारतीय स्वदेश मन्त्रालयका प्रवक्ताले सरकार यसमा संलग्न नभएको र त्यहाँ व्यक्त गरिएका विचारलाई समर्थन नगर्ने बताउनु भएको अल जजिराले जनाएको छ।
खबरको अन्त्यमा खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियाने इन्फान्टिनोले आफूभित्र त्रुटि भएको भन्दै माफी मागेका छन्। यद्यपि मोरक्कोबाट बसेको बैठकमा फिफाका पदाधिकारीको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएको हुन्। बढ्दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डले बैठक बोलाएका थिए। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनो प्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको जनाएको छ। युरोपेली फुटबल महासंघ युएएफले गएको हप्ता निजी लगानी भित्र्याउने योजना सम्बन्धी प्रस्ताव प्रति विश्वास गुमाएको जनाएको थियो। युएएफले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको थियो। यस विषयमा फिफा भित्रबाट पनि आलोचना भएको छ। फिफा महासचिव मार्टियम्स यस ग्रुप स्टोमले कर्मचारीले पठाएको अन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना बनेका छन्। तर बैठकपछि उहाँले पनि व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनो प्रति पूर्ण समर्थन जनाएका छन्। फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रुप स्टोमले फिफाका उपाध्यक्ष काउन्सिल सदस्य तथा 211 सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूबाट भएका त्रुटि प्रति माफी मागेका छन्। इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप सहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेको विवादमा तानिएको हुन्। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना कर्गी पनि बिताउन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हौस् त नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117, 9845-55-562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904669 98692998।

आवाज नमस्ते राजमा चाहिँ उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दि पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँसँग कुराकानी गर्छौं भने तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0840 40 00 26 रहेको छ। बिहानको समय चाहिँ 11:22 गइसकेको छ। लगभग मध्याह हुन लागिसकेको छ। कहाँ हुनुहुन्छ, के गर्दैनुहुन्छ, खाना भयो, कार्यालयतिर हुनुहुन्छ होला, काम गर्दै सुन्दै हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। प्राविधिक बाटोमा हुनुहुन्छ यति बेला सञ्जना खड्की, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। कार्यक्रमको बारेमा मैले त्यति धेरै भनिराख्नुपर्छ जस्तो लाग्दैन। जो नियमित रूपमा सुन्ने गर्नुहुन्छ अथवा कार्यक्रम टप अफ दि पपलाई मन पराउने गर्नुहुन्छ उहाँहरूलाई थाहा छ, होइन, धेरै नै लगभग पूरै थाहा छ, भन्दा केही फरक पर्दैन जस्तो लाग्छ। तर जो पहिलोचोटि सुन्दै हुनुहुन्छ अथवा यस्तो बेला मौका पारेर मात्र सुन्ने गर्नुहुन्छ उहाँहरूलाई थाहा नहुन सक्छ कार्यक्रमको बारेमा। कार्यक्रम टप अफ दि पप नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ। हप्ताको 6 दिन आउँछ, नेपाली पप गीतहरू बज्छन् कार्यक्रममा, कुराकानी हुन्छन्, मेसेजहरू पनि वाचन हुन्छन्, साथमा भिन्न भिन्न बार भिन्न भिन्न बसाईको साथमा उपस्थित हुने गर्दछौ। आजको बसाई भनेको तपाईँकै लेख रचनाहरू सुन्ने, साथसाथै नेपाली पप गीत चाहिँ गाउनुपर्ने हुन्छ। यदि इच्छा छ, चाह छ भने नेपाली पप गीतहरू गुनगुनाउनु पर्ने हुन्छ, अनि गीतहरू होइन पाउनुहुन्न पनि हुन चाहन्छु। अनि साथसाथै अब म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि मलाई चाहे। कार्यक्रमको बारेमा लगभग मैले छोटकरीमा भनिसकेको छु, यही हो कार्यक्रमको फर्म्याट। आउनुहोला, नम्बर 0840 40 00 26 रहेको छ पनि भन्न चाहन्छु। अनि मिठा रमाइला लेखहरू केही लेख्नु भएको छ भने पनि वाचन गर्न सक्नुहुन्छ है, आवाजमा, आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ। आजको बसाइमा नेपाली पप गीतहरूलाई स्थान दिनुपर्छ जस्तो लाग्छ, पछिल्लो समय होइन त्यो नभइरहेको हो कि जस्तो लाग्छ। सो नेपाली पप गीत गाउनुपर्छ, कार्यक्रममा उपस्थित भएर म गीत गाउँछु भन्ने हेतुका साथमा, उद्देश्यका साथमा आउनुहोला भन्दै ढिला नगरिकन कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा एड्रिन प्रधानको आवाजमा रहेको गीत नसम्झा, यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्छौँ। त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

हामी ठिकै तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाज नमस्तमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की, उहाँको साथ रहेको छु भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 26 रहेको छ, 0440 40 26। नमस्कार छैदाई भन्नुहुन्छ, रमतेल हुनुहुन्छ सिन्धुलीबाट हो, अनि सन्चै हुनुहुन्छ नि, खाना खानुभयो भन्नुहुन्छ, खाना भयो तपाईँको भयो कि नै होइन के गर्दैनुहुन्छ, म्यासेज पठाइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुशीरजी सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पेमा किङ आइडी रहेको छ, नमस्ते हजुर, सुन्दैछु हिमाल पारेको देश मुस्ताङबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है। पेमाजी बोलाउनुहोस् न हामीलाई पनि होइन, मुस्ताङतिर मनाङ मुस्ताङतिर। ओके, पालो तपाईँको नम्बर 0440 40 26 रहेको छ, 0440 40 26 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु, कुराकानी गर्नेछौँ होइन भन्दै। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, कुमार सागरको आवाजमा रहेको गीत छ फुरफुरी, यो गीत राख्छौँ। त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
0: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

द मिठो गीत, त्यसपछि सटन स्वीट कमर्सियल ब्रेक रह्यो, त्यसपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपली पपा। यति बेला 11:42 गइसकेको छ, के गरिदिनुहुन्छ, सुन्नुहुन्छ कि नै, सुन्नुहोस्, साथ दिनुहोला, पुनः चाहन्छु। केही म्यासेजहरू छन्, म्यासेजतर्फ लाग्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन्। हुनुहुन्छ, मलाई म्यासेज पठाउनु भएको छ हजुरको रेडियोमा, अहिलेको लागि जस्तो जस्तो व्यवहार गरे पनि सहँदैछु किनकि समय सबैको अवश्य आउँछ, याद राख्नुहोला भन्नुहुन्छ है। अहिलेको लागि जसले जस्तो व्यवहार गरे पनि सहँदैछु किनकि समय सबैको अवश्य आउँछ, याद राख्नुहोला भन्नुहुन्छ। हेलो दाई, नमस्ते, सेवा भन्नुहुन्छ, सेमुना भन्नुहुन्छ, के छ त खबर, सन्चै हुनुहुन्छ, मजाले सुन्दैछु ल, लाइभ लाइभ मार्फत, फेसबुक लाइभ मार्फत हुनुहुन्छ जुनिता चामलिङ राईले, ठिक छ, राम्रो छ, रमाइलो छ, पाँच थर फिदिम आज कुवेतबाट भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि रञ्जना बहिङ राई, दिलसा राई, भावना मगर, दुर्गा कटवाल, जीवन प्रवीण, अन्जान थुलुङ, त्यस्तै जीवन सुन्दास, निर्दोष छ्याम, रामकुमार लिम्बू, वसन्त श्रेष्ठ, गगन तेरथुमे, लिम्बू विजय, त्यस्तै गरेर मेरो प्यारो मान्छे तिमी, अनि सुस्मिता लिम्बू खिम्याखा, सपना तामाङ मोक्तान, अनि सुनिता लिम्बू, युनिसा तामाङ, लिम्बुनी साझा, चुनी राई, अनमोल छेत्री लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। जनक रचाले मगरले पनि सम्झना सबैमा भन्नुहुन्छ भने, अमिना सुमार हुनुहुन्छ, दोलखाबाट सुनेछ भन्नुहुन्छ, प्यारी सुशीला विश्वकर्मा, त्यस्तो गरेर मुटु मनिषा मगर, मायालु सावित्रा छेत्री, दादा राजघले मगर, विवास लिङ पृथक, तिलक विष्ट, कालवीरमान सुनवार, कुमार प्रजा, रत्नबहादुर थापा, एकु छेत्री, माया निरुता योजन, संगीता लामा, कविता कतानी, अलिसा लिम्बू, सरस्वता पोखरेल, धनगजमेर, किराती अञ्जना, हरपल रोस्ने लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, ओखलडुङ्गा पोखली घरमै, आलबने साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे कार्यक्रम टपल टिपफ अनि आएर भइराखेको छ आवाजमा, म श्रीराज महत छु। यति बेला तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु भने, साथमा रमाइला रमाइला नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ़िरहेका छौ। सुन्दै हुनुहुन्छ भने पक्कै पनि थाहा नै छ, थाहा पाइराख्नु भएको छ भन्ने आशा मैले लिएको छु। यति बेला तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्न चाहन्छौ, 1974 बिहानको गीत छ, जति माया लाए पनि होइन, जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा होइन, यस्तै यस्तै रहेको छ। यति बेलाको समयमा यो गीत राख्ने कोसिस हामी गर्छौँ, त्यसपछि त अब अनि होइन म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुने नै छु, पनि भन्न चाहे म्यासेजहरू हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु। यति बेला चाहिँ तपाईँको माझमा गीत

1975 बिहानको गीत थियो, जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरले बाटो लाग्दा होइन। कार्यक्रम टप अफ द पप अनि आर भइराखेको छ, लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ। केही म्यासेजहरू छन्, म म्यासेजतर्फ लाग्न चाहन्छु, त्यसपछि चाहिँ छुटिनुपर्छ होइन र यति बेला केही म्यासेजहरू छन्। म्यासेज पठाउनु भएको छ सरिता छेत्री हुनुहुन्छ। हजुर नमस्ते, गुड मर्निङ हजुर, के छ खबर? सुन्दैछु है, बैतडी घर भयो आज इन्डिया हिमाचल प्रदेशबाट सम्झनु पर्दाखेरि हजुर लगायत कार्यक्रम सुनेर बसेका सम्पूर्ण होइन सबैलाई विशेषमा साथी राजेन्द्र बहोरा मिठो माया र धेरै सम्झना भन्न चाहन्छु, सम्झिन चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला म्यासेज मलाई होइन हजुरको रेडियोमा पठाइराख्नु भएको छ कार्यक्रमलाई। यति बेला राजेन्द्र बोहराजी हुनुहुन्छ, राजेन्द्र बोहराले भन्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, चाहना मिडिया ग्रुप डोटीबाट राजेन्द्र बोहरा हो भन्नुहुन्छ। अनि सम्झनु पर्दा साथीहरू सरिका छेत्री, पवित्र राई, त्यस्तै मिडिया प्रेमी रानी राजकला, मगर्नी मिडिया प्रेमी राई अनिता, मिडिया प्रेमी निमु शेर्पा, चरणा छेत्री, मिडिया प्रेमी मगर्नी आयुषा, कपिला चामलिङ राई, चामलिङनी केटी स्नेहा, दिल्सा राई, लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। भनी धनी गजमेरजीले पनि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे एभेन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला, नम्बर 0 44 40 26 रहेको छ। पनि भन्न चाहे साथसाथै म्यासेजहरू पठाएर पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साथसाथै यहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। यति बेलाको समयमा अन्तिममा तपाईँको माझमा राख्न चाहन्छु जाउँ कि बसौँ सबिन राईको आवाजमा रहे गीत होइन राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रोताहरूमा छुटेँ। हवस् नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: अहिले 12 बजे
6: हजुरको रेडियो 102.5।

0: नेपाल खबरमा अब पूरा खबर। आज सुनको भाव बढ़ेको छ। सुन तोलामा 8,000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 4,200 रूपियाँले बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी किनार, खोल्सा खोल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ़ने अनुमान छ। यस्तै महोत्तरीको बर्दीवासमा रहेको गडनता खोलाको बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद थिमिल सेनाका अनुसार खोलाले बगाउँदा बर्दीवास नगरपालिका 5 निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको ज्यान गएको हो। 7 वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटोल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ। सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटोल पुग्न अब सामान्यतया झण्डै 2 घण्टा मात्रै लाग्न थालेको छ। वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ। यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको संचालन खर्च पनि घटेको छ भने दैनिक हुने मर्मत सम्भारको समस्या पनि न्यून भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ। अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। 113.35 किलोमिटर लामो यो सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा 6 लेन निर्माण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, 6 जना घाइते, फिर्के खोलाका अनधिकृत संरचना भदौ 15 भित्र हटाउन पोखरा महानगरको निर्देशन, बीपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको तयारी लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा २४ गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो, 30 जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारकोतर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बीएनबी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असूल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाका वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई वडा नम्बर 2, 4, 5, 7, वडा नम्बर 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार न्यूज स्पार्क 1.1 नामक एआई मोडेलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्याण्ड बक्स वातावरणको गलत कन्फिगरेशनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्याण्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको मेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा तीनवटा संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 1,41,000 भन्दा बढ़ी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार तीन प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा, परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लीग कपमा शानदार जीत दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले शुरूआती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लीग कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआंगालाई 1 पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेण्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जीतसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार 8 खेल पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज सुनको भाउ एकै दिन 8,000 रूपियाँले बढ़्यो। सुनतोलाको 2,96,000 रूपियाँमा कारोबार। 30 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लीग कपमा इन्टर मियामीको जीत। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ। पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू।
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
5: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमई पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: के तपाई वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप, सम्पर्क नम्बर 97652033484 वा 98444410040, इमेल dhramechap@gmail.com।
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।

हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज बिहिबारको बसाई आजको बसाईमा हामीले चलचित्र सम्बन्धी तपाईँलाई केही प्रश्नहरू सोध्नेछौ। तपाईँले उत्तर मिलाउनु पर्ने हुन्छ। मिलाउनु भयो भने चाहिँ साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउन सक्नु भएन भने साथीसँगलाई सम्झना पाउनुहुन्न। र कार्यक्रम समय अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। र तपाईँको पनि कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि जो साथीहरूलाई कार्यक्रममा सहभागिता जनाउन मन छ उहाँ साथीहरूले 0440 40 00 26 फोन गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत फूल हैन भने चलचित्र सङ रहेको थियो, रोज चलचित्र रहेको थियो भने यसमा आवाज रहेको छ प्रताप दास प्रविश्य अधिकारी, म्युजिकमा रहेको छ अनिश कार्की, लिरिक्समा रहेको छ राजेश कुमार श्रेष्ठ, एरेन्जरमा गोपाल रसाईले र मिक्सिङ मास्टरिङमा रहेको छ शैलेन्द्र बाबु प्रधान रहेको छ। एकदमै मिठो गीतबाट हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0484040026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम समय अवधिभर तपाईँसँगै रहेर मिठा कुराकानीको साथमा र आज हामीले चाहिँ चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले त्यो प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। मिलाउनु भयो भने आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउनु सक्नु भएन भने चाहिँ कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, नमस्ते। नमस्कार हजुर, आवाज एकदमै मैले सानो सुने, कार्तिकीको बोल्दै हुनुहुन्छ? मेरो आवाज बुझ्नु भएको छैन, सुन्नु भएको छैन मेरो आवाज? अहिले सुन्नु भयो त? सुन्नु भयो अहिले? हेलो, साथी हुनुहुन्थ्यो, हाम्रो आवाज उहाँसम्म चाहिँ पुग्न सकेन र केही समस्या पनि हो कि जस्तो पनि लागिरहेको छ। प्रयास गर्नुहोला 0484040026 माध्यम भएर सहभागिता जनाउनुहोला र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। आउनुहोला 0484040026 माध्यम भएर र तपाईँ यो समय मध्याह समय छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, फेसिले कामतिर पनि व्यस्त हुनुहुन्छ होला, उकाली उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ हामीलाई सुन्ने प्रयास पनि गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र यति बेला हामीलाई धेरै साथीहरूले कमेन्ट पनि पठाउनु भएको छ। अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा हजुर, म यता शंकर सभा धर्मदेवी दुई तामापुकबाट चाहिँ अर्जुन याखा हो, मिस यू अल भन्नुभएको छ। अर्जुनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगर्जी हुनुहुन्छ, दिदी नमस्कार है, म चाहिँ ओखल ढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबिया रियादबाट चाहिँ सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार र साथी संगीमा सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी स्वर्णिम राईजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अन्जु मगरजी हुनुहुन्छ, मिस यू अल माई फ्रेण्ड भन्नुभएको छ, अन्जुजीलाई पनि विशेष धन्यवाद। र अर्को साथी हुनुहुन्छ, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ पोखरेली, नमस्कार हजुर, आरामै हुनुहुन्छ, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारले आजको दिन शुभ रहोस्, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बिर्जा हाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाहरू नमस्ते है, म पनि सुन्दैछु पाँच थरबाट हो भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शेष, म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनुहोला तपाईँले 0484040026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ सलिमा नाचरिङजी हुनुहुन्छ, सेवा इट्स मे सलिमा नाचरिङ फ्रम खोटाङबाट चाहिँ मिस यु साने चमेली राणा मगर भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ साने मगर नि साने सम्झना सुनवार, सम्झना रूबाङसा, आरती मगर, त्यसै गरी बिना मगर, पवित्रा बोमजन तामाङ भन्नुभएको छ, सुशीला विश्वकर्मा, अरू साथीहरूलाई चाहिँ सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको बसाइमा तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ र आज चाहिँ हामीले केही प्रश्नहरू लिएर आएका छौं चलचित्र सम्बन्धी नै, तपाईँलाई त्यो प्रश्नहरू राख्नेछौ, तपाईँले भन्ने प्रयास गर्नुहोला। मिलाउनु भयो भने साथीसँग पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ भने यति बेला हामी कार्यक्रमतर्फ लाग्छौ, एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय, हिमगंगा, रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो रहरसँगै भन्ने एकदमै मिठो गीत रहेको थियो, क्याप्टन मुभी सङ रहेको थियो, त्यो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा रमाइला चलचित्र गीत साथसाथै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि आजको अवसरमा स्थान दिनेछौं र हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या हो कि जस पनि लागिरहेको छ, यो समस्याको बावजुद पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। र यति बेला हुनुहुन्छ सुमित याता सुनवार किराची हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनून सम्झना नेवा खड्के हजुर, म रामेश्वर देउराले हाल चाहिँ काठमाडौँबाट सुमित याता सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि सुनाउन चाहन्छु हजुर। आज मेरो प्यारो भाइ प्रसन्न सुनवारको चाहिँ जन्मदिन परेको छ, उहाँलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु भन्नुभएको छ प्रशान्तिलाई, हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी मुक्तान कान्छाजी हुनुहुन्छ, हेलो दिन नमस्कार है, म पनि प्रोग्राम हेर्दै र सुन्दैछु रामेछापको कठजोरबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अवर फ्रेन्डको लागि दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, सानोबाट विनोद बरुवाल हो नि, हाल चाहिँ अहिले काठमाडौँबाट चाहिँ सुन्दैछु है भन्नुहुन्छ। र त्यसै गरी आङकामीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनुन सिस अल फ्रेन्डको लागि मिस यु थ्याङ्क यू सो मच भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी डम्बर डुङ्गेलजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म मन्थली कटजोर घर भई हाल चाहिँ अहिले चाहिँ दिल्लीबाट चाहिँ डम्बर डुङ्गेलो भन्दै हुनुहुन्छ, के छ खबर भन्नुभएको छ, मेरो खबर एकदम ठिक छ भन्नुपर्छ, अनि साथीहरूलाई पनि सम्झना गर्नुभएको छ, शोभा थापा, रोली राय, सुमित यादव, सुनवार किरात, सम्झना नेवा खड्गे, दिलको तिम्रो दिलको राजा, त्यसै गरी तिम्रो कान्छी निरोज कार्की, उषा थापा, मम्मी बुबा सम्पूर्णलाई चाहिँ मिस यु अल भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ शुक्र राज र साइली निर्दोषी हुनुहुन्छ, उहाँले पनि लो हजुर नमस्कार एन्ड सांगीतिक अभिवादन, म पाँच सर हेलियाङ सात घर भइहाल्छ फिल्म चार डब्लुबाट शुक्र राज र साइली निर्दोष हो, अब बज्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकारको रहेको छ, जीवन सयत्री कमला र साइली प्रेम कला सारेडी केन्द्र साम्बा आम्पे, अरूणा साम्बा आम्पे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेह्रथुमे, सुमित लिम्बु, त्यसै गरी सन्चमाया केरुङ, तारा शंकर हुनुहुन्छ, विनिता दाहाल सुवेदी, मनमाया तिमल सेना, रामकृष्ण कल्याजरी, पाँच थरे सोनिम राई, सुप्रिया पान्त राई, कविता गताने, मुना खड्का, अर्पण रोशनी राई, सरस्वता पोखरेल, राजकले मगर, धनु कश्मीर, दिलु याम्फू राई, हरिमाया चमला गाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, योगिनी मिहाङ लिम्बू, भीम कताने, ढकाल धर्मराज, धनकुमार खाती, फुलमाया सेन्चुरी, सुहाङमा लिम्बू लगायत ए टु जेड सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ शुक्रराजजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ गीता लिम्बुजी हुनुहुन्छ, सेवारो हजुर युष्मी भ्याकुली गीता फ्रम इलामबाट, मिस यु चन्द्रा लिम्बु, घायल अबिर मान सुनवार, राजेश कुलुङ, राजकालीकोटे, मुना कुसी ओबी, मिसिङ रेवत, लक्ष्मण मगर, छत्र याम्फू, राज गले मगर, शमशेर लिम्बु, त्यसै गरी दिलु एम्फुर राई हुनुहुन्छ, जेनी लिम्बु, भावना चामलिङ, त्यसै गरी जेनु भान्तवा, ढकाल धर्मराज, प्रेम कुमार खड्का, माधव डुङ्गेल, प्रेम भण्डारी एण्ड अल फ्रेन्डको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमित यता सुनवार किराजी हुनुहुन्छ, डम्बर डुङ्गेलजीलाई चाहिँ मिस्यु भाइ भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ अन्जान थुलुङजी हुनुहुन्छ, नमस्ते अन्जान थुलुङ, युएबाट सबैलाई मिठो माया सम्झना छ, सदा माया गर्ने साथीहरू हुनुहुन्छ ज्योतिषी जुनिता सामलिङ राई, बिटु मगर्ने, त्यसै गरी हिर्सु सामलिङ राई, पवित्र राई, अल्सना खुलुङ राई, सामलिङ अम्बिका राई, र त्यसै गरी हुनुहुन्छ रोमिल लवाती हुनुहुन्छ, रिता राई, सिम्पल सिर्जना हुनुहुन्छ, अभागे नितिका शिवाङ भन्नुभएको छ, रमिला राई,
हुनुहुन्छ, अर्को साथी श्रोता गदाल हुनुहुन्छ, रामदम, त्यसै गरी कल्पना साम्पाङ, सन्जु थुलुङ राई, त्यसै गरी सबिना दुमी राई हुनुहुन्छ, सुशीला विश्वकर्मा, प्रतीक्षा राई, जीवन फापेन, सपना चुङबाङ हुनुहुन्छ र जीवन जुनिना राई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी सुशीला विश्वकर्माजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू चाहिँ मैले कार्यक्रम समय अवधिबाट वाचन गरिसके जस्तो लाग्छ, छुटेको छैन, उहाँलाई पनि भन्न चाहन्छु। छुटेको छ भने पनि एकचोटि फेरि तपाईँको होइन रिचेक गरेर पनि वाचन गर्ने प्रयास गर्नेछ। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू सबै वाचन भइसकेको छ र हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। आजको व्यवसायमा टेलिफोन सम्पर्कमा केही समस्याको कारणले गर्दा तपाईँसँग हामी फोन मार्फत जोडिन सकेनौ र यसमा हामी क्षमा प्रार्थी छौँ र अन्य व्यवसायमा हामी प्रयास गर्नेछौ तपाईँसँग जोडिने भन्न चाहन्छु। र अर्को कमेन्ट हामीलाई प्राप्त भएको छ, खाइल अफिर मानसुन आरजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, नमस्ते हजुर आरजे सम्झना आशिष, के छ हाल खबर, आरामै हुनुहुन्छ भन्दै हुनुहुन्छ। एकदम म आरामै कुशलै छु, हजुरलाई पनि आराम कुशलै छ भन्ने आशा लिएका छौ। म चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त तिनचुरे मिडिया ग्रुपको प्रवास नेपालको सदस्य, मिडियालाई अत्यन्तै माया गर्ने घायल अभिर्मान सुनवार हो। पाँच तर फिदेन सिलाउती नगरपालिका तिनबाट चाहिँ यस कार्यक्रम मार्फत अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, मुना मुखिया, प्याकुली गीता लिम्बु, अलिसा लिम्बु, काली कमला ओलेम लिम्बु, अस्मी सुताङ, सोना कन्दङमा अमिना सुनवार, सृजना विश्वकर्मा, सुशीला विश्वकर्मा, भागी रमिला बान्तवा, देवास कोटा, त्यसै गरी हुनुहुन्छ अर्पल रोशनी, इस्माइल अलिसा राणा, मिडिया प्रेमी कृति छेत्री, हिर्सु चामलिङ राई, मिडिया प्रेमी निर्मला ओलेम, दुखी बिना लुलम, सानो सम्झना, कल्पना साम्पाङ, पूर्वेली आकाश राई, कमला मुखिया, ढकाल धर्मराज, मिसिङ रेवत, फुसी संस्कृति लामा, टीकाराम सुनवार, मनको साथी जीवन कार्की, अलिस आशिका तामाङ, त्यसै गरी जुनुद युवानी, तिकेला तीर्थ राई, खुसी यमुना विष्ट, धनुको सुमेर लगायत घायल अभिमान सुनवारको नाम र सँग परिचित चिर परिचित सम्पूर्ण साथीलाई अब बस्ने गीत सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्दै हजुरबाट हजुर पढ्न चाहन्छु। हस्त नमस्ते सम्झना आशिष, फेरि भेटौँला, बबाई भन्नुभएको छ। घायल अभिमान सुनवारजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले पनि आफ्नो साथी सङ्गीलाई पनि सम्झना गर्नुभएको छ। लगभग अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यममा अप्नाएर चाहिँ कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, एसएमएस मार्फत आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, सम्पूर्ण साथीहरूलाई एकै मुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधिपूर्व बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को पनि एउटा मिठो चलचित्रको गीत छोड्दै आजको अवस्थाई स्नेह सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: अहिले दिउँसोको 1 बजे
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडान नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली 1 कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट रामेछा।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय देउराली, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाउ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ।
4: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु? कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलाबाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था, स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई

0: बोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 98692695998।
0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548-117, 98548-55562, 048-45562, 049-42-1130 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई। तपाईँले यो खबर हजुरको रेडियो वेक्सले 2 थप्लेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको नयाँ तलबमा स्वीकृत गरेको छ। साउने गतिदेखि लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र पालिकाका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मापन अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाको प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यसै गरी सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणी विहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेडर रकम र वृद्धिपछि कायम हुने तलब मापनको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,948 र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब 34,426 रूपियाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत 12 तहको तलब 84,576 रूपियाँ पुगेको छ। शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीको पनि तलब मापन 10% मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोड़िनेछ। अवकाश प्राप्त कर्मचारीको पेन्सन रकममा पनि 10% वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा संरचनागत सुधारको प्रक्रिया अगाडि बढ़ाएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस क्षेत्रको विद्यमान अवस्था, नीतिगत सुधार र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको हो। सचिव देवकोटाका अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा 3 महत्वपूर्ण नयाँ संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। यसमा रोग नियन्त्रण केन्द्र, सीजीसी मोडल, स्वास्थ्य प्रत्यायन प्राधिकरण, एक्रिडिटेशन एथोरिटी र खाद्य तथा औषधि प्राधिकरण रहेका छन्। मन्त्रालयले जनशक्ति व्यवस्थापनलाई अर्को मुख्य चुनौतीको रूपमा लिएको हो। हाल देशभर स्वास्थ्यतर्फ 35,000 हाराहारीमा जनशक्ति कार्यरत रहेका छन्। आवश्यकता भने 90,000 भन्दा बढ़ीको रहेको सचिव देवकोटाले बताउनु भएको छ। 1,808 पुल दरबन्दीको व्यवस्थापन 2 महिनाभित्रै सकाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभएको छ। सचिव देवकोटाले थप 500 देखि 600 नयाँ दरबन्दी थप्ने योजना रहेको उल्लेख गर्नुभएको छ। तर हरेक वर्ष 1/3 मात्र पद पूर्ति गर्ने अर्थ मन्त्रालयको नीतिका कारण लक्षित जनशक्ति पुर्याउन समय लाग्ने उहाँको भनाइ छ। उहाँले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीका निमित्त विशेष प्रोत्साहन र वृत्ति विकासका प्याकेज ल्याउने तयारी भइरहेको समेत जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकालेर 3 अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट अधिकारीको प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका शक्ति पृथकीकरणको
सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम सांसद तथा कानून विदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। यद्यपि समितिको निर्णयप्रति मानव अधिकार कर्मी र केही सांसदहरूले असहमति जनाएका छन्। उनीहरूले संसदीय समितिको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय संस्थाका विज्ञप्तिमाथि छलफल गर्नुभन्दा सरकारलाई जवाफदेही बनाउने र नागरिकका सरोकारका विषयमा केन्द्रित हुनुपर्ने बताइएको छ। वरिष्ठ अधिवक्ताले भने मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेका धारणा र मूल्यांकनलाई संवाद मार्फत सम्बोधन गर्नुपर्ने तथा देशलाई हस्तक्षेपका रूपमा मात्र लिन नहुने धारणा राख्नु भएको थियो। पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनवाई र बजार अनुगमनमा सक्रियता बढ़ाएको छ। ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालो बजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाई भए सिधै सम्पर्क गर्न अपील गरेको छ। कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर 9851167373 सम्पर्क गरी जानकारी गराउन सकिने पनि जानकारी गराइएको छ। उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ। प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने बताइएको छ। बीस दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा परेका छन्। ग्यास डिपोमा लामो लाइन लाग्ने तर रित्तो सिलिण्डर लिएर घर फर्किनुपर्ने बाध्यता छ। यस्तो विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र बढ़ी मूल्य लिने कालोबजारी गरेको गुनासो बढ़ेपछि मन्त्रालयले सिधै सचिवालयमा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितवन, नवलपरासी, पूर्व नवलपरासी, पश्चिममा बाढ़ीको जोखिम रहेको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, माग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी किनार खोल्सा कोल्सी तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरै जसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वे, राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जल स्वतः बढ़ने अनुमान गरिएको छ। र आज सुनको भाव बढ़ेको छ। सुन तोलामा 8,000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 4,200 बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेर 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। हौस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेथेम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला र साथै कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुहोला। र टेलिफोन सम्पर्कमा केही समस्या देखिएको छ र यो समस्याको बावजुद पनि तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ र तपाईँले प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। सकेसम्म तपाईँसँग हामी कुराकानी गर्नेछौ र आजको बसाइमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई चाहिँ स्थान दिनेछौ। तपाईँले फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथीसँगलाई चाहिँ तपाईँले सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि हामी वाचन गर्ने प्रयास गर्नेछौ। आज बिहिबारको बसाइमा चाहिँ तपाईँको कमेन्टलाई स्थान दिनेछौ र साथसाथै छोटो मिठोमा तपाईँसँग पनि कुराकानी गर्नेछौ र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँले मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, काममा पनि व्यस्त हुनुहुन्छ होला, उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, अफिसियली काममा पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीले सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआततर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: चान्दनी शाह र म्युजिक रहेको छ दीपक जंगाम रहेको छ। सहित हामीले कार्यक्रममा राखेर कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0484040026 फोन गरेर तपाई सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या छ जस्तो लागिरहेको छ, यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, मेरो आवाज सुन्दै हुनुहुन्छ? ल, हाम्रो रमिलाजी बोल्नु भयो है?
1: हजुर।
0: के छ अनि अघिको साथीहरूको त आवाजै सुन्न सकिरहेका छैनौ, हजुरको त आवाज सुन्यो, के छ आरामै हुनुहुन्छ? एकदम सन्चै छौ भन्नुपर्छ है। रमिलाजीको खबर के छ सुनाउनुहोस् न। हजुरको पनि ठिकै छ है। के गर्दै हुनुहुन्छ यो समय? बसिराख्नु भएको छ ल, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है। ल त्यसो भए अरू नयाँ नयाँ अब खबरहरू सबै ठिकठाकै छ भन्नुभएको छ। मौसम कस्तो छ त्यता? जाडो भएको छ। ल त्यस्तो जाडो भएको छ, यता चाहिँ त्यस्तो गर्मी छैन, ठिकै ठिकै छ भन्नुपर्छ। अब गर्मी पनि छैन, जाडो पनि छैन, ठिकै छ भन्नुपर्छ। मौसम खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ, हामी सँगै खानुपर्छ है त। ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। एकदमै मिठो गीत बज्छ, तपाईँले आफ्नो साथी सिङ्गीलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ, संघ सभादेखि हुनुहुन्थ्यो। उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले नै आफ्नो आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। पालो त पाएको रहेको छ 0484040026 माध्यम भएर सहभागिता जनाउनलाई। आज चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी स्थान दिनेछौ। धेरै साथीहरूले चाहिँ सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। त्यसै गरी आङकामीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, नमस्ते है। म चाहिँ आङकामी शेर्पा हो, ओखलढुङ्गा पोकलीबाट चाहिँ शिष्य आज मिल्छ भने हजार जन्मसम्म खोजी बस्ते खोजिराखे तिमीलाई भन्ने सङ चाहिँ बजाइदिनुहोस् न है, यो सङ सुन्न भन्छ हजुरलाई र हजुरको रेडियो अल फ्रेन्डलाई चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। हजार जुनसम्म खोजी बसे तिमीलाई भन्ने सङ चाहिँ रोजाइमा पार्नुभएको छ, हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार देवजी, हजुरको आवाज एकदम मैले सानो सुने त। ल आज केही समस्या भएको हो कि जस्तो पनि लागेको छ देवजी, ठिक छ अनि सानो सानो आवाज सुनेको छु, आरामै हुनुहुन्छ नि?
2: हजुर, म एकदम आरामै छु। भन्नुभएको छ घाम चर्को लागिरहेको छ, गर्मी छ, एकदम यस्तै छ भन्नुपर्छ है त।
0: ल ठिक छ, यता पनि अब मन्द मन्द घाम लागेको छ, त्यस्तो गर्मी त खासै छैन भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्छ, आरामै हुनुहुन्छ है।
2: हजुर हजुर, दिदीको आवाज त मैले प्रष्ट सुनिरहेको छु मोबाइलमा भन्नुपर्छ है त।
0: रेडियोमा सुन्नु भएको छैन?
2: रेडियोमा सुनेको छु भन्नुपर्छ, पहिला पनि सुनिरहेको छु। मेरो आवाज चाहिँ एउटा रेडियोमा सानो आवाज गइरहेको छ जस्तो लागिरहेको छ।
0: हजुर हजुर, एकदमै सानो आवाज सुनिरहेको छु र ठिकै छ, हाम्रो आवाज चाहिँ प्रष्ट सुन्नु भएको छ रेडियोबाट अनि फोनमा पनि आएको छ है।
2: हजुर हजुर।
0: ल हामी त्यसो भए कार्यक्रममा तर्फै लागौ। एकदमै मिठो गीत बस्छ, तपाईँले साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
2: विशेष गरी दिदीहरूको लागि, प्राविधिकमा रमणी राईको लागि, त्यसै गरी होली युनिटको लागि, अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ सबै सबैको लागि, ध्रुव पाण्डे, निर्मला पौडेलको लागि भन्दै सिकिन्छ।
0: हवस् त नमस्कार, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हुनुहुन्थ्यो देवमाझी, उहाँले पनि आफ्नो आफन्तजन साथी संगीलाई सम्झन राखेर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी पनि हुनुहुन्छ, संगीता लामा संगीतजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनून नमस्ते दिदी, म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ प्रोग्राम, सुन्दैछु, राम्रो लाग्छ, दुलखाबाट हो, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। र त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है, गुड आफ्टरनून, बागसौ नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हो भन्दै हुनुहुन्छ, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ दामोदर ग्यावालीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून, म दामोदर ग्यावाली, रुरु चार गुल्मीको मान्छे, हाल चाहिँ भारतको केरला राज्यबाट सुन्दैछु, अब बस्दै गीत मार्फत हजुरको सम्पूर्ण युनिट र घर परिवार अनि सम्पूर्ण साथीहरूलाई सम्झिँदै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा हामी अर्को मिठो गीत पनि राख्छौ र यति बेला भने साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म काठमाडौँदेखि है।
0: मिनाजी बोल्नुभयो?
1: हजुर।
0: आरामै हुनुहुन्छ मिनाजी?
1: एकदम आरामै छ भन्नुपर्छ है, यो हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदम आराम कुशल छु भन्नुपर्छ है त, अनि अब हजुर पनि आरामै हुनुहुँदो रहेछ, धेरै खुसी लागेको छ। त्यता के छ काठमाडौँतिरको मौसम?
1: काठमाडौँतिर पानी पर्ला जस्तो भइरहेछ है, मौसम हेरेर
0: त्यसपछि पानी पर्ला जस्तो भइरहेछ है।
1: हजुर,
0: ल ठिकै छ, अब पानी पर्ला जस्तो भएको छ, यता चाहिँ छैन, मन्द मन्द घाम लागिरहेको छ, अब कुनै समय भन्न सकिँदैन, पानी पनि पर्न सक्छ, अहिले घाम लागेको छ भने पनि अहिले एकछिनमा पानी पर्न पनि सक्छ, नपर्न पनि सक्छ, यस्तै छ मौसमको कुरा होइन। अनि खाजा लिनु भयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ है, दिदी हजुरको पनि होला, यता काठमाडौँतिर आउनु खाजा खानुलाई, दिदी बहिनीसँग नै बसेर खाजा खानुपर्छ नि।
0: ल ठिकै छ, अब कुनै समय जुर्लाने काठमाडौँतिर आएछ भने हाम्रो मिनाजीको रुमसम्म आउने प्रयास गर्छु है त।
1: भइहाल्छ नि,
0: ठिकै छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुनिरहेको छु भन्नुपर्छ है, सुरुदेखि नै
0: सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। कार्यक्रम अर्को मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु है त।
1: मिठो भएसम्म प्रोग्राम सञ्चालन गर्नु दिदी हजुरको लागि भन्छु, विशेष गरी मेरो आमेर समय हुने बेलामा अब उनले धेरै धेरै सम्झिरहेको छु, र त्यहाँ साथीहरू धेरै पनि थोरै थोरै हुन्छ, सबै सम्झिरहेको छु, मिनाले बिर्सेको छैन, सम्झिनु नपाए पनि धेरै सम्झिरहेको छु, साथीहरूले बिर्सेको छैन भन्दैछु।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो मिना माया तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई छोटो मिठोमा सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला पनि हामीहरूको मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम में एकदमै मिठो गीत राख्यौं हामीले नारायण गोपालको आवाजमा रहेको एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेर थियो लिरिक्समा रहेको छ।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो हामीले। संगीत बजिसकेको छ, यस्तै मिठा रमाइला हातेरी गीत संगीतहरू तपाईँको माझमा बज्नेछ। र यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहोला 0440 40 0026 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रममा। अवधि पनि एकदमै मिठा रमाइला गीत संगीतहरू राखिरहनेछु र पालो तपाईँको रहेको छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौँ। र यति बेला कोही साथीले चाहिँ हामीलाई कमेन्ट पठाउनु भएको छ, हुनुहुन्छ साथी यति बेला हुनुहुन्छ अन्जान तुलुङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते म अन्जान तुलुङ युएबाट चाहिँ सबैलाई धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ। सदा माया गर्ने साथीहरू हुनुहुन्छ ज्योतिषे जुनिता चामलिङ राई, विष्णु मगर्ने मगर्ने बुने, त्यसै गरी विष्णु चामलिङ राई, पवित्र राई हुनुहुन्छ, अल्सना कुलुङ राई हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ अर्को साथी छोरी चामलिङ अम्बिका राई हुनुहुन्छ, त्यसै गरी बादली रमिला लवाती छोरी रिता राई, डियर सिम्पल सरिनाजी हुनुहुन्छ, बिना जीवन फाविन अभागी निकिता हुनुहुन्छ, र त्यसै गरी सुवाङ रमिला राई हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ अर्को साथी यशोदा गधाल हुनुहुन्छ, कल्पना साम्पाङ, सन्जु थुलुङ राई हुनुहुन्छ, त्यसै गरी सबिना धामी दुमी सरी सबिना दुमी राई हुनुहुन्छ, अर्को साथी हुनुहुन्छ सुशीला विश्वकर्मा, त्यसै गरी प्रतीक्षा राई हुनुहुन्छ, सपना हुनुहुन्छ, जुनिता राई अर्को साथीको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बुद्ध वचन सारीजी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी नमस्ते है, म नमस्कार छ, म बाबुराम मगर ओखलढुङ्गा पोकली घरमा आज चाहिँ लेख्नु भएको छ, उहाँले चाहिँ रियादबाट चाहिँ सुन्दैछु, सबैमा धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ, र मेरो घर परिवारमा पनि साथी सङ्गीलाई पनि धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी गीता लिम्बूजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, मिसिउ चन्द्र लिम्बू खाएल पिरुमार सुनवार राज कालीकोटे मिसिङ रेवत, त्यसै गरी राजेश कुलुङ हुनुहुन्छ, लक्ष्मी लक्ष्मण मगर राजकाली मगर हुनुहुन्छ, अर्को साथी शमशेर लिम्बू चन्द्र लिम्बू हुनुहुन्छ, अर्को साथी राजकाली मगर, त्यसै गरी शमशेर लिम्बू चन्द्र हुनुहुन्छ, छत्र एम्पू ढकाल धर्मराज माधव डुङ्गेल सुदीप बान्तवा दिल्लु एम्पू राई हुनुहुन्छ, जेनी लिम्बू बान्तवा छामलिङ जेनी बान्तवा इर्सपेटा कुली गीता फ्रमिला भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ, सुजन भुजेल खोटाङ्गे भाइ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, दर्शन नमस्कार दिदी, म हजुर म पनि सुन्दैछु खोटाङको र उहाँ बेसी गाउँपालिका खार्पा घर भई हाल चाहिँ तिक्तेल बजारबाट चाहिँ कार्यक्रम साह्रै राम्रो लाग्छ, म बज्ने गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि र मेरो खार्पामा हुने घर परिवार सबैमा भन्नुभएको छ, मिठो भाइ सम्झना र भन्दै बिदा हुन्छु, नमस्ते बाबा भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला हुनुहुन्छ सिम्पल इच्छा थामीजी हुनुहुन्छ, मिस यु नमस्ते है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी पनि हुनुहुन्छ यति बेला हामीले कमेन्ट पठाउनु भएको छ, मनिष हुनुहुन्छ, यति बेला तपाईँको कम्प्युटर तल माथि भइरहेको छ होइन,
हुनुहुन्छ मेलिसा योगिजी हुनुहुन्छ, नमस्कार है भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। सन्देश घिसिङजी हुनुहुन्छ, यसै म पनि सुन्दैछु उदयपुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको विषयमा तपाईँले धेरैभन्दा धेरै कमेन्टहरू पठाउन सक्नुहुनेछ, तपाईँले पठाउनुभएका सन्देशहरू हामी नछुटिकन वाचन गर्नेछौँ र कार्यक्रममा अवधि भए पनि मिठा गीत सङ्गीतहरू राख्नेछौँ। यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौँ, एकदमै मिठो गीत रोज्नु भएको छ हाम्रो आङ्का मिजुले लेख्नु रोज्नु भएको छ, हजार जुनसम्म खोजी बसे तिमीलाई माया मेरो युग युगसम्म तिमीलाई दिए तिमीलाई भन्ने उदय सुताङको आवाजमा रहेको यो मिठो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

कार्यक्रम एकदमै मिठो गीत राख्यौ हामीले हजार जनीसम्म खोजी बस्ने तिमीलाई माया मेरो युग युगसम्म तिमीलाई दे तिमीलाई एकदमै मिठो गीत रहेको थियो सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ अब चाहिँ हामी छुटिनु पर्ने पनि हुन्छ है यति बेला हामीलाई अर्को कमेन्ट पनि हामी फोन मार्फत चाहिँ कुराकानी गर्न सक्दैनौ समय कम छ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी छुट्टिनेछौ यति बेला हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सञ्चनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौधरीकोरी नगरपालिका बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ गुड आफ्टरनुन नाना नमस्ते मेरो प्यारो मान्छे दिलपाल शर्मिलालाई केटुल सुन्नु भन्नुभएको छ बिसु एन्ड लभ यु बाबु अन्जन यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ त्यसै गरी हुनुहुन्छ मनिषा बान्तवा त्यसै गरी हुनुहुन्छ ऱ्याङ एज भन्नुभएको छ अन्जान थुलुङ दादा राम कुमार थापा दादा गणेश श्रेष्ठ हुनुहुन्छ मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झेको छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी डीएम थापा मगरजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हजुर म पनि प्रोग्राम सुन्दैछु है मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी धनुकजमेरजी हुनुहुन्छ नमस्कार भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसै गरी कमला उनेम लिम्बूजी हुनुहुन्छ हेलो नमस्ते सेवा र म सयपत्री मिडिया ग्रुपको मेम्बर कमला उनेम लिम्बू ताप्लेजुङ गर्भैहाल चाहिँ कुवेतबाट मेरो आत्मीय साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ डियर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला उनेम खुसी मुना विष्ट सृजना विश्वकर्म अतिथि अन्जान राई नम्रता शेर्पा सेम निर्दोष सुरज राई तुम्सा युक्त प्रसाद श्रेष्ठ बसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री कुमार प्रजा टकल धर्मराज अरूण भण्डारी मुना मुखिया पूर्वेली आकाश राई रमेश साम्पाङ तिलक साम्पाङ हर्पल रोस्ने विष्णु खनाल दीपराज वालिङ पूर्वेली देवान देवान हजारमन राई खाल बिरमान सुनवार टेक बहादुर पुमा मिलन खार्की अन्तिमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ कमला उनिम लिम्बूजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो रमिला तामाङ देवमाझी मिनामाया तामाङजी हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो सहभागिता जनाउनुभयो सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहुने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि समिसनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.5।

0: ग्रह सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड र जोस बटलर टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने नेपाल खबरमा अब पूरा खबर काठमाडौँ उपत्यका सहित धेरै सो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन् तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन् उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन् यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन् भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुन्ने समय विशेष समय चलाउने भनिएको छ साउनमा 25 र 26 पनि बैठक बस्नेछ भदौ महिनाको 15 गतेसम्ममा 1, 2, 3, 8, 9, र 10 गरी 6 बैठक बस्नेछ सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभएको छ सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ साउन 1 लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन् उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन वेबसाइट सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सेलका लागि निश्चित समय सीमा समेत तोकिएको छ जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र अति जरूरी 3 दिन जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सेट मानिने व्यवस्था गरिँदै आएको छ। अब विदेशको खबर। घरमा बगैंचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैंचा नभएकाहरूको तुलनामा ठूलो बगैंचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैंचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने भिटामिन डी प्राप्त हुने मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिङिन्सो ओबेन आतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1,30,00,000,000 पुग्ने अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका जोस बटलर टी ट्वेन्टी क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बनेका छन्। द 100 लीगमा गएराती म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले कीर्तिमान बनाएका हुन्। यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए। यससँगै उनले 522 टी ट्वेन्टी खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन्। 35 वर्षका बटलरले वेस्ट इण्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमानी तोडेका हुन्। 39 वर्षका पोलार्डले 746 टी ट्वेन्टी खेलमा 14,803 रन बनाएका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो सूचीमा रहेका वेस्ट इण्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन्। समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यपालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरुङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा, तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर T20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू रु 2 करोड़।
8: हजुरको रेडियो 102.1 मेगा।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
10: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
10: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
10: हावाहुरी चलेको बेला के गर्ने?
11: घरको झ्याल र ढोका बन्द गर्ने,
10: आगोका स्रोतहरू बन्द गर्ने,
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
10: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
11: हावा हुरी चलेको बेला के नगर्ने,
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
11: बिजुलीको तार लत्रिएको छ भने नछुने,
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
12: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेसाप मिर्सप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेसाप मिर्सप एण्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0-48-45-385। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनि साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 3 कार्यालय, रसनालु, रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। तीन दिनदेखि बेपत्ता रहेका रामेसाबको खाँडादेवी गाउँपालिका तीन सितखाका एक 3 वर्षीय बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। गत सोमबार स्थानीय गुणराज केसीका छोरा रियान्स केसी सितखाको 70 भन्ने ठाउँबाट बेपत्ता भएका थिए। ती बालकलाई सुनकोशी नदीले बगाएको हुन सक्ने आशंकामा निरन्तर खोजी कार्य भइरहेको छ। खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठका अनुसार सुनकोशी नदीमा पानीको बहाव अत्याधिक भएका कारण नदीको बीचमा रहेका टापुहरूमा पुगेर प्रत्यक्ष खोजी गर्न सम्भव भएको छैन। त्यसैले गाउँपालिकाबाटै पठाएको ड्रोनको सहयोगमा प्राविधिक नवीन श्रेष्ठ स्थानीय प्रहरी बालकका आफन्त तथा स्थानीयवासीको सहभागितामा नदीको टापु तथा किनारका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिएको छ। अध्यक्ष श्रेष्ठले ड्रोन मार्फत खोजी गरिए पनि आजसम्म बालकको कुनै पत्तो लाग्न नसकेको जानकारी दिनुभएको छ। उहाँले बालकको खोजी कार्यलाई निरन्तरता दिएको बताउँदै कसैले बालकलाई कतै देखेको वा उनको सम्बन्धमा कुनै जानकारी प्राप्त भएको भए तत्काल नजिकैको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन सबैमा अनुरोध गरिएको छ। नगबा एमाले रामेसाबले नवनिर्मित जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनको उद्घाटन भोलि गर्ने भएको छ। मन्थली नगरपालिका एक आकाश स्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने तय भएको छ। एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको छ। जिल्लाध्यक्ष पुरूषोत्तम कडेरियाको अध्यक्षतामा हिजो नयाँ कार्यालय भवनमा बसेको पार्टीको बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज माधव प्रसाद ढुंगेल प्रमुख अतिथि रहनु भएको थियो। बैठकमा प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति रहेको पार्टीले जनाएको छ। बैठकले कार्यालय उद्घाटनसँगै मिशन पार्टी जागरण अभियान 2083 औपचारिक रूपमा अघि बढ़ाउने निर्णय पनि गरेको छ। उद्घाटन कार्यक्रममा पार्टीका नेता कार्यकर्ता शुभेच्छुक संचारकर्मी विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तित्व सहयोगी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ। सिन्धुलीमा लामो समयदेखि हुँदै आएको खैर तस्करी पछिल्लो समय रामेसाबतर्फ सरेको पाइएको छ। बहुमूल्य वनस्पति खैरको अवैध कटानी रामेसाबको सुनकोशी किनार आसपासका सामुदायिक वन क्षेत्रमा बढ़दै गएको स्थानीयहरूले बताएका छन्। यसअघि सिन्धुलीको दुधौली गोलन्जोर र सुनकोशी क्षेत्रबाट भइरहेको खैर तस्करी भएको थियो। सोही क्रममा बागमती प्रदेश वन निर्देशनालयले गरेको अनुगमनले सिन्धुलीको सुनकोशी गाउँपालिका खाल्टे क्षेत्रमा वन कर्मचारीकै मिलिमत्तमा सामुदायिक वनमा खैरको रूख काटिएको पुष्टि गरेको थियो। अहिले खैर तस्करीमा संलग्न समूहले रामेसाबका विभिन्न सामुदायिक वनलाई निशाना बनाएको स्थानीयहरूले बताएका छन्। विशेष गरी रामेसाब नगरपालिका 8 स्थित टाउके डाँडा सामुदायिक वन र उडान नम्बर 9 को टहार सिमेन्ती सामुदायिक वन क्षेत्रमा पछिल्लो एक सातादेखि ठूलो मात्रामा खैर कटान भइरहेको स्थानीयले दावी गरेका छन्। सामुदायिक वन तथा खोल्साका किनारमा रहेका खैरका रूखहरू अनुमति बिना काटिएको उनीहरूको आरोप छ। सुनकोशी नदी किनार हुँदै मध्यबाड़ी लोकमार्ग नजिकको क्षेत्रमा समेत खैर कटान भइरहेको स्थानीयहरूले बताएका छन्। कटान गरिएका स्थानीय खैरका ठुटा देखिने र जंगल क्षेत्रमा काटिएका काठ लुकाएर राखिएको अवस्थामा भेटिएको पनि स्थानीयको भनाइ छ। रामेछाप 9 को डाँडा क्षेत्रमा प्लास्टिकले छोपेर राखिएको खैर समेत भेटिएको स्थानीयहरूले बताएका छन्। यता डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर प्रसाद जेसवालले रामेछापमा हाल कुनै पनि स्थानमा खैर कटानको लागि अनुमति नदिएको बताउनु भएको छ। वन कार्यालयले खैर कटानको अनुमति नदिएको दावी गरे पनि विभिन्न क्षेत्रमा अवैध रूपमा कटान जारी रहेको पनि स्थानीयको आरोप छ। रामेसाबमा एकजना कैदीको हृदयघातको कारण ज्यान गएको छ। मंगलबार राति 9:30 बजे कासी बेहोस भएर ढलेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर 3 घर भएका 54 वर्षीय शुक्रबहादुर विश्वकर्माको ज्यान गएको छ। उनी एक्कासी बेहोस भएर ढलेपछि उपचारको लागि जिल्ला अस्पताल रामेसाबमा पुर्याइएको थियो। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनको अस्पतालमै उपचार क्रममा ज्यान गएको छ। उनी जबरजस्ती गरिने मुद्दामा कैद भुक्तान गरिरहेका थिए। मृतक विश्वकर्माको शव हिजै पोस्टमार्टम पछि मृतकको छोरा नवीन विकले बुझी लगेको बताइएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका 4
हाकपारामा बोलेरो दुर्घटना हुँदा एक शिशु सहित छ जना घाइते भएका छन्। हेटौँडाबाट सिन्धुली तर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ। प्रहरीका अनुसार आज बिहान करिब 2:45 बजे मोरङको उर्लाबारी नगरपालिका 3 बस्ने 31 वर्षीय किरण धिमालले चलाएको मे 1-6-4416 नम्बरको बोलेरो गाड़ी सड़कमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनापछि बोलेरोमा सवार 6 जनालाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी महेन्द्र झाडीबाट प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा परेको बोलेरो र चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी महेन्द्र झाडीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेकोले घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ। ललितपुरको ग्वारखोमा बस दुर्घटनामा परेर दोलखाकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका 4 घर भएकी 40 वर्षीय जेनिसा लामा रहेकी छन्। आज कोटेश्वरबाट सातो बाटोतर्फ जाँदै गरेको 2X3590 नम्बरको बस ग्वारको स्थित पुलको पर्खालमा ठोक्किँदा लामा गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बीएनबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ। बस दुर्घटना हुँदा 18 जना घाइते भएका छन्। उनीहरूको ग्वारको स्थित बीएनबी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। बस चालक काभ्रेको तेमाल गाउँपालिका 3 घर भएका 36 वर्षीय लक्षी तामाङलाई प्रहरी वृत्त सात बाटोमा प्रहरीले पक्राउ गरेको छ। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लामा रहेका 91 स्थान सवारी दुर्घटनाको दृष्टिले जोखिमयुक्त देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले सार्वजनिक गरेको पछिल्लो 3 आर्थिक वर्षको विवरणले प्रदेशमा सड़क दुर्घटना गम्भीर सुरक्षा चुनौतीको रूपमा रहेको देखाएको छ। कार्यालयका अनुसार चितवन दादिङ र मकवानपुर भौगोलिक अवस्थाको कारण बढ़ी संवेदनशील छन्। प्रदेशका 91 जोखिमयुक्त स्थानमध्ये चितवनमा 17, दादिङमा 16, सिन्धुलीमा 14, मकवानपुरमा 12, काभ्रेपलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवामा र रामेछापमा 4-4 वटा, सिन्धुपाल्चोकमा 3 तथा दोलखामा 2 स्थान रहेका छन्। कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रहरी परीक्षक डिली नारायण पाण्डेका अनुसार दुर्घटनामा 5 जना भन्दा बढ़ीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ। 3 आर्थिक वर्षमा भएका 5872 दुर्घटनामा 959 जनाको मृत्यु भएको छ भने 11,699 जना घाइते भएका छन्। आर्थिक वर्ष 2080-81 315, 2081-82 304 र 2082-83 340 जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्षमा मात्रै 1924 दुर्घटना भएको थियो। तीमध्ये 1114 राजमार्गमा, 539 ग्रामीण क्षेत्रमा र 271 शहरी क्षेत्रमा भएका छन्। दिउँसो 12 बजेदेखि बेलुका 6 बजेसम्मको समय दुर्घटनाको दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको पाइएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46, सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: प्रस्थान टी डिजिटल प्रस्तुत गर्दछ।

0: प्रशांति डिजिटल
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
2: को पहिलो डोज शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। डेटाको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय

0: यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: सस्तो मै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना,
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिउँ।
2: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
9: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
10: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
11: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
10: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
11: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: त्यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिज सुने के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्ने यो देशमा किसान उभो नलाग्नु देशमुख लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्न सक्नेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धु पाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउनी एफएम 103.4 MHz बद्धघाट नवलपरासी सामुदायिक रेडियो अर्घाची 105.8 MHz अर्घाची भेरी एफएम 105.4 MHz नेपालगंज बाँकी रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 MHz मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौं। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौ। आज हामीसँग चाहिँ करिब करिब चार दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब तीन पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दीर्घमा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको, त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रुखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै भएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादन बिस्तारै आउँदै आउँदै जान लगाएर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनु भएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई भनि सक्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था, चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हानि कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुन्मिता साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था हुँदाखेरि केही साथीहरूले अब गबारोको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि त्यहाँ उहाँले बोट काट्न लागेको अवस्थामा कफी लगाएको।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो
1: भने? त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले। र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री बिरमा ढकालजी, रामशरण श्री नायक उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनिसकेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यवसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि अब प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो विभिन्न गाउँ समूहहरूमा पनि रहेर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि त्यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर त्यसलाई फेरि पालपाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषयविज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कफी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभएर हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्काउनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो ऊहरू छोड्दै गएँ, गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो. त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अझै थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले त पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्यानेजामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै जो गइराख्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो नयाँ कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका, खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सङ्गठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू, युवा जागरणका कुराहरू पनि छन्। यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दा प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गलाई पनि छाड्नुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नु अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 लाई नै हामीले कफी डे
0: मनाउनु सुरुवात
1: गर्नुभएको थियो. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू, अब त्यसपछि चाहिँ बजारको कुरा, थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा चाहिँ यहाँहरू पोजिटिभ नै हुन्छ. अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको छ।
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
1: थियो, गरेको थियो, तर उसलाई एकदम गाह्रो थियो। अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन। वास्तवमा
0: सुरुवात चाहिँ गरेको थियो,
1: सुरुवात भएको हो,
0: उपलब्धि भएको थिएन,
1: भएको थिएन। गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने, बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई चाहिँ अप्ठ्यारो स्थिति परेकै हो। त पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ। त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट। तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्छ।
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी चाहिँ हामीले महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न, अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ दिनु ठ्याक्कै।
1: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन्त 2052 सालमा। 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको भेट्दै गएन, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिनीले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेल गरेको काम गर्दै गएन र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने चाहिँ लाग्यो। विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्टता हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कतिलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको पनि थियो र तथापि अब त्यो
0: माहौल
1: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठनतर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभएको बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि
0: कफीको ट्रेन्ड चाहिँ नेपालमा
1: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो र छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू
0: निरन्तर रूपमा चलिरहेको,
1: त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव खानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका।
0: जस्तो केही क्षण भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
2: हजुर र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिज नै रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पात्र त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि त्यसरी सुरु सुरुमा कठिनाई पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने खाले त्यसपछि गएर अब हाम्रो भाटभाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मलाई चाहियो कफी भनेर उहाँले दिनुभयो अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जाँदै 25-25

0: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोक देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ।
1: भनेपछि दिनकालीन घाटा भयो
0: अब, किन अब कफी बनाएर खुवाउने भन्यो, त्यस्तै तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो। त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
1: भनेपछि महासंघले चाहिँ त्यो सुधार्नु पर्यो। अब चाहिँ
0: महासंघले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता।
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भने त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन। त्यसमा के भन्नुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ। एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन। हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू, एक्सटेन्सनका कुराहरू, प्रगति केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो, अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न। त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि। चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ।
1: यहाँ नै हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै नै छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ। यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्। यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
0: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धान शाला, अब त्यसबाट पनि हामीलाई चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ, किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जानियो भन्ने मान्यता नगएको कुरा हो। यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ, तथापि यो समयको कुरा अब सोचेको त होइन। 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासंघ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो। नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो, तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँगको अन्तर्वार्त कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो, हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो।
1: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमै बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँलाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन, र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो नि यसलाई चाहिँ अब

0: तपाईँले भन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो. वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्तृ हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना. अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो. यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि. यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसेकम अब त्यसरी त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ.
1: यथार्थ
0: कुरा हो त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ. भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ. हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने. यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किनभने यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ. तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता.
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ. कृतज्ञ पनि गर्दा विदा गर्छौँ. नमस्कार.
0: नमस्कार.
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ. हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो. हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ. आजको श्रृङ्खलाको समय सकिसकेको छ. यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सकिनुछ. र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ. यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु. स्वदेशमै रहौँ, कृषि कर्म गरौँ. नमस्कार.

0: हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 98692695998।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सर्वोच्च अदालतद्वारा नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति। 5 महिनापछि स्वदेश फर्कदा देवा मंगलबार नेपाल आउने। नेकपा एमाले रामेछापले पार्टी कार्यालय उद्घाटनसँगै मिशन पार्टी जागरण अभियान शुरू गर्दै। सिन्धुलीमा आज बिहान बोलेरो दुर्घटना हुँदा 6 जना घाइते। र भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ्दो।
1: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग गरिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रतिनिधि सभा बैठकमा अबदेखि सांसदहरूले कालो चश्मा लगाउन नपाइने भएको छ। कार्यव्यवस्था परामर्श समितिको हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले कालो चश्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाउने बताउनु भएको थियो। सभामुख अर्यालले कालो चश्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आफ्नो दलका सांसदहरूसम्म पुर्याउन भन्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चश्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चश्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको बताउनु भएको छ। सभामुखले अबदेखि कालो चश्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने भनेपछि कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चश्मामै संसदमा उपस्थित हुने गरेकोले सबैलाई यो नियम लागू गर्न भन्नुभएको थियो। यसपछि सभामुख अरियालले सत्तारूढ़ दल राजसभा सचेतक प्रकाश चन्द्र परियारलाई यस विषयमा सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभा सदस्यहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने व्यवस्था छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनर्वलोकन गर्न अनुमति दिएको छ। सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादलाई फेरि शुरूदेखि सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघिको फैसला पुनर्वलोकन गर्न अनुमति हुने आदेश दिएको छ। पूर्व सभापति शेरबहादुर देवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए। यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो। त्यस विरूद्ध पूर्व सभापति देवा र कार्यवाहक सभापति खड्काले पुनरावलोकनका लागि निवेदन दिनुभएको थियो। निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको थियो। पूर्ण इजलासको आदेशपछि पुनरावलोकनको विषय अघि बढ़ने भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति पूर्व सभापति शेरबहादुर देवा पाँच महिनापछि स्वदेश फर्कने भएका छन्। कांग्रेस पूर्व सभापति देवा पाँच महिनापछि 26 साउनमा स्वदेश फर्कन लाग्नु भएको छ। स्वास्थ्य उपचारका लागि भन्दै 21 फागुनको निर्वाचनमा मतदान समेत नगरेर सिंगापुर गएका देवा 26 गते साउन साँझ काठमाडौँ आइपुग्ने उहाँ निकट कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिनुभएको छ। देवा 13 फागुनमा नेपालबाट आफ्नो प्रमुख स्वकीय सचिव भानु देवासँग सिंगापुर गएका थिए भने त्यसअघि नै भारत गएकी उनकी पत्नी आरजु पनि त्यतैबाट सिंगापुर जानुभएको थियो। सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत घोषणा गरेको तलब वृद्धि अनुसार राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले साउने गतिदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलब मान र सुविधा स्वीकृत गरेको हो। निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेर खतराको तह पुगेको छ। सप्तकोशीमा निरन्तर बाढ़ीपछि ब्यारेजका 34 ढोका खोलिएको छ। आज दिउँसो 3 बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। यससँगै ब्यारेजका 34 ढोका खोलिएको छ। हाल कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। 3 दिनदेखि बेपत्ता रहेका रामेसापको खाँडादेवी गाउँपालिका 3 सितखाका 1-3 वर्षीय बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। गत सोमबार स्थानीय गुणराज केसीका छोरा रियान्स केसी सितखाको 70 भन्ने ठाउँबाट बेपत्ता भएका थिए। ती बालकलाई सुनकोशी नदीले बगाएको हुन सक्ने आशंकामा निरन्तर खोजी कार्य भइरहेको छ। खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठका अनुसार सुनकोशी नदीमा पानीको बहाव अत्याधिक भएका कारण नदीको बीचमा रहेका टापुहरूमा पुगेर प्रत्यक्ष खोजी गर्न सम्भव भएको छैन। त्यसैले गाउँपालिकाबाट पठाइएको ड्रोनको सहयोगमा प्राविधिक नवीन श्रेष्ठ, स्थानीय प्रहरी, बालकका आफन्त तथा स्थानीयवासीहरूको सहभागितामा नदीको टापु तथा किनारका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिएको छ। अध्यक्ष श्रेष्ठले ड्रोन मार्फत खोजी गरिए पनि आजसम्म बालकको कुनै पत्तो लाग्न नसकेको जानकारी दिनुभएको छ। उहाँले बालकको खोजी कार्यलाई निरन्तरता दिइएको बताउनु भएको छ। कसैले बालकलाई कतै देखेमा वा उनको सम्बन्धमा कुनै जानकारी प्राप्त भएको भए तत्कालै नजिकैको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन सबैमा अनुरोध पनि गरिएको छ। नेकपा एमाले रामेछापले नवनिर्मित जिल्ला पार्टी कार्यालय भवन मदन आश्रित स्मृति भवनको उद्घाटन भोलि गर्ने भएको छ। मन्थली नगरपालिका एक आकाशस्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले भोलि बिहान 11 बजे गर्ने कार्यक्रम तय भएको छ। एमाले रामेछापका जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको छ। जिल्ला अध्यक्ष पुरूषोत्तम कडेरियाको अध्यक्षतामा हिजो नयाँ कार्यालय भवनमा बसेको बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज माधव प्रसाद ढुंगेलको प्रमुख अतिथिता रहेको थियो। बैठकमा प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति रहेको पार्टीले जनाएको छ। बैठकले कार्यालय उद्घाटनसँगै मिशन पार्टी जागरण अभियान 2083 औपचारिक रूपमा अघि बढ़ाउने निर्णय पनि गरेको छ। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896692998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सिन्धुलीमा लामो समयदेखि हुँदै आएको खैर तस्करी पछिल्लो समय रामेछापतर्फ सरेको पाइएको छ। बहुमूल्य वनस्पति खैरको अवैध कठानी रामेछापका सुनकोशी किनारा आसपासको सामुदायिक वन क्षेत्रमा बढ्दै गएको स्थानीयहरूले बताएका छन्। यसअघि सिन्धुलीको दुदौली, गोलन्जोर र सुनकोशी क्षेत्रबाट भइरहेको खैर तस्करी भइरहेको थियो। सोही क्रममा बागमती प्रदेश वन निर्देशनालयले गरेको अनुगमनले सिन्धुलीको सुनकोशी गाउँपालिका खाल्टे क्षेत्रमा वन कर्मचारीकै मिलिमत्तमा सामुदायिक वनमा खैर रूख काटिएको पुष्टि गरेको थियो। अहिले खैर तस्करीमा संलग्न समूहले रामेछापका विभिन्न सामुदायिक वनलाई निशाना बनाएको स्थानीयहरूले बताएका छन्। विशेष गरी रामेछाप नगरपालिका 8 स्थित टाउके डाँडा सामुदायिक वन र वडा नम्बर 9 टहार सिमेन्थी सामुदायिक वन क्षेत्रमा पछिल्लो एक सातादेखि ठूलो मात्रामा खैर कटान भइरहेको स्थानीयहरूको दावी छ। सामुदायिक वन तथा खोल्साका किनारमा रहेका खैरका रूखहरू अनुमति बिना काटिएको उनीहरूले आरोप लगाएका छन्। सुनकोशी नदी किनार हुँदै मध्यपहाड़ी लोकमार्ग नजिकका क्षेत्रमा समेत खैर कटान भइरहेको बताइएको छ। कटान गरिएका स्थानमा खैरका ठुटा देखिने र जंगल क्षेत्रमा काटिएका काठ लुकाएर राखिएको अवस्थामा भेटिएको पनि बताइएको छ। रामेसाप नौको डाँडा क्षेत्रमा प्लास्टिकले छोपेर राखिएको खैर समेत भेटिएको स्थानीयहरूको भनाइ छ। यता डिभिजन वन कार्यालय रामेसापका प्रमुख उमाशंकर प्रसाद जयसवालले रामेसापमा हाल कुनै पनि स्थानमा खैर कटानको लागि अनुमति नदिएको बताउनु भएको छ। वन कार्यालयले खैर कटानको अनुमति नदिएको दावी गरे पनि विभिन्न क्षेत्रमा अवैध रूपमा कटान जारी रहेको स्थानीयहरूको आरोप छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका चार हाकपारामा बोलेरो दुर्घटना हुँदा एक शिशु सहित छजना घाइते भएका छन्। हेटौँडाबाट सिन्धुलीतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब 2:45 बजे मोरङको उर्लाबारी नगरपालिका 3 बस्ने 31 वर्षीय किरण धिमालले चलाएको मे 1/6 4416 नम्बरको बोलेरो गाड़ी सड़कमा अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनापछि बोलेरोमा सवार 6 जनालाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको प्रहरीले जनाएको छ। ललितपुरको ग्वारखोमा बस दुर्घटनामा परेर दोलखाकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका घर भएकी 40 वर्षीय जेनिसा लामा रहेकी छन्। आज कोटेश्वरबाट सातो बाटोतर्फ जाँदै गरेको बादुईख 3590 नम्बरको बस ग्वारखो स्थित पुलको पर्खालमा ठोकिँदा लामा गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बीएनबी अस्पतालमा मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। बस दुर्घटना हुँदा 18 जना घाइते भएका छन्। उनीहरूको ग्वारखो स्थित बीएनबी अस्पताल र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। बस चालक काभ्रेको तेमाल गाउँपालिका 3 घर भएका 36 वर्षीय लाक्षी तामाङलाई प्रहरी वृत्त श्राद्ध बाटोले पक्राउ गरेको छ। बागमती प्रदेशको उपत्यका बाहेकका 10 जिल्लामा रहेका 91 स्थान सवारी दुर्घटनाको दृष्टिले जोखिमयुक्त देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो 3 आर्थिक वर्षको विवरणले प्रदेशमा सड़क दुर्घटना गम्भीर सुरक्षा चुनौतीको रूपमा देखाएको छ। कार्यालयका अनुसार चितवन, धादिङ र मकवानपुर भौगोलिक अवस्थाको कारण बढ़ी संवेदनशील छन्। प्रदेशको 91 जोखिमयुक्त स्थानमध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14, मकवानपुरमा 12, काभ्रे लाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेसापमा 4-4, सिन्धुपाल्चोकमा 3 तथा दोलखामा 2 स्थान छन्। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार दुर्घटनामा 5 जना भन्दा बढ़ीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ। अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार गरेको आरोपमा सिन्धुली प्रहरीले 2 जना युवकलाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज जारी गरेको प्रेस नोट अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कमलामाई नगरपालिका 7 का 29 वर्षीय सुजन कार्की र हरिहरपुर गढी गाउँपालिका 1 का 26 वर्षीय योगेश भन्ने प्रवीण वोन्जन रहेका छन्। कार्यालयले दुवैजनालाई अभौतिक मुद्रा क्रिप्टोको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ। पक्राउपछि आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै प्रहरीले आज दुवैजनालाई सिन्धुली जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। भारतमा गएको महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रति बढ़दो अविश्वासलाई सत्तामा ल्याएको छ। प्रदर्शन स्थलमा संचारकर्मीमाथि भएको दुर्व्यवहारको घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत संचार माध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ़दो दूरीलाई पनि उजागर गरेको समाचार संस्था एफपीले जनाएको छ। कक्रोच जनता पार्टी आन्दोलनको नेतृत्वमा त्यहाँको देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु भन्दै विरोध पनि जनाएका थिए। र फिलिपिन्समा पहिरोमा परेर 4 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उष्ण कटिबन्धीय न्यून चापीय प्रणालीका कारण आएको भारी वर्षाले देशको उत्तरी भागमा मौसमी असर परेकोले विद्यालयहरू बन्द गर्न बाध्य पारेको जनाइएको छ। टापुहरूको राष्ट्र फिलिपिन्सको मुख्य टापु लुजोनमा विगत 4 दिनदेखि भारी वर्षा भइरहेको बताइएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सर्वोच्च अदालतद्वारा नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति। 5 महिनापछि स्वदेश फर्कदै देउवा मंगलबार नेपाल आउने। नेकपा एमाले रामेछापले पार्टी कार्यालय उद्घाटनसँगै मिशन पार्टी जागरण अभियान शुरू गर्दै सिन्धुलीमा आज बिहान बोलेरो दुर्घटना हुँदा 6 जना घाइते र भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ्दो। हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने
2: हामीद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।

0: राष्ट्रिय परिचय पत्र को प्रतिलिपि,
1: लाभग्राही को दुई प्रति पासपोर्ट साइज को फोटो,
0: लाभग्राही को मोबाइल नंबर अनिवार्य,
1: दलित बाल बालिका को हक में अभिभावक को नागरिकता को प्रतिलिपि,
0: अविवाहित महिला को हक में अविवाहित प्रमाणित कागजात,
1: विधवा को हक में पति पत्नी को मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्ति को हक में परिचय पत्र तथा संरक्षक को नागरिकता को प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर २ को कार्यालय बितिजोर सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता र समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 149 अङ्क।

0: हो आजको कार्यक्रममा रामेछापको मन्थरी नगरपालिकाले पशुपालक किसानलाई के कस्ता सेवा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थरी नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्के स्किन, पिपिहार, फोरेत लगायतका रोगको अवस्था के छ र त्यसबाट बस्न किसानले अपनाउनु पर्ने सावधानीहरू के हुन सक्छन्, साथै दूध, मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत रोहनी राज जैसीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, कृषि र पशुपालनलाई आय आर्जनको भरपर्दो आधार बनाउने उद्देश्यका साथ रामेछापको मन्थरी नगरपालिकाले किसानलाई विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्दै आएको छ। उत्पादनमा आधारित दूध अनुदान, निशुल्क तथा सहुलियत पशु स्वास्थ्य सेवा, खोप अभियान, प्राविधिक परामर्श, तालिम र उन्नत प्रविधिको विस्तार जस्ता कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरिरहेका छन्। यससँगै रोग नियन्त्रण, गुणस्तरीय घाँस तथा दाना व्यवस्थापन, उन्नत नस्लको प्रवर्धन र उत्पादन वृद्धि जस्ता विषयमा पनि नगरपालिकाले काम गरिरहेको छ। कार्यक्रम हाम्रो मन्थरीमा अब सुनौ रामेछापको मन्थरी नगरपालिकाले पशुपन्छी पालक किसानलाई के कस्ता सेवा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थरी नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्की स्किन, पीपीआर, फोरेत लगायतको रोगको अवस्था के छ र त्यसबाट बस्न किसानले अपनाउनु पर्ने सावधानीहरू के हुन सक्छन्, साथै दूध, मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत रोहनी राज सँग गरिएको यो कुराकानी।
1: अब उन्नत गाईको संख्या पनि अब विस्तार बढ्दै गएको छ, त्यो चाहिँ मन्थलीको वरिपरि क्षेत्रमा चाहिँ बढी छ, जस्तै मन्थली एकमा धेरै छ, त्यसपछि मन्थली छमा, त्यसै गरी मन्थली सात, मन्थली आठ, मन्थली दुई, मन्थली पाँच, यो वरिपरि क्षेत्र, त्यसपछि मन्थली बाह्र, यो क्षेत्रहरूमा चाहिँ मन्थली नगरपालिकाभित्रका यी क्षेत्रहरूमा चाहिँ बढी गाई पालन देखिएको छ। अनि पछिल्लो चरणमा चाहिँ अब किसानहरूले चाहिँ यो दुध चाहिँ अब उपभोक्ताहरूले चाहिँ गाईको भन्दा भैँसीको दुध चाहिँ अझ बढी मन पराउने भएको कारणले गर्दा अब पछिल्लो चरणमा चाहिँ भैँसी पालनलाई पनि अलिकति किसानहरूले चाहिँ अब यो व्यवसाय गर्नुपर्छ भनेर उहाँहरू लाग्नु भएको छ र पछिल्लो चरणमा चाहिँ व्यवसाय रूपमा भैँसी पालनलाई पनि प्राथमिकताकरण गर्नुभएको छ किसानहरूले। हामी अब विभिन्न किसानहरूको क्षेत्रमा जाँदा त्यहाँ काम गर्दाखेरि देख्दाखेरि चाहिँ भैँसी पनि अब अलिअलि बढ्दै गएको देखिन्छ, तर संख्याको रूपमा चाहिँ भैँसी बढेको देखिँदैन, तर अब किसानहरूले व्यावसायिक रूपमा पालन गर्ने संख्या चाहिँ
2: बिस्तारै
1: बढिरहेको छ र यो गाईको भन्दा भैँसीको दुध चाहिँ खान अलिकति बजारमा अहिले उपभोक्ताहरूको माग बढेको कारणले गर्दा अलिकति यो चाहिँ बढी छ। त्यसै गरी अब बाख्रा, भैँसी, गाईमा यही भइयो, अब अलिकति ब्रोइलर कुखुरामा चाहिँ पहिले भन्दा अलिकति घट्दो हो कि जस्तो देखिन्छ अलिकति, किनभने अब अलिक समस्या पनि छ, यसमा विभिन्न समस्या छ, रोगको समस्या छ, होइन त्यसमा चल्ला धुवाने दानादेखि हरेक चाहिँ यो प्राविधिक समस्या पनि कारण पनि छ, त्यही पनि किसानहरूले अझै पालिरहनु भएको छ, तर पहिलाको भन्दा चाहिँ अब बढेको अवस्था त देखिँदैन, तर जे होस् उहाँहरूले अब सन्तोषजनक रूपमा पाल्नु भएको छ। त्यसै गरी अहिले चाहिँ पछिल्लो चरणमा लियस कुखुरा, स्थानीय कुखुरा, गिरिराज लगायत अरू कुखुराहरू पनि पालेको पाइन्छ किसानहरूले, यिनै पशुहरू चाहिँ हामीले पालेको देखिन्छ।
2: हजुर, उयो किसानहरूले पशुपालन गर्दाखेरि चाहिँ अहिले सबैभन्दा धेरै भोगिरहेका समस्याहरू चाहिँ के छन् हाम्रो नगरपालिकामा?
1: सबैभन्दा समस्या देखिएको पहिलो चाहिँ समस्या चाहिँ यो गाई भैँसीमा चाहिँ दुधमै दुधको जुन कस्ट छ, कस्टमा चाहिँ उहाँहरूले जुन उपभोक्ताले पानी र बिचौलाले खाने कस्टमा चाहिँ धेरै फरक छ। जस्तै उपभोक्ताले खाने जस्तै सय भयो भने उहाँहरूले चाहिँ लगभग 60-65-70 मात्रै पाउनुहुन्छ फ्याटको आधारमा, अनि यो चाहिँ 20-25 रुपियाँ फरक देखिन्छ, होइन अब अनि अब यसलाई कस्ट पनि कसरी घटाउने भन्ने कुरा आउँछ, अनि त्यो चाहिँ अलिकति किसानहरूको चाहिँ समस्या छ। यी किन समस्या भएको भन्दा आहारा पशु आहारामा चाहिँ अत्यधिक मात्रामा बढी दाना खुवाउने, अब क्याल्सियमको बढी प्रयोग गर्ने, दुध उत्पादन बढी गर्नुपर्छ भन्ने, तर उत्पादन लागतमा चाहिँ उहाँहरूले ख्याल नगर्ने, वास्तवमा अब कतिपय देशहरूमा साइज मात्रै खुवाएर थोरै 1 केजी दाना खुवाएर त्यसमा चाहिँ सुकेको घाँस, हरियो घाँस सबै चाहिँ मिलाएर मात्र मिलाएर चाहिँ खुवाउने चलन छ, तर यहाँ अझै पनि त्यो प्रविधिको विकास भइसकेको छैन। अब त्यसलाई चाहिँ अब अलिकति यो उहाँहरूले चाहिँ त्यो विषयलाई चाहिँ अब आराको विषयलाई चाहिँ अलिकति महत्त्वपूर्ण ध्यान दिनुभयो भने चाहिँ यो समस्या समाधान हुन्थ्यो, तर समस्या चाहिँ अहिले यो मूल्यको उपभोक्ताले खाने मूल्य र किसानले पाउने मूल्यमा अलिकति फरक छ त्यो देखिन्छ। यो एउटा यो गाई भैँसी यो समस्या देखिन्छ भने बाख्राहरूमा अलिकति अब बर्खाको सिजनमा चाहिँ अब फटाफट मर्ने होइन ठुलो संख्यामा पाल्दाखेरि चाहिँ बाख्रा मरेर लगभग यो जुकाको प्रकोपदेखि विभिन्न अब पोइजनिङ घाँसमा चाहिँ विभिन्न विषले गर्दाखेरि पनि अब चरनमा जाँदा अथवा त्यो ल्याएर काटेर हाल्दाखेरि त्यो कारणले गर्दा पनि अलिकति किसानहरूमा चाहिँ त्यो मर्ने संख्या बढी देखिएको छ, त्यो पनि समस्या छ। र यो समस्या भन्नुको कारण चाहिँ अलिकति प्राविधिक ज्ञान कमी र पशु आहाराको अब कुन आहारा कसरी खुवाउनुपर्छ भन्ने अझै पनि किसानहरूमा प्राप्त ज्ञानको कमी भएको कारणले गर्दा पनि यी समस्या देखिन्छ। अब कुराहरू पनि त्यस्तै छ, मर्ने क्रम बढी छ, अब रोगको प्रकोप विभिन्न रोगको पहिचान हुन नसक्नु अझै पनि होइन, ती कारणले गर्दाखेरि किसानको चाहिँ अलिकति यो समस्या देखिएको छ।
2: हजुर, अब यो नगरपालिकाले किसानको लागि अब यो उपलब्ध गराइरहेको अब यो जस्तो अनुदानका कुरा हुन्छ, तालिमका कुरा हुन्छ, होइन प्राविधिक सहायकहरू विभिन्न हुन्छ, यो चाहिँ कसरी गराएर राखेको छ, किसानले योबाट चाहिँ कसरी लाभ लिइरहेको अवस्था छ अहिले?
1: हाम्रो अब अहिले जुन यो देश चाहिँ संहितामा गएपछि सरकार तीन तहको छ, स्थानीय छुट्टी छ, प्रदेशको छुट्टी छ, संघको छुट्टी छ, तीन तह छ। हामीले पनि पशुको चाहिँ सेवालाई तीन तहबाट चाहिँ यो सेवा प्रवाह गर्ने चाहिँ गरिरहेका छौँ। अब हामीले यहाँ मन्थलीमा हेर्दा चाहिँ रामेछाममा हेर्दा चाहिँ अब एउटा प्रदेश सरकारबाट पशुका कार्यालय भनेर चाहिँ राम सिन्धुली एउटा रामेछाप हेरिन्थ्यो, अब अहिले चाहिँ यसलाई चाहिँ अब चेन्ज भएको छ, कृषिसँग चाहिँ गाभिएको भन्ने अवस्था छ।
2: कृषि विकास कार्यालय, पशुपक्षी विकास तथा कृषि
1: कार्यालय भनेर चाहिँ बोर्ड टाँसिएको छ, कार्यालय चाहिँ अगाडि बढेको छैन। यहाँ अगाडि चाहिँ ऊ जुन पश्चिमा कार्यालय सिन्धुलीले रामेछाप र सिन्धुली हेर्ने र आठवटा पालिकासँग समन्वय गर्ने, उहाँहरूले आठवटा पालिकालाई चाहिँ विभिन्न किसिमका प्राविधिक कुराहरू पनि सल्लाह दिने, खोप उपलब्ध गराइदिने, विभिन्न आहाराका कुराहरू चाहिँ उपलब्ध गराउने, पालिकामा आवश्यक प्राविधिक समस्या पऱ्यो भने उहाँहरूलाई चाहिँ सहयोग गर्ने, अब उहाँहरूले नै आफ्नो कार्यक्रमहरू जिल्लाभरि चाहिँ आन्दोलन कार्यक्रमहरू लागू गर्ने गर्नुभएको छ होइन, त्यो चाहिँ हामी प्रकार रूपमा देखिएको पनि छ, गरिरहेको गत वर्ष गर्नुभएको छ धेरै ठाउँमा, राम्रो जिल्लाभरि नै गर्नुभएको छ, मन्त्री नगरपालिका हिजो पनि गर्नुभएको छ। जस्तै अब हामीले जुन यो पशुसेवा कार्यालयले चाहिँ जुन पशुसेवा कार्यालय भन्दा पनि मन्त्री नगरपालिका पशु शाखाले चाहिँ अब अहिले हामीले चाहिँ अब उपचार सेवा सञ्चालन गरेका छौँ, डिस्पेन्सरी कक्ष सञ्चालन गरेका छौँ। गत वर्ष चाहिँ हामीले 15,949 पशु मान्छेहरूमा चाहिँ उपचार सेवा प्रदान गरेछौँ।
2: यो चाहिँ हाम्रो वडा वाइजमा छ अथवा
1: वडा वाइजबाट वडा उहाँहरूले प्रगति पठाउनुहुन्छ, त्यो प्रगतिको आधारमा हामीले कम्पाइल गर्छौँ, अब कति कुरा त छुट्न पनि सक्छ, मोटामोटी हामीले चाहिँ उहाँहरूको कम्पाइल गर्दा चाहिँ हामीले 15,949 चाहिँ पशु मान्छेहरूमा चाहिँ उपचार सेवा जुन आधिकारिक रूपमा तथ्याङ्कको आधारमा चाहिँ यति गऱ्यौँ। यो 7 सेवा केन्द्र र हामी मन्त्री नगरपालिकाको डिस्पेन्सरी शाखाबाट गऱ्यौँ। त्यसै गरी अब यो 60 बढी चाहिँ यो घाइते जुन बजारमा चाहिँ छाडा कुकुरहरू छन्, जुन छाडे कुकुरहरू उहाँहरूलाई चाहिँ अब यो रिभ्यू खोप अनि त्यसै गरी अब यो लुतोको मिन्स लुतोको चाहिँ इन्जेक्सन त्यो लगाएर चाहिँ उहाँहरूलाई चाहिँ अब त्यसले प्राथमिक उपचार घाउ भएको छ भने ड्रेसिङ गर्ने, अब होइन मलमहरू लगाइदिने, अब त्यसपछि दुखाइ कम हुने औषधिहरू लगाइदिने, त्यसरी नियन्त्रण गरेर त्यो हामीले 60 भन्दा बढी कुकुरलाई गऱ्यौँ। त्यसै गरी 1967 गाई भैँसीमा हामीले कृत्रिम गर्दा सेवा चाहिँ पुरा गर्यौँ मन्त्री नगरपालिका पशु शाखाको मार्फत मात्रै। यो चाहिँ हामीले 4 प्राविधिकहरूबाट यो सञ्चालन
2: सङ्घ प्रदेशको कार्यक्रम भन्दा बाहिर
1: नगरपालिका मात्रै गऱ्यौँ। त्यसै गरी हामीले शिविर गऱ्यौँ चनखु, यो शिविर चाहिँ हामीले चनखु र यो पौछिनी भनेको वार्ड नम्बर 7 र वार्ड नम्बर 10 चाहिँ यो हाम्रो नेपाल पारा भेट्ने गाई लाइफ एसोसिएसन खाले गत वर्ष यहाँहरूलाई जानकारी पनि भयो। यो चाहिँ हामीले 2 वार्डमा 7 र 10 चाहिँ हामीले 7 कम्पनीहरूले चाहिँ हामीलाई निशुल्क रूपमा हामीले अनुरोध गर्यौँ, हाम्रो किसानहरूले पर्याप्त मात्रामा सेवा पाउनु भएन, हामीले चाहिँ अब अलिकति थप सेवा चाहिँ प्रदान गर्नुपर्ने हो भनेर हामीले अनुरोध गरेकोले गर्दा उहाँहरू 7 कम्पनीहरूले हामीले विभिन्न औषधिहरू मिनरल भिटामिन परजीवी नियन्त्रणका औषधिहरू मलमहरू है दुखाइ कम गर्ने मलमहरू घाउलाई चाहिँ लगाउने मलमहरू विभिन्न औषधिहरू उहाँहरूले प्रदान गर्नु क्याल्सियमहरू प्रदान गर्नुभयो। त्यो आधारमा हामीले दुई ठाउँमा चाहिँ हामीले हाम्रो प्राविधिक टोलीहरू निशुल्क रूपमा गएर सेवा प्रदान गऱ्यौँ। त्यसमा चाहिँ मन्त्री नगरपालिकाले गाडी फ्युल सबै उपलब्ध गराएर उहाँहरूले पनि हामीले सहयोग गर्नुभयो। त्यसै गरी वार्ड कार्यालयहरूलाई पनि हामीलाई चाहिँ गएको प्राविधिकहरूलाई खानालाई खाना खाजा उहाँहरूले व्यवस्था गर्नुभएको थियो। यसरी चाहिँ हामीले 2 शिविरबाट चाहिँ 4,252 चाहिँ पशुपन्छीलाई चाहिँ हामीले उपचार सेवा पछि नियन्त्रण गऱ्यौँ। त्यसै गरी अर्को हामीले जय घाँसको बिउ 2,500 वितरण गऱ्यौँ मन्त्री नगरपालिकाभित्र। त्यसै गरी टियो सेन्टी घाँस पनि हामीले वितरण गरेका छौँ। यो चाहिँ यो जय चाहिँ हिउँदे भयो त्यो चाहिँ बर्खे घाँस हो. त्यस गरी हामीले वार्ड नम्बर 2 र वार्ड नम्बर 8 चाहिँ हामीले कृति हुन्थ्यो सेवा जस्तै अब नगरपालिकाले चाहिँ यो वार्षिक कार्यक्रम हुन्छ उहाँहरू सँगसँगै गएर हामीले
2: सार्वजनिक सुनाई कार्यक्रमको अवसरमा होइन
1: अवसरमा यहाँहरू पनि अब त्यहाँ उपस्थित हुनुभएको थियो यहाँले पनि सञ्चालन गर्नुभएको कार्यक्रम त्यो कार्यक्रममा चाहिँ हामीले 42-4 चाहिँ पशु पन्छीहरूलाई चाहिँ ऊर्जा सेवा प्रदान गरेछौँ. त्यसरी अर्को महत्त्वपूर्ण हाम्रो काम चाहिँ अब ठुलो काम पनि हो अब यो किसानलाई वास्तवमा यो अलिकति लाभ पनि भएको छ मलाई चाहिँ लाग्छ यो काम चाहिँ हुनुपर्छ भन्ने छ. जस्तै यो दुध उत्पादन अनुदान म चाहिँ के भन्छु पछिल्लो चरण भने अहिले यहाँहरूले देख्नु भएको छ यो अनुदानको कुरालाई चाहिँ अलिकति सबै किसानहरूले समयमा पाउने र अनुदानको आधारमा उत्पादनको आधारमा चाहिँ अनुदान दियो भने चाहिँ जसले जति उत्पादन गर्छ त्यसले त्यति पाउँछ भन्ने हो कि अब यहाँ अगाडिका अनुदानहरू यहाँहरूले देख्नु भएको छ सबै कुरो अब यो पशु सेवाका कर्मीहरूले अथवा चाहिँ यो कार्यालयका हाकिमहरूले मात्रै निर्माण गर्ने अवस्था छैन किसानलाई लगेपछि उहाँहरूले मिसयुज गर्नुहुन्छ अब यो कुरो चाहिँ हामीले कहाँ भन्ने हामीलाई अब जस्तै आउँछ संशोधन गरे हुन्छौँ अब त्यो हामीले कसरी कार्य गर्नु त्यो कुरो हामीले चुनौती छ. त्यो कारणले अब अहिले चाहिँ हामीले अब मासुमा अन्डामा दुधमा होइन जे छ उत्पादन गर्छ किसानले त्यसलाई चाहिँ ठ्याक्कै जति उत्पादन गर्छ त्यसले कति दिने हो एउटा चाहिँ यसको मोटामोटी एउटा चाहिँ रेट राखेर अथवा यसलाई चाहिँ के गरेर एउटा छलफल गरेर एउटा कार्यविधि बनाएर सङ्घ प्रदेश शिक्षा नेता अथवा सरकारवाला बसेर यसलाई चाहिँ उत्पादनको आधारमा अनुदान दिन पायो भने चाहिँ राम्रो हुन्थ्यो. जस्तै हामीले अब दुधमा चाहिँ हामीले 2.50 रुपियाँ अनुदान दिन्छौँ यो वर्ष चाहिँ हामीले 11,96,980.50 लिटरको दुध उत्पादनमा अनुदान दियौँ हामीले भुक्तानी दियौँ यति लिटरमा चाहिँ अब लगभग दैनिक यसको चाहिँ 3-4,000 लिटर दैनिक उत्पादन हुन्छ यो यसरी चाहिँ हामीले 2.50 रुपियाँमा चाहिँ कहाँ कहाँ दिउँ भन्दा 1 नम्बर, 6 नम्बर, 7 नम्बर, 12 नम्बर, 2 नम्बर, 5 नम्बर यसमा बढी चाहिँ 1 नम्बरमै छ र अरू अरू वार्डमा पनि हामीले गरेका छौँ. त्यसरी 13 नम्बरका किसानहरूले पनि लानु भएको छ समयमा हामी नगरपालिकाभरि चाहिँ यो 2.50 रुपियाँ अनुदान चाहिँ उपलब्ध गराएका छौँ अहिले. त्यसपछि पशु सेवा कार्यालय सिङ्गलीबाट चाहिँ प्राप्त खोप पिपिआर चाहिँ हामीलाई चाहिँ उहाँहरूले 25,000 दिनुभएको थियो हामीले 64,864 बाख्रामा चाहिँ भेडा बाख्रामा लगायौँ. त्यसरी उहाँहरूले 5,000 डोज चाहिँ हामीले एफएमडी अथवा खोरेतको रूप भ्याक्सिन दिनुभएको थियो. हामीले 4,058 पशुलाई चाहिँ हामीले खोप लगायौँ. यो वर्ष चाहिँ हामीले मोटामोटी अब प्राविधिक सेवा घर दैलो सेवा हामीले गरेकै छौँ सबै कुराहरू
2: मोटामोटी मुख्य काम यो भयो. दुधमा चाहिँ कति हाम्रो यो दुध अनुदानमा चाहिँ कति बजेट लगभग हाम्रो खर्च भयो?
1: 30 लाखमा चाहिँ 30 लाख बजेट हाम्रो थियो 29 लाख मोटामोटी
2: 29 लाख चाहिँ मोटामोटी खर्च भयो
1: र यसमा चाहिँ यो चाहिँ यो अनुदान चाहिँ वास्तवमा किसानहरूको खातैमा उहाँहरूको खातामा सहकारीमा पनि होइन समूहमा पनि होइन किसानहरूले जति उत्पादन गर्छ डेरीबाट हामीले त्यसको तथ्याङ्क लिन्छौँ डेरी सहकारीबाट. अब यहाँ चाहिँ जस्तै अब मन्थलीमा चाहिँ अब 3 डेरी छन् अब चिनीजिमीको 2 ठाउँ छ रन्जोर खोलाको छेउमा र यहाँ जिल्ला समिति अगाडि छ. त्यसै गरी राम्रो डेरीको चाहिँ यहाँ देवगढा चोक र पर चाहिँ सुगाजर खोला

0: पशुहरु भनेको गाउँमै हुन्छ, बस्तीमै हुन्छ। त्यो बस्तीलाई चाहिँ हामीले अझ घरदैले सेवालाई चाहिँ अलिक बढी गर्नुपर्छ कि भनेर यो सेवा केन्द्रलाई नै हामीले अलिकति बढी त्यहाँ चाहिँ हाम्रो जनशक्ति चाहिँ कमी नै छ। एकजना हुनुहुन्छ, अब दुईवटा वार्ड उहाँहरूले हेर्नुपर्छ, दुईवटा वार्डमा एकजना प्राविधिकले एउटै पशुलाई चाहिँ हिँडेर जाँदा जानुपर्छ, टाढा पुग्दाखेरि दिनभरि त्यहीँ लाग्छ, अनि अरू किसानका पुग्न पाइँदैन, अनि मेरा सेवा किन दिनुहोस् भनेर
1: गुनासो
0: आउन सक्छ। र हामीले अहिले पनि प्रत्येक वार्डमा प्रत्येक प्राविधिक चाहिँ त्यो पनि दक्ष प्राविधिक कुनै पनि कसैको सोचपोस भन्दा पनि अलिकति उसको क्षमताको आधारमा राम्रो किसानलाई सेवा दिन सक्ने, सबै कुरा जान्ने बुझ्ने, किसानको चाहिँ मन भावना बुझ्न सक्ने चाहिँ दक्ष प्राविधिकलाई चाहिँ प्रत्येक वार्डमा राख्न सक्यो भने किसानहरूले चाहिँ अलिकति अझ बढी चाहिँ सेवा पाउँछन् भन्ने हामीलाई लाग्छ। त्यो कार्यक्रम चाहिँ हामीले गर्नुपर्छ कि अनि हाम्रो चाहिँ भावना छ, तर अब प्राविधिक जनशक्ति त त्यही भयो, देशको अवस्था अझै भएको दरबन्दीलाई चाहिँ
1: कटौती
0: घटाएर अझै सामग्री ल्याउँदैछ है। अब हामीले यसलाई चाहिँ अलिकति चुनौती छ हामीलाई है,
1: भनेपछि दक्ष जनशक्तिको चुनौतीपूर्ण अवस्था छ।
0: अनि अर्को कुरा हामीलाई अलिकति अब अहिलेको अवस्थामा अब यो जुन जताततै बाटो छ घर घरै पुग्छ, तर हामीलाई साधन स्रोत अब जस्तै अब बाइकहरू
1: हो,
0: स्कुटर भयो,
1: भेहिकलहरूको
0: समस्या छ, अब इन्धनको कुरा छ, त्यो कुरा चाहिँ हामीले पनि पर्याप्त मात्रामा हाम्रो प्राविधिकहरूले चाहिँ पाउनु भएको अवस्था छैन। अब हामीलाई अलिकति प्राविधिक रूपमा प्राविधिक हामी हो कि होइन भन्ने कुरा पनि अब यसलाई चाहिँ मूल्याङ्कन गर्न चाहिँ मूल्याङ्कनकर्ताले चाहिँ अझै के हो के हो भन्ने छ। अब हाम्रो पशु सेवा क्षेत्र भनेको अब हस्पिटल ल्याएर उपचार गराउनु भन्दा पनि उहाँको घरदारी सेवामा जानुपर्ने अवस्था छ, किन भन्दा पशुहरू अप्ठ्याराबाट छन्,
1: ल्याउनै
0: सक्दो सक्नुहुन्न, अब कतैले हिँडाएर ल्यायो भने पनि पशुहरू चाहिँ अझ जोखिम हुन सक्छ होइन। कति घटना छन् गाडीमा ल्याएर चाहिँ गाडीबाट झार्दाखेरि पनि पशुहरू लडेर चाहिँ पशुहरू फ्याक्चर भएको
1: जोखिम बढी नै
0: हो, त्यो देखिया छ। त्यस कारणले गर्दा हाम्रो अलिकति पेसा चुनौती छ, हामीले अब कुनै समय पनि भन्न पाउँदैनौँ, हामी हाम्रो राति पनि भन्न पाउँदैनौँ, कुनै टाइम पनि छैन हाम्रो, जस्तै 9:05 भन्ने अफिस छ अहिले, तर हाम्रो त्यो 9:05 भन्दा पनि हामीले जुनसुकै समयमा पनि किसान कहाँ जानुपर्ने अवस्था हुन्छ, किन भन्दा उहाँहरूको चाहिँ 1 घन्टा ढिलो गऱ्यौँ भने
1: 24 घन्टा हाई अलर्टमा
0: रहनुपर्ने हुन्छ। त्यस कारणले गर्दा हाम्रो समय छैन, हामीले अब अझ हामीले अझ यो निजी क्षेत्रबाट पनि प्राविधिक सेवा दिनु दिलाउनु पर्छ कि भन्ने पनि हामीलाई लागेको छ। निजी क्षेत्र छैन किनभने उहाँहरूले निजी क्षेत्रका मान्छेहरू चाहिँ यसमा चाहिँ लाग्नु भएको छैन, त्यो चाहिँ अलिकति हामीलाई चुनौती छ।
1: हजुर, अब यो अलिकति यो पशु वस्तुमा यो अब लम्की स्किन अनि पिपिआर खोरेज जस्ता रोगको अवस्था चाहिँ कस्तो छ सर? योबाट चाहिँ किसानहरू कतिको पीड़ित भइराखेको अवस्था छ? अब यहाँहरूले गर्नुभएको प्रयासहरूले एउटा सचेतनाका कुरा पनि जोडेर आउँछ र पशु वस्तुहरू जुन क्षति हुन्छ त्यो क्षति हामी कति जोगाउन सफल भएका छौँ, यी अभियानहरू समयमै चलेका छन् कि छैनन्, यहाँले मागे अनुसारको खोप प्राप्त गर्नुभएको छ कि छैन, कार्यक्रमहरूलाई अलिक प्राथमिकीकरण त्यो अवस्था भएको छ कि छैन, के छ यसको?
0: यस वर्ष चाहिँ हामीले लम्की स्किन भन्नुभयो, त्यो रोगले चाहिँ दुःख दिएको छैन, हुन त अब अहिले समय छ, यसो सिजनमा चाहिँ लाग्ने हो। अब गत वर्षभन्दा योभन्दा अघिल्लो 2-3 वर्ष अगाडि भन्दा चाहिँ अहिले अलिकति घट्दै घट्दै गएको छ, यो रोगले त्यति समस्या देखाएको छैन। अब त्यस्तो देखियो अथवा काहीँ फाटाफाटा देखियो अरू ठाउँमा भने हामीले अलिकति त्यसको लागि हामीले बजेट विनियोजन गरेका छौँ, महामारी रोग नियन्त्रण भनेर यो वर्ष पनि त्यसमा चाहिँ हामीले प्राथमिकता दिएरै गरेका छौँ। अब यो कार्यक्रम कतै बाहिर फाटाफाटा देखिहाल्यो भने हाम्रो नगरपालिकाभित्र जस्तै व्यवसाय फर्महरू धेरै छन्, अब 700-800 गाई त यो वरिपरि नै छन्, हामीले
1: मन्थली वरिपरि नै
0: फेरि फिर्मी छन्, धेरै फर्महरू छन्, हामीले त्यसलाई चाहिँ चनाखो भएर गत वर्ष पनि हामीले यहाँ चाहिँ त्यस्तो नोक्सान हुन दिएनौँ, हामी तुरुन्तै हामीले चाहिँ त्यसको स्टेप चालेर खो किसानहरूको गोठगोठमा गएर रातारात हामीले भ्याक्सिन गरेर हामीले नियन्त्रण गरेका पनि छौँ र गर्छौँ पनि। लम्की स्किनले खासै दुःख दिएको छैन। त्यसै गरी एफएनडीको अघि मैले भनिसकेँ खोप, हामीले यसपालि चाहिँ हामीले 4,058 डोज चाहिँ खोप लगाएका छौँ, मुख्य मुख्य ठाउँमा चाहिँ हामीले एफएनडीले दुःख दिन्छ भनेर हामीले नाका नाकामा ठाउँ ठाउँमा व्यवसाय फार्महरूमा त्यस्तोमा लगाएका छौँ, त्यसले पनि खासै अब असर नपारा जस्तो लाग्छ, पारिहालो कहीँ देखिहालो भने पनि हामीले चाहिँ अब महामारी रोग नियन्त्रण कार्यक्रमबाट तुरुन्तै यसलाई चाहिँ हामीले परिचालन गरिहाल्छौँ। र खोपको कुरामा चाहिँ अलिकति के हो भन्दा अझै पनि किसानहरूमा खोपले के गर्छ, खोप चाहिँ खोपको काम के हो भन्ने कुरा चाहिँ अझै पनि हामी
1: त्यसको महत्व
0: बुझाउन अझै सकेका छौँ। किसानहरूको घर गोठमा जाँदा मै यसपालि मै अब हाम्रो चाहिँ शाखा प्रमुख मुकुन्द सर पनि हामी सँगसँगै गयौँ, गएर चाहिँ हामीले गर्दा पनि उहाँहरूले चाहिँ यो पशु नलाउने म त नलाउने भन्ने अझै पनि उहाँहरूको
1: कम छ, क्षति हुने हो कि झन् के हो नि
0: बिरामी हुने कि भन्ने अझै उहाँहरूमा शङ्का ढुक्कर रूपमा चाहिँ अझै ल्याउने चाहिँ अब हामीले बुझाउन नसकेको कि उहाँले नबुझ्नु भएको कि यो कुरा चाहिँ अझै पनि टेक्निकल कुरा चाहिँ हाम्रो हामीले अझै बुझाउन नसके हो कि जस्तो छ, त्यस्तो चाहिँ किसानहरूमा अझै बुझ्नु भएको छैन। यसलाई चाहिँ अझै हामीले उहाँहरूलाई अब प्राविधिकहरूबाट अथवा डक्टरहरूबाट दक्ष व्यक्तिहरूबाट अथवा यता सूचनाबाट

0: यो जुन यहाँहरूबाट पनि सूचनाहरू फालेर पनि यो चाहिँ गर्न पाए भने
1: यसको महत्वको बारेमा अझै बुझाउनु पर्ने जरुरत देखि
0: जस्तै खोप दिनुभन्दा अगाडि चाहिँ यो दिनदेखि खोप सञ्चालन हुँदैछ है भनेर कमसेकम हाम्रो एफएमबाट अथवा सूचनाबाट किसानले सुन्ने सूचना चाहिँ बजाएर अथवा सूचना दिएर गर्न पायो भने अझ सबै किसानहरूले यो खोप सेवा चाहिँ प्रदान गर्नुहुन्थ्यो र यो खोप सेवा चाहिँ लिनु पनि पर्छ समयअनुसार चाहिँ रोग आउँछन् फेरि रोग आयो भने निको नहुनु पनि सक्छन् कति क्षति हुन सक्छ त्यस कारणले
1: रोग आउनुभन्दा अगाडि नै
0: हामीले चाहिँ यो महामारी रोग नियन्त्रणको लागि चाहिँ हामीले यसको लागि चाहिँ पर्याप्त मात्रामा बजेट राखेर र प्रयोगीहरूलाई पनि सचेत गराएर हामी चाहिँ गर्नुपर्छ भनेर उहाँहरूलाई पनि हामीले जानकारी गराएर यसलाई चाहिँ हामी तयारी अवस्थामा रहनुपर्छ भनेर हामीले यो सात ठाउँबाट र हामी अब यहाँबाट चाहिँ डाक्टर पनि डाक्टरको सेवा पनि छ जस्तै हामी अब शाखा प्रमुख हुनुहुन्छ म छु अरू प्राविधिक हुनुहुन्छ अब हामी सबैबाट सबै मिलेर चाहिँ यो जुन पशुहरू नियन्त्रण गर्न उहाँहरूको पशुधनको सुरक्षा गर्नको लागि चाहिँ हामी सबै तयार पनि छौँ गरिरह पनि छौँ र गर्ने पनि छौँ।
1: हजुर, यो रेबिजको चाहिँ के छ अवस्था सर? जस्तो हामीले मैले हिजो भर्खरै पनि एउटा मैले न्युज देखिरहेको थिएँ, एउटै कुकुरले चाहिँ टोकेर चाहिँ 35-40 गाई चाहिँ एक हप्तामै मर्यो भनेर पश्चिमतिर कताको समाचार पनि हेरिराखेको थिएँ होइन। अब त्यो ठ्याक्कै मेरो त्यो न्युज पढिसकेपछि मेरो माइन्डमा त्यो खालको सेटअप भयो, त्यो अनुसारले हिजो यही मन्थली बजारमै हिँड्दाखेरि कुकुरहरू धेरै नै देखेँ होइन, यो ठाउँ ठाउँमा अनि कुकुरहरू धेरै नै देखेँ। त मोटरसाइकलमा हिँड्दै गर्दा पनि बिहान बेलाको समय चाहिँ कुकुरहरू झम्टिने आउने त्यो देखिँदो रहेछ। हाम्रो यो बजारमा रहेका अहिले रहेका छाडा कुकुरहरू छन् जति, ती कुकुरहरूमा हामीले त्यो रेबिज विरुद्धको भ्याक्सिनहरू हामी समयमा लगाइराखेका छौँ कि छैनौँ, र हाम्रो यो रेबिजबाट चाहिँ सम्भावित जोखिमहरू चाहिँ के छ, कस्तो हुन सक्छ हाम्रो यो नगरमा चाहिँ के छ अवस्था?
0: एउटा यो समस्याको रूपमै छ, मैले अघि पनि पहिले भने यो हामी 60 बढी घाइते कुकुरलाई चाहिँ हामीले उपचार भ्याक्सिनेसन परिजीवी नियन्त्रण हामीले गर्यौँ भनेर भने मैले यो समस्या छ, यो हाम्रो बसमा मात्रै छैन। यो के छ भन्दा यो विषय उठ्छ, उठेपछि चाहिँ पहिलो चाहिँ हामीले गर्नुपर्छ भने
1: खेती नभए उठ्दैन, त्यही भएर दुई चारजना मान्छेलाई टोकिसकेपछि
0: टोक्दाखेरि उठ्दैन, किसान खेती भएर बसे हुन्छ। त्यो कुनै पनि किसानले चाहिँ आफैले क्षति बिहोर्छ, अब के गर्छ आएर भन्छ, गुनासो राख्छ, अब त्यो खासै त्यसमा कुनै सुन्नै हुँदैन जब मान्छेलाई टोक्न थाल्छ। अनि त्यसपछि चाहिँ अब पहिलो प्रथामा चाहिँ कुकुरलाई नै अब यसलाई सिद्ध्याउनुपर्छ, मार्नुपर्छ भन्ने जुन मानसिकता हुन्छ। अनि पछिल्लो चरणमा चाहिँ पशु जुन अधिकार कर्मीहरू हुनुहुन्छ त्यसले गर्दाखेरि चाहिँ अब यो जुन कुनै पशुलाई पनि पशु मान्छेलाई पनि मार्ने चाहिँ कुनै पनि आदेश छैन र यो कानुनमा चाहिँ यो पशु मान्छेलाई चाहिँ मार्ने भन्ने कुरा चाहिँ हुँदैन। यसमा चाहिँ कानुन लाग्छ त्यो कानुन अनुसार चाहिँ हामीले सजाय भोग्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा हामीले कुनै पशु मान्छेलाई चाहिँ मार्ने भन्ने कुरा चाहिँ हामीले
1: मार्नु नै समाधान होइन
0: र यो कल्पना गर्नु पनि हुँदैन, किनभने हामी पशु सेवाकर्मी भएको नाताले हामीले यसलाई चाहिँ कुनै मार्नुपर्छ भनेपछिमा हामी लाग्ने हुँदैन र कसैले मार्नु पनि हुँदैन। अनि अर्को कुरो हामीले अब यसलाई नियन्त्रण गर्न पनि सामुदायिक छाडा कुकुरलाई नियन्त्रण गर्न पनि गाह्रो छ। अब हामी आफैलाई टोकिन्छ, हामी आफै घाइते हुन्छौँ, हामी आफै अब खोप लगाउन काठमाडौँ जानुपर्ने अवस्था आउँछ, हामी आफै चाहिँ अब जोगिनुपर्ने हुन्छ। अब हामीलाई पहिलो आए पनि यो चाहिँ सबै सरकार सबै मिलेर आफ्नो क्षेत्रमा सबैले मिलेर जस्तै अब यो समूहका मान्छेहरू होइन त्यो टोलका बस्तीका मान्छेहरू हामी प्राविधिकहरू जस्तै सुरक्षाकर्मीहरू लगायत समाजसेवीहरू सबै मिलेर नियन्त्रण गर्नुपर्छ एउटा कुरो। अर्को कुरो यो हाम्रो मन्थली फेरि फेरि भूमिका कारण चाहिँ एउटा के छ भन्दा हामीले गत वर्षतिर चाहिँ खोप लगाउने वन्यकरण गर्ने यसलाई चाहिँ उत्पादन चाहिँ बढ्न नदिने हामीले गरेका थियौँ,
1: यो पटक चाहिँ त्यो भएन जस्तो
0: देखि नै गरेनौँ, किनभने यो कार्यक्रममा हामीलाई बजेट सिरिङ छैन, थोरै छ बजेट, 80 बजेटपछि यो कार्यक्रममा राख्नलाई गाह्रो भयो
1: होइन,
0: धेरै ठाउँबाट अब यो नराख्दा पनि हुन्छ भन्ने पनि आयो, हामीले राख्न खोजेको बजेट 80 भएर यसलाई हामीले काट्नु पर्यो। जस्तै अब 45-50 बजेट हुन्छ, त्यसमा 30 लाखभन्दा बढी
1: चाहिँ
0: 14-15 लाख रुपियाँले चाहिँ अब औषधि नै खरिद गर्नुपर्छ, सबै गर्नुपर्छ, सिलिङ कम
1: महामारी नियन्त्रण
0: कुरा पनि छ। अनि अब यो यसमा चाहिँ हामी गर्न सकिएन गत वर्षदेखि हामीले
1: भनेपछि 1-1.5 वर्षदेखि यहाँका यी छाडा कुकुरहरूमा रेबिज विरुद्धको भ्याक्सिन लगाइएको
0: भ्याक्सिन चाहिँ लगाइएको छ, तर अब यो वन्यकरण कार्यक्रम चाहिँ वन्यकरण र खोप लगाउने कार्यक्रम चाहिँ हामीले यसलाई चाहिँ गर्न सकेका छैनौँ।
1: जस्तो अहिले यहाँ भएको कुकुरहरूले टोकिहाल्यो भने त्यस्तो जोखिम चाहिँ छैन भन्न सकिन्छ? त्यसपछि त्यस्तो आधार
0: टोकिहाल्यो भने भन्ने कुरामा चाहिँ हामीले जोखिम छ भनेर चाहिँ भन्न मिल्दैन, किन भन्दा यो मानव स्वास्थ्यमा कुरा आउँछ होइन। अब त्यो टोकेपछि अब त्यो कुकुरमा चाहिँ के छ भन्ने कुरा पनि हामीले अब रिज छ छैन भन्दा त्यसको जुन गिदी अथवा त्यस टाउकोमा भएको गिदी लगेर परीक्षण गरेर ल्याउनु परीक्षण गरेर ल्याउने बेलासम्म त्यो रिज रहेछ भने
1: मान्छेलाई
0: सरेर मान्छे मर्ने अवस्था
1: आइसक्छ.
0: त्यो कारणले गर्दा हामीसँग पर्याप्त रूपमा प्रयोगशाला पनि छैन. त्यो काठमाडौँ नै पठाउनु पर्ने हुन्छ परीक्षण गर्नु रिज परीक्षण गर्नुको लागि. त्यो कारणले गर्दा पनि हामीलाई मानव स्वास्थ्यको कारणले गर्दा पनि यो टोकेपछि चाहिँ आउँछु जुन अस्पतालहरूमा डक्टरसँग चाहिँ समन्वय गरेर अब के गर्ने हो कसरी अगाडि चाल्नुपर्छ भनेर हामीले सल्लाह
1: सुन्नुपर्छ.
0: तर अर्को कुरो पनि पूर्वको कारण के छ भने यहाँ नियन्त्रण गर्यो गाउँको कुकुर यहाँ आउँछ यहाँ खाना पाउँछ यहीँ बस्छ
1: यहीँ बस्दिन्छ होइन
0: अनि त्यसपछि गएर बढ्दै जान्छ सहरी सहरमा चाहिँ त्यो कारण पनि
1: यो वर्ष चाहिँ प्राथमिकतामा छैछन् जस्तो यो मन्थली बजार क्षेत्रको कुकुरको जुन व्यवस्थापनको कार्यक्रम चाहिँ यो वर्ष
0: वन्यकरण कार्यक्रम चाहिँ हामीसँग छैन. तर हामीले छाडा कुकुरलाई चाहिँ रेबिज खोप जस्तै अब त्यसलाई चाहिँ उपचार घाइतेहरूलाई होइन जस्तै अब त्यो लुत्तु गर्ने मेन आउँछ होइन त्यो त्यो नियन्त्रण गर्ने त्यस्तै कार्यक्रम चाहिँ हामीले गर्नुपर्छ कि भनेर हामी प्राविधिक टोलीहरू चाहिँ यसलाई चाहिँ हामीले अब कुनै दिन गर्नुपर्छ कि भनेर हामीले एउटा टिमले सल्लाह पनि गर्दैछौँ. हामी नगरसँग नगर हाकिम साहबसँग अरू प्रशासन अधिकृत लगायत सरकार व्यक्तिसँग समन्वय गरेर छलफल गरेर अनि हामी बजार पेरिफेरीमा चाहिँ हामीले कुकुरलाई नियन्त्रण गर्दै खोप दिँदै उपचार गर्दै पनि हामीले गर्ने गत वर्ष पनि गर्ने वर्ष पनि गर्न गर्न चाहिँ हामीले गर्ने कार्यक्रम पनि हामी गर्ने सफलमा छौँ यसको.
1: हजुर अब हामी कुराकानीको अन्तिममा पनि छौँ. अलिकति यो अब यति धेरै कुरा गरिसकेपछि हामी साथै यो पशुपन्छी पालनको क्षेत्रमा यो आत्मनिर्भरताको बाटोमा चाहिँ कसरी अगाडि बढाएको छौँ भन्ने खालको एउटा जिज्ञासा चाहिँ मेटाइदिनुहोस् न. हामी
0: अब हामीले चाहिँ गर्न खोजेको जस्तै अब कृषकहरूलाई सूचीकरण तथा वर्गीकरण गर्ने र कागजी परिकारलाई हटाउँदै लैजाने एउटा कार्यक्रम हामीले राखेका छौँ. अर्को
1: डिजिटलाइज हाम्रो
0: गर्दै लाने डिजिटल गर्दै लाने अब यसलाई चाहिँ किसानहरूलाई सूचीकरण गर्ने होइन अब वर्ग किसान चाहिँ कुन वर्गमा राख्ने होइन अब अहिले यहाँ अगाडि त के पनि छ भने किसानहरूले अब आफ्नो फर्म दर्ता गर्ने कागज पन्न बनाउने तर जुन कार्यस्थलमा जाँदा चाहिँ
1: छैन
0: छैन के पनि नदेखिने उपलब्धि नदेखिने भन्दा पनि हाम्रो अलिकति रिजल्ट नआउने कारण पनि अब किसानले उपलब्धि दिए पो हाम्रो उपलब्धि हुन्छ. हजुर दुवै उत्पादन भयो भने हाम्रो पनि हामीले पनि यही यति गर्यौँ भनेर भन्छौँ. तर गर्ने त किसानले हो. किसानले गर्दैन भने हामीले जति गर्दा पनि हुँदैन. त्यस कारणले गर्दा यसलाई चाहिँ यसरी गर्ने जस्तै दुध मासु अन्डा उत्पादन तथा उत्पादन वृद्धि गर्ने गुणस्तरीय पशु आहार तथा घाँस तथा घाँसे बालीको बिउ तथा बेर्ना कृषकहरूको सहज पहुँचको लागि स्रोत केन्द्र स्थापना गर्ने भनेको यो चाहिँ घाँसको बिउ बिर्ना चाहिँ सबभन्दा हाम्रो चाहिँ पशुको चाहिँ लागि चाहिँ आहार नै हो. पशु आहारको लागि चाहिँ घाँसै हो कि घाँसभन्दा अरू खुवाएर भन्दा पनि घाँस खुवाउँदाखेरि के हुन्छ भन्दा पशु पनि स्वस्थ हुन्छ अनि हामीलाई लागत मूल्य पनि कम हुन्छ. लागत मूल्य चाहिँ जस्तै अघि दुधमा भने मैले यो चाहिँ हामीले पशु आहार चाहिँ आहारमा चाहिँ घाँस चाहिँ बढी खुवाएर दुध उत्पादन गऱ्यो भने चाहिँ लागत मूल्य कम हुन्छ.
1: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो. विशेष गरी यहाँको शाखा मार्फत अहिलेसम्म भएका कार्य सम्पादनको अवस्था अनि आगामी योजनाको बारेमा जानकारी गराइदिनु भयो. समय र सम्वादको लागि यहाँलाई विशेष
0: धन्यवाद.
1: रामेछापको मन्थली नगरपालिकाले पशुपालक किसानलाई के कस्ता सेवा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ, अहिले मन्थली नगरपालिकामा पशुपालनको वास्तविक अवस्था कस्तो छ, लम्की स्किन पीपीआर खोरेत लगायतका रोगको अवस्था के छ र त्यसबाट बस्न किसानले अपनाउनु पर्ने सावधानहरू के हुन सक्छन्, साथै दूध मासु र अण्डा उत्पादन बढाउन नगरपालिका कसरी अगाडि बढ़िरहेको छ लगायतका बारेमा नगरपालिकाको पशु सेवा उपशाखा सहायक पशु विकास अधिकृत रोहनी राज जैसेसँग गरिएको कुराकानी सुन्दा सुँदै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो. कार्यक्रमका आजको अंक तपाईलाई कस्तो लाग्यो, आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला. साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ. यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद. कार्यक्रमको अर्को अंकमा यहाँहरूका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउनेछौ. आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्. अर्को कार्यक्रममा फेरि भेटौँला. नमस्कार.
2: अहिले साँझको 7 बजे
3: हजुरको रेडियो 102.

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौ। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरोकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज 145 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा छलफल गर्नेछौ। यो दिवस हरेक वर्ष अगस्त 1-7 तारीकसम्म सप्ताह व्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्वबारे जानकारी दिन नेपालमा पनि एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
0: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाहरूलाई पूर्ण स्तनपान गराउन समस्या हुन थालेको छ र नियमित स्तनपान गराउनेको संख्या पनि घटिरहेको छ।
1: कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्? सुनौ रेडियो गुरुबाबाबाट बिन्दु चौधरीको रिपोर्ट।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
3: सुरुम सुरुम त म दुधै नै आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता बसे मने धीरे धीरे आए लगल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थू अपन फिर खवाई थू।
2: बास्करी कई सृजना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले छुटकेरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
5: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले 6 महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ नै उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
2: आमाको दुध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दुध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
6: आमाको दुधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखि भएर 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पोको हो।
2: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
1: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदी केवल स्तनपान गराउनलाई पूर्ण स्तनपान भनिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ।
0: स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवाल अहिले उठ्दै कार्यान्वयनमा जाने चरणमा रहेको छ। हरेक कार्यालयमा स्तनपान कक्षको व्यवस्था र आवश्यकताको बारेमा बुझाउन सबैले सहयोग गर्नु आवश्यक छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
7: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। अर्को बच्चा हुर्काउन उहाँको दम्पतिले निकै मेहनत गरे। बच्चा जन्मेको 1 महिना अस्पतालको बसाईपछि घर ल्याउँदा बिस्तारै आफ्नो दूध चुसाउन थाल्नुभयो। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
8: जन्मिन मेरा 12 सेकेन्ड 28 हप्तामा धेरै गाह्रो। पहिला त अब एनआइसीमा त उहाँ फाइदिनुहुन्थ्यो। बीचबीचमा आफूले केएमसी गर्नु पर्थ्यो। पछि बिस्तारै घर आएपछि चम्चले खुवाउनु पर्थ्यो। 15 दिन जति चम्चले खुवाउनु पर्यो। त्यहाँपछि आफ्नै दुध पछि आफै तान्न थाले। खान्छ, वेट कम छ, अरू त ठिकै छ। श्रीमानको साथ नि पाएँ, घर परिवारको सबै गर्नुहुन्छ, स्याहार हुन्छ। खासै खाना खोजिदिनुबाट मबाटै हो। धेरै सजिलो हुन्छ यताउता हरेक चिजमा। एक्लै स्याहार धेरै गाह्रो हुन्छ, आफूले केयर गर्नु पर्यो सबभन्दा बढी।
7: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ। 45 दिनमा 3 केजी 200 ग्राम तौल पुगेको छ। उहाँले पनि बच्चालाई स्तनपान मात्रै गराइरहनु भएको छ।
9: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो थियो। वेट अलि सानै थियो, सानै भन्दा नि कमै थियो, धेरै कम थियो। साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले दुध त आफ्नै चुसाइरहेछ, अहिलेसम्म पुगिरहेछ। अहिलेसम्म खोइ पछि के हुन्छ। 3 केजी 200 ग्राम छ अहिले।
7: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। 6 महिनासम्म पूर्ण स्तनपान पछि उहाँ आजभोलि दालको झोल, जाउलो, लिटो खुवाउन थाल्नु भएको छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
10: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु। भएको यहाँहरूको लागि खानेको तयार गरिदिन्छु। माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु। उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु। घरमा खाना पकाएको हेल्प गर्छु, घरको काममा पनि सघाउँछु।
7: टिकापुरकी रमिला चौधरीले दोस्रो बच्चा हुर्काइरहनु भएको छ। स्तनपान बारे राम्रो ज्ञान भएकी रमिला नियमित स्तनपान, थप खाना, सरसफाई र स्याहार बारे सचेत हुनुहुन्छ।
11: मेरो यो सानो नानी थप खाने कुरासँगै दुध पनि चुसिरहेछ। यसलाई पनि 2 वर्षसम्म पुनः स्तनपान गराउँछु। बच्चाको टौल पनि राम्रै छ, वृद्धि विकास पनि राम्रै भइरहेछ, दुइटै बच्चा राम्रोसँग पनि स्याहार गरे। पूर्ण स्तनपान बारे मैले स्वास्थ्य कर्मीबाट सिकेको, उनीहरूले सिकाएको कुरा मैले प्रयोग गरे, जसले गर्दा बच्चाहरू स्वस्थ छन्। म यो सानो बच्चाको स्याहारमा पनि विशेष ध्यान दिन्छु, पटक पटक दुध चुसाउँछु, जाउलो बनाएर खुवाउँछु, फलफुलको पिउरीहरू बनाएर खुवाउँछु, आफ्नै घरमा बनाएर खुवाउँछु, खरियो सागपातहरू पनि मिसाउँछु, अन्डा मिसाउँछु, कहिले काहीँ गेडा गुडीहरू पनि पिसेर मिसाउँछु, फलफुल मिसाउँछु, बच्चाको केयरमा चाहिँ समय बिताइरहेछु।
7: हरिकला जोशीको 9 महिनाको बच्चा छ। 6 महिनासम्म स्तनपान मात्र गराएकी उहाँले अहिले थप खानेकुरा खुवाउन थाल्नु भएको छ। हरिकलाको बच्चा स्याहार र घरायसी काम परिवारका सबै मिलेर गर्छन्।
12: बच्चा मेरो 9 महिनाको, 6 महिनासम्म अब आफ्नो दुध मात्र खुवाएन, पानी पनि खुवाएन, पछि अनि लिटोहरू भयो, जाउलोहरू भयो, अनि यस्तो फ्रुटीहरू भयो उसेर म बोतलमा दुधहरू भैँसीको खुवाउँछु, घरकै खुवाउँछु, अन्डाहरू। पहिला सबैले चलाउनु भयो, मम्मी बुवाले अनि श्रीमानहरूले, घरको काम पनि सबैले चलाउनुहुन्छ, सबै मिलेर गर्नुहुन्छ। मैले बच्चाको स्याहार गर्नु ठिकै प्राइम हुन्छ, घरको काम उयो हुँदैन, त्यही भएर बच्चाकै गर्छ।
7: मिना ठगुन्नाको 9 महिनाको बच्चा छ। उहाँले भने 4 महिनामै बजारमा पाइने फर्मुला दुध खुवाउनु भयो।
13: बच्चा अहिले 9 पुरा भएर 10 महिना स्याहार्नलाई सुरुमा आफ्नै दुध चुसाएको थिएँ, पछि बिचमा नपुगे जस्तो भएर बाबु धेरै रुन लागेर अनि 4 महिनादेखि मैले 6 महिनासम्म बाहिरको दुध ल्याक्टोजिन खुवाएको थिएँ, त्यहाँबाट पास्नी गराएर अब ल्याक्टोजिन छोडेर फलफुलहरू, चावल, लिटो, यस्तै यस्तै अन्डाहरू त्यसले कसो माछा मासु दिन्छु, आफ्नो पनि गराइरहेको छु। मैले बाहिरको छोडिसके 2 महिना मात्रै खुवाएको थिएँ।
7: टिकापुरमा आमा र बच्चाको पोषण सुधारका लागि थुप्रै प्रयासहरू भएका छन्। टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। विगतलाई हेर्ने हो भने आमाहरू स्तनपान र बच्चाको पोषणमा सचेत बन्दै गएका छन्। स्वास्थ्य संस्थामा खोप लगाउन आउने बच्चाको अनिवार्य वृद्धि अनुगमन गर्ने र समस्या भए उपचार गर्ने गरिन्छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति नीलम रावल बताउनुहुन्छ।
14: पास्नी अब हाम्रो कस्तो संस्कृतिमा भएको भएर हामीले चाहिँ के भन्छौँ, ल ठिक छ पास्नी गर्नु, तर बच्चालाई खाना चाहिँ खुवाउने होइन, पास्नीको बेला पनि खाना खुवाइदिने भनेर खाना वात्तै खुवाउने होइन, यतिकै छोको जस्तो ओठमा छुवाइदिनु बस त्यति गरेर आफ्नो यताको काम गर्नु, तर बच्चालाई 6 महिना पुरा पुगेपछि मात्रै खुवाउने, अरू थप खाना उसलाई आवश्यक पर्छ 6 महिना पछि नै खुवाउने भनेर सल्लाह दिँदा अब धेरैले अहिले माने पनि रहनु भएको छ। तर अब त्यही हो, फेरि अब केही नहुने पानी भयो भने खुवाउनु पर्छ, अथवा थोरै केही न केही अब दालैको झोल भयो भने खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
7: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्षा आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनु पर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
15: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ। यदि स्तनपान गरे छैन भने त्यो बच्चामा सुस्थ मनस्थितिको साथसाथै बच्चाहरूमा एकदम एग्रेसिभ आउने, रिसाउने, झर्किने, मानसिक पनि उसको अलि सुस्त हुने त्यस्तो खालको समस्या देखाउँछ। त्यसले गर्दाखेरि स्तनपान गराउन अति नै जरुरी छ र अहिलेको अवस्थामा कामकाजी महिलाहरूको लागि अफिसले पनि स्तनपान गराउने एउटा कोठा बनाइदिनुपर्छ। सुरक्षित तरिकाले बच्चालाई एउटा स्तनपान गराउनु उहाँको मौलिक अधिकार हो। स्तनपानको लागि सबै सर्वसाधारण, स्थानीय निकाय अनि बुद्धिजीवी, समाजसेवी सबैले, पोलिटिकसतिरबाट सबैले स्तनपानको लागि पहल गर्नुपर्छ।
7: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
1: विश्वभरिका 5 जना बालबालिका मध्ये 3 जनाले जन्मेको 1 घण्टाभित्र स्तनपान गर्न पाएका छैनन्। कुपोषणका कारणले वर्षेनी विश्वका 45% बालबालिकाको मृत्यु हुने गरेको छ भने करिब 44% शिशुले मात्रै 6 महिनासम्म र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। स्तनपानको प्रभावकारी प्रवर्धन गरेमा जन्मेदेखि 23 महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका 5 वर्ष मुनिका करिब 9 लाख बालबालिकालाई बचाउन सकिन्थ्यो।
0: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सके उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थित बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्ने क्षमता विकास हुन्छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ हुनुहुन्छ, जसले नेपालमा पहिलो ह्युमन मिल्क बैंक अमृत कोष स्थापना र सञ्चालनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुभयो र स्तनपान लगायत बाल बालिकाका विभिन्न रोगका बारेमा उहाँ विज्ञ हुनुहुन्छ। हामीले उहाँसँग स्तनपानको बारेमा विस्तृत कुराकानी गरेका छौं।
1: एउटा सही निर्णय शिशु जन्मिने बित्तिकैको, त्यो निर्णय चाहिँ के होला?
16: जन्मिने बित्तिकै आमाको स्तनपान गराउनु, त्यही नै सही निर्णय हुन्छ।
1: त्यो चाहिँ किन?
16: किनभने शिशुको लागि पूर्ण आहार भनेको आमाको दुध हो। त्यो शिशुलाई जन्मेपछि चाहिने जुन हामीले आहारको कुरा गर्छौँ, त्यो आमाको दुध मात्र दिनाले उसलाई चाहिने सम्पूर्ण उसको शारीरिक मानसिक विकासको लागि चाहिने जति पनि तत्त्वहरू हुन्छ त्यो आमाको दुधमा नै हुन्छ। त्यसैले जन्मिने बित्तिकै एउटा मात्रै निर्णय गर्नु पर्यो भने तुरन्तै शिशुलाई स्तनपान गराउनु नै हुन्छ।
1: तर जन्मिसकेपछि जुन आमाको पहिलो त्यो दुध हुन्छ नि, बेगौती दुध पनि भन्छ हामीले, त्यो दुध चाहिँ फालेर निचरेर अनि त्यसपछि सेतो दुध आउन थालेपछि चाहिँ बल्ल खुवाउने गर्नुपर्छ भन्ने पनि समाजमा बनाइरहेछ कि, यसमा चाहिँ के हो खास?
16: त्यो चाहिँ हाम्रो गलत धारणा हो। कतिपयले भन्नुहुन्छ, हामीले अस्पतालमा पनि देखेका छौँ, दुध आएको छ तर त्यो बाक्लो दुध छ त्यसलाई फ्याल, कति दिनदेखि जमेको हुन्छ त्यसै अनि त्यसपछि मात्रै खुवाऊ भनेर भन्नुहुन्छ सासूहरूले आफ्नो।
1: त्यो त दुध नै होइन पनि भन्दा रहेछ कि कतिपयले चाहिँ।
16: त्यो चाहिँ हाम्रो धारणा नै गलत हो, किनभने त्यो दुध भनेको त्यो हामीले भन्दाखेरि सुरुमा आउने दुधलाई बिगौती दुध भन्छ, जुन अलिक बाक्लो हुन्छ, पहेँलो हुन्छ,
1: च्याप च्याप पनि हुन्छ, सेतो पनि नहुने
16: नहुने हो त्यो। त्यो दुधमा चाहिँ शिशुलाई चाहिने सम्पूर्ण शिशुलाई रोगसँग बचाउने जुन इम्युनोग्लोबुलिन भन्छौँ हामीले भन्दाखेरि, शिशुको सँगलाई रोगसँग लड्ने, हामीले जसरी खोप लाउँदाखेरि खोपले शिशुलाई संक्रमणबाट बचाउँछ नि, त्यही कुरा चाहिँ नै आमाको बिगौती दुधमा हुन्छ। त्यसैले हामीले जन्मिने बित्तिकै त्यो चाहे एक थपा होस् दुई थपा होस् जति आओस् त्यो खुवायौँ भने शिशुलाई पहिलो खोप दिएको बराबर हुन्छ। त्यो नै सबैभन्दा शिशुको लागि एकदमै पोषण पोसिलो पनि हुन्छ र रोगसँग संक्रमणबाट बचाउने पनि त्यही त्यसैमा हुन्छ तत्त्वहरू सबै। त्यसैले त्यो फाल्नु हुँदैन, थोरैले पनि शिशुलाई पुग्छ।
1: नवजात शिशु र यो आमा दुवैका लागि चाहिँ स्तनपानको महत्व चाहिँ कति छ?
16: एकदमै छ। जस्तो शिशुको कुरा गर्दा, शिशु जन्मिने बित्तिकै स्तनपान गराउँदा सुरुको बिगौती दुधले शिशुलाई रोग संक्रमणहरूबाट बचाउँछ। संक्रमण भनेको जस्तो झाडा पखाला, निमोनिया, पिसाबको इन्फेक्सन, कानको इन्फेक्सन, अरू शरीरमा हुने संक्रमणहरू सबैबाट बचाउँछ। संक्रमणबाट बचाएपछि शिशु कुपोषित भएन, होइन, पोषण सबै थोक पाउने भएर कुपोषित भएन। त्यसपछि शिशु बढ्दै जाँदा शिशुको जुन वृद्धि विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू त्यसैमा हुन्छ र शिशुको शारीरिक मात्र होइन कि मानसिक विकासको लागि पनि त्यो आमाको दुध एकदमै महत्त्वपूर्ण हुन्छ। कतिपय ठाउँमा गरेको स्टडीहरू गरेको
1: अध्ययन अनुसन्धानहरू
16: अनुसन्धान गरेको छ, त्यसमा चाहिँ नि कतिपय देशमा गरेकोमा एउटा समूहलाई आमाको दुध मात्रै खुवाएर हेरेको छ, अर्को समूहलाई बाहिरी दुधहरू खुवाएर हेरेको छ। पछि गएर हेर्दाखेरि जसले आमाको दुध मात्रै पाएको छ नि, त्यो बच्चा चाहिँ एकदमै तीक्ष्ण बुद्धिको, उनी आइक्यू भन्छौँ हामीले, त्यो एकदम उसको
1: तेजिलो
16: दिमाग भएको हुन्छ, होइन, अर्को दुध पाउने बच्चासँग तुलना गर्दाखेरि। त्यसैले के भन्छ, दिमागको वृद्धि विकासको लागि पनि एकदमै
1: शरीरको वृद्धि विकासको लागि त आवश्यक पर्यो नि, त्यो सँगसँगै दिमागको पनि वृद्धि विकास चाहनुहुन्छ भनेदेखि बच्चा जन्मिने बित्तिकै दुध खुवाउनु पर्यो
16: हजुर। अनि त्यसपछि अब आमा र आमासित खुवाउँदाखेरि आमासँगै रहने भयो बच्चा, आमा र बच्चा बीचको जुन भावना,
1: मातृत्वको भावना,
16: आमामा मातृत्वको भावना हुन्छ, बच्चामा पनि भावनात्मक सम्बन्ध जुन हुन्छ त्यो चाहिँ नै एकदमै बलियो हुन्छ। त्यसले गर्दा बच्चाको बच्चा रिल्याक्स मतलब शान्त हुने भयो अनि उसको बुद्धि विकासको लागि पनि जति बच्चा सुत्छ जति आराम गर्छ नि त्यति राम्रो उसको चाहिँ नि दिमागको पनि विकास हुन्छ होइन त्यसले गर्दाखेरि आमासँगै छु भन्ने उसलाई ढुक्क पनि हुन्छ त्यसले पनि उसको विकासमा चाहिँ नै सहयोग गर्छ त्यस्तै अब आमाको कुरा गर्दाखेरि आमामा जुन जन्मिनेपछि शिशु पेटमा हुँदाखेरि उसको पाठेघर सुन्निएको हुन्छ ठुलो भएको हुन्छ त्यसलाई पहिल्यैको अवस्थामा ल्याउनलाई स्तनपानले एकदमै सहयोग गर्छ त्यस्तै स्तनको क्यान्सरहरू होइन आमाको त्यो पाठेघर डिम्बाशयको क्यान्सर यिनीहरूबाट पनि स्तनपान गराइरहने स्तनपान मात्रै गराउने आमामा चाहिँ नि त्यो क्यान्सरहरूको जोखिम पनि कम हुन्छ त्यस्तै रक्त शिशु जन्मेपछि रक्तस्राव हुन्छ त्यो रक्तस्राव घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ र अर्को कुरा आमा र बच्चा सँगै राख्दा आमा पनि शिशु त शान्त हुन्छ आमाको पनि दिमाग एकदम शान्त हुन्छ र त्यो मानसिक तनावहरू घट्ने भएको भएर पछि गएर कतिजनालाई जाने शिशु जन्मिसकेपछि सुत्केरी अवस्थामा एकदमै मानसिक तनाव भएर मानसिक रोग जस्तो हुन्छ नि
1: पोस्टपार्टम डिप्रेसन पनि भन्दा रहेछन् मैले सुने अनुसार
16: त्यो सबै चाहिँ नै स्तनपान गराउनाले घट्छ भनेपछि आमालाई पनि फाइदा भयो बच्चालाई पनि फाइदा भयो
1: जन्मेपछि कति समयमा चाहिँ स्तनपान गराउने
16: जति सक्दो चाँडो सकिन्छ भने आधा घण्टाभित्रै होइन आधा घण्टामा आमाको पनि सालना निस्किनुपर्छ अलिकति आमालाई टाइम दिनुपर्छ भने एक घण्टाभित्र चाहिँ गराउनै पर्यो किनभने शिशु जन्मिँदा शिशुलाई पनि त गाह्रो भइरहेको हुन्छ उसले पनि उत्तिकै बल गर्नु परेको हुन्छ अनि जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ चलिरहेको हुन्छ त्यति बेला हामीले दुध खुवाउन सक्यौँ भने उसले दुध जुन दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ अब बच्चा हामीले ढिलो गर्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको त्यो चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा त शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ त्यसैले जन्मिने बित्तिकै आमालाई शिशुलाई आमाको छालामा टाँसेर राख्ने जन्मिने बित्तिकै त्यो चाहिने होइन सालनाल निस्किनुभन्दा अगाडि नै टाँस्ने त्यसले गर्दाखेरि शिशुले आमाको गन्ध पाइरह हुन्छ अलिअलि बिस्तारै ऊ चाहिने आमाको स्तनतिर आकर्षित पनि हुँदै जान्छ र सालनाल निस्किएपछि एक घण्टाभित्र दुध खुवाउँदाखेरि पूर्ण सफल त्यो स्तनपानको सफलता पनि
1: भनेपछि बच्चा जन्मेको आधी घण्टादेखि एक घण्टाको त्यो समय निकै महत्वपूर्ण छ आमा र बच्चा दुवैको लागि तर कतिपय अवस्थामा चाहिँ बच्चाले आमाको दुधै तान्न नसक्ने नतान्ने पनि हुँदो रहेछ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ
16: एकदमै कम हो होइन सकेसम्म हामीलाई त्यस्तो लागेकोमा पनि हुन सक्छ सुरुमा बच्चाले थाकेको त्यसले गर्दाखेरि हामीले जति कोसिस गरायौं दुध तान्नलाई सक्छ फेरि दुध खुवाउने भनेर आमालाई दुध खुवाउनु मात्रै भनेर हुँदैन आमालाई पनि आमालाई पनि त्यतिकै गाह्रो भइरहेको हुन्छ
1: पहिलोचोटि अब सुत्केरी हुनेलाई त झन् त्यो विषय नै नयाँ हुन्छ नौलो हुन्छ होइन कसरी स्तनपान गराउने पनि सिक्नु पर्ने रहेछ
16: त्यसैले चाहिँ स्तनपान गराउँदै जाँदाखेरि चाहिँ शिशुले राम्रो तान्न थाल्छ दुध पनि आउँछ तर अब कुनै कुनै कन्डिसनमा जस्तो बच्चा अलिक समयभन्दा अगाडि नै जन्मेको छ अलिक कमजोर बच्चा छ कुनै कारणले गर्दा ऊ जन्मिने बित्तिकै रुन सकेको छैन भने उसको शरीरको मांसपेशीहरू पनि अलिक
1: कमजोर हुन्छ
16: त्यसले गर्दाखेरि बच्चाले राम्रोसँग तान्न नसक्ने हुन सक्छ होइन अघि यहाँले भने जस्तै तानेन भने के गर्ने भन्दा त्यस्तो अवस्थामा पनि आमाको दुध निचरेर चम्चाले खुवाइदियो भने बच्चाले आमाले आमाको दुधबाट पाउने जुन फाइदाहरू छ त्यो सबै पाउँछ
1: यसमा अब जस्तो जन्मिने बित्तिकै एक घण्टाभित्रमा चाहिँ सकेसम्म आमाको दुध खुवाउने भन्ने कुरा त भयो होइन त्यसपछि कति पटक दिनमा कति पटक कुन कुन समयमा चाहिँ खुवाउनु पर्छ
16: यो चाहिँ दिनमा पनि रातमा पनि खुवाउनु पर्छ दिनमा मात्रै भन्ने होइन र बच्चाले जति तान्यो त्यति नै आउँछ र एकचोटि बच्चाले एकचोटि खाएको दुधले उसलाई दुई घण्टादेखि तीन घण्टासम्म पुग्छ
1: मात्राले पनि फरक पार्छ होला
16: मात्राले पनि फरक पार्छ अब बच्चा धेरै सानो छ भने उसको पेट पनि सानो हुन्छ त्यसैले हामीले धेरै सानो बच्चालाई दुई घण्टा अलिकति पुरा महिना भएर जन्मेको बच्चालाई तीन घण्टाको फरकमा खुवाए हुन्छ भन्छौँ तर त्यो भनेको घडी हेरेर खुवाउने होइन होइन बच्चाले खानालाई हामीलाई पनि कुनै बेला त्यस्तै हो त्यसैले अहिले भन्दाखेरि बच्चाले चाहे अनुसारको भनेर भन्छौँ होइन चाहे अनुसार भन्दा दुईदेखि तीन घण्टाको बिचमा बच्चा सुतिरहेको छ भने उठाएर खुवाउनु पर्दैन तर बच्चा उठेर खान खोजेको पनि हामीले थाहा पाउँछौँ होइन आमाहरूले स्पेसली थाहा पाउनुहुन्छ बच्चाले यताउता हेर्छ जिब्रो चलाउँछ मुखमा हात लान खोज्छ त्यो भनेको बच्चालाई अब भोक लाग्यो भने बच्चा रुन्जेलसम्म नकुर्ने होइन भोक लाग्यो भनेपछि अनि खुवाउने त्यसैले दुई दिनदेखि तीन घण्टा कमसे कम आठ पल्ट भनेर भनिन्छ बाह्र पल्ट आठदेखि बाह्र
1: चौबिस घण्टामा आठदेखि बाह्र पल्ट दुध खुवाउनु पर्यो
16: राति पनि खुवाउनु पर्यो
1: आमाकै दुध
16: आमाकै दुध खुवाउने अनि जति आमाले खुवाउनु भयो त्यति नै दुध बन्ने हो नि त अब अहिले अहिले खुवाउन थाल्यौँ भने अहिलेको लागि भयो त्यो दुध आमाको स्तन खाली भइसकेपछि अर्को पल्टको लागि दुध बन्छ कि त्यसैले एउटा स्तनबाट खुवाउने पुरा खुवाइसकेपछि अर्को पल्ट दुई घण्टाको तिन घन्टा दुईदेखि तिन घण्टाको फरक पछि खुवाउँदा अर्को स्तनबाट खुवाउने कहिले कहिले आमाको दुध एकदम कम बनेको छ भने एउटा स्तनबाट एउटै दुध खुवाईमा दुईटै स्तनबाट खुवाउन सकिन्छ तर पुरा खाली चाहिँ गराउने त्यो भएपछि बन्छ
1: यसमा हजुरले अघि सानो शिशु भन्नुभयो ठुलो शिशु भन्नुभयो कि त्यो चाहिँ कसरी थाहा पाउने वेटको अनुसारले
16: वेट अनुसारले पनि हुन्छ जस्तो कुनै कुनै शिशु पुरा महिना जन्मेर पनि सानो तौलको हुन्छ आमालाई कुनै समस्या भएर
1: कतिसम्मको तौल चाहिँ सानो भयो कतिसम्मको वेट चाहिँ
16: नर्मल भनेर भन्दाखेरि यो चाहिँ सामान्य तौलको छ भनेर भन्नालाई दुई केजी

0: गनिसके हुन्छ हुँदैन नि अङ्गहरू राम्रोसँग, त्यसैले समस्या धेरै चाहिँ धेरै सानो शिशुहरूलाई आउँछ।
1: भनेपछि 2.5 किलो भन्दा माथिको बच्चालाई अलिक समय अलिक बढी खुवाउन पर्यो,
0: उसलाई 3-3 घण्टामा खुवाए हुन्छ, सानो शिशुलाई 2-2 घण्टामा खुवाउन सकिन्छ।
1: यसमा अब अलिकति दुध खुवाउने प्रक्रियाको कुरा गरौँ, सही तरिकाले स्तनपान गराउने प्रक्रिया चाहिँ के हुन्छ?
0: हजुर, सही त्यसमा चाहिँ हामीले आमालाई पनि विचार गर्नु पर्यो, किनभने आमा पनि आफूले त्यति दुःख गरिरहनु भएको छ, उहाँलाई पनि होइन नर्मली नै भयो भने पनि कहिले काटेर गरेको हुन्छ, होइन पाठीहरूको मुख त्यो बाहिर निस्किने मुख काटेको हुन्छ, त्यसैले उहाँलाई दुखी राखेको हुनसक्छ, कहिले कहिले अपरेसन गरेको हुन्छ, त्यसैले आमाको आमाले कसरी सजिलो मान्नुहुन्छ, जस्तो बसेर आरामसँग पछाडि अडेस लाएर सजिलो मान्नुहुन्छ भने त्यसरी खुवाउने, आमालाई होइन अहिले भर्खर मेरो अपरेसन गरेछ म बस्न सक्दिनँ म सुतेरै खुवाउँछु भन्नुहुन्छ भने सुतेर खुवाए पनि हुन्छ। पहिलो चाहिँ आमा आरामसँग बसेको हुनु पर्यो, त्यसपछि शिशुको कुरा चाहिँ आमाको पोजिसनको अनुसारले शिशुको पोजिसनलाई मिलाउनुपर्छ कि, त्यसैले आमाको अवस्था हेरेर शिशुलाई गर्दाखेरि शिशुको सही आसन भनेको चाहिँ शिशुको टाउको घाँटी र ढाड सबै एउटै एक लाइनमा
1: हुनुपर्छ,
0: एउटै लाइनमा हुनु पर्यो भनेपछि
1: टाउको उठाएर
0: टाउको उठायो भने पनि सिधा त सिधा हुन्छ नि, यसरी गर्यो भने पनि भयो सिधा गर्यो भने पनि होइन, तर टाउ कतिजना हामीले देख्छौँ नि बच्चा यसरी सुतेको हुन्छ घाँटी मात्र यसरी फर्काएको हुन्छ, यसरी गर्न भएन, यसरी गयो भने बच्चा सिधा यसरी सुतेको छ भने यसरी पार्ने के पुरै एउटै लाइनमा हुनु पर्यो, र आमाको पेटसँग बच्चा टाँसिएको हुनु पर्यो होइन, अनिखेर त्यसपछि बच्चाको पुरै शरीरलाई चाहिँ सपोर्ट भएको हुनु पर्यो, उसलाई टाउको मात्रै समात्ने पनि होइन, पुरै जिउ समात्ने एउटै लाइनमा हुने आमासँग टाँस्ने र बच्चाको नाक चाहिँ आमाको स्तन नजिकै हुनु पर्यो, यो चाहिँ नि बच्चाको आसनको कुरा भयो। अब बच्चाले दुध खाँदाखेरि आमाको स्तनसँग कसरी चाहिँ के भन्छ सम्पर्क गर्छ त्यसमा पनि फरक पर्छ होइन, अब सही सम्पर्क अथवा सही अट्याचमेन्ट गुड अट्याचमेन्ट भन्छन्, सम्पर्क गर्दाखेरि चाहिँ बच्चा आमाको स्तनसित बच्चाको मुखको सम्पर्कको कुरा भयो, त्यसमा चाहिँ बच्चाको मुख पुरै खुलिएको हुनुपर्छ, अलिकति यसो गर्यो भने बच्चाको आमाको स्तनको मुन्टा मात्रै तान्छ, मुन्टामा चाहिँ सानो सानो त्यो पाइप मात्रै हुन्छ, यो तलको ओठ चाहिँ बाहिरतिर फर्किएको हुनु पर्यो, त्यो भयो भने यसरी गर्दाखेरि ठुलो भागभित्र जान सक्छ। अर्को कुरा चाहिँ बच्चाको यो चिउँडोले आमाको स्तनलाई छोएको हुनु पर्यो भनेपछि सँगै टाँसिएको हुनुपर्छ होइन, टाँसिएको हुनुपर्छ, र अब कोही कोही कोही आमाले चाहिँ यसरी समात्नुहुन्छ नि मुन्टा त्यसरी चाहिँ नसमाने, कसै कसै आमाको एकदम वाल वाल दुध आउँछ, दुध खुवाउँदाखेरि बच्चा सर्किन्छ भने मात्रै यसरी समात्ने, अलिकति त्यसो भयो भने दुधलाई रोकिन्छ, नभए पनि अरू बेला त्यसरी नसमात्ने, आमाको स्तन अलिक ठुलो छ गाह्रो हुन्छ भने तलबाट यसरी समात्ने, स्तनलाई सहारा चाहिँ यसरी दिने।
1: धन्यवाद। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख डाक्टर कल्पना उपाध्याय सुवेदीलाई। आमाको दूधलाई प्रतिस्थापन गर्ने बजारिया दूध वा अन्य पदार्थ प्रतिबन्ध गर्न आवश्यक छ। सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने बजारमा सेरेलेक ल्याक्टोजिन जस्ता विभिन्न दूध पेय पदार्थ विरूद्ध अनुगमन बढ़ाई कृत्रिम पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउनु पर्दछ।
2: स्तनपान र मातृ शिशुको पोषण, किशोरी गर्भवतीलाई पोसिलो खाना तथा सुत्केरीलाई स्तनपान बारेमा राम्ररी शिक्षा दिनु आवश्यक छ। पोषण नै स्वास्थ्यको बलियो आधार भएकाले गर्भवती र सुत्केरीलाई घरमा बनाइने दाल, गेडागुडीको रस, ज्वानोको झोल, हरियो तरकारी, सागपात र मौसम अनुसारका फलफूल तथा भएसम्म दूध, अण्डा, माछा मासु आदि पोसिलो खानेकुरामा बढ़ी जोड़ दिन सके मात्र पूर्ण स्तनपान गराउन सकिन्छ।
1: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा विविध सामग्री प्रस्तुत गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
2: तपाईंले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्कमा गएर आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै म सुशीला श्रेष्ठ
2: अनि म दीपक आचार्य पनि विदा हुन्छु।
1: नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: देश फर्किने घोषणासँगै पुनः विवादमा फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएफसीद्वारा खेल तालिका सार्वजनिक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट। सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1912 रूपियाँदेखि अधिकतम 5662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

0: दिशाहरू छ, तै पनि कभरेज कम भएको छ, खर्च पनि त्यसै कारणले धेरै हुन्छ।
1: यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी दुई महिनाभित्र पदपूर्ति गर्ने र थप 500 देखि 600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्ण बहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
2: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेलुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएको हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
3: र मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन, अनुसन्धान हो नि त त्यो त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
1: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सी बढ़ने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग बताउनुभयो।
4: दुई दिनदेखि मनसून अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम राख्न सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्था पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली बुढी गण्डकी मर्स्याङदी सेती मादी दमो काली गण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
1: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान बन्डडिलो हिमपात विस्फोट औद्योगिक दुर्घटना लगायत विभिन्न

0: एको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान बन्डडिलो हिमपात विस्फोट औद्योगिक दुर्घटना लगायत विभिन्न आवाज सन्देश समेत प्रसारण गर्न सक्ने सुविधा रहेको सीआईएनसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सलले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी बोडी घिउसिमी मकै बोडी काउली हरियो फर्सी हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: सन्तोषी रावल। तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही दाइरे व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खरामी टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट। पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
8: बसाइ किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरी व्यवसाय गर्ने भनेर सरेको थियौँ, अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले खलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
7: खलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमतार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाइ सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यूपानी:
9: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँका ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाइ सरेर पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री:
10: बसै सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भए काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी:
11: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। यो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसे कम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आफ्नो सन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
12: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: ग्राफिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो सिचल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
14: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
12: धन्यवाद।
14: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो। र तेस्रो स्थानमा नेपाली काँग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो। म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ।
12: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल ढुङ्गाजीलाई पनि मैले

0: देखाइदिनु होला भनेर पनि मैले उहाँ प्रदीप यादवजीलाई फोन गरेको
1: थिएँ। अनुभवपछि
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रवक्ष रूपमा
0: अनिल रुटाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै
1: जितिसकेपछि तपाईँ साझा हुनुभयो
0: साझा भइहाल्यो। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: नौ पटक जति आठ नौ पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर आठ नौ पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन, तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो सयमा सय प्रतिशत त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गर्नेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी यसमा सफल पनि भयौँ।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ़्यो। सांसदसँगको अभिव्यक्ति पछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: कमलदेव भट्टराईजी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भोपालजी।
1: 29 साउन को राष्ट्रिय भेला र त्यस पछाडिको बन्द सत्रबाट नेपाली काँग्रेस मूलधार जन्मिने करिब करिब पक्का भएको, त्यसलाई घोषणा विमलन नीतिहरूले गरिराख्नु भएको छ, शशाङ्क कोइरालाले गरिराख्नु भएको छ, त्यस्तो कुनै उथलपुथल वा नाटकीय सहमतिको सम्भावना तपाईँ देख्दै हुनुहुन्छ ताकि नेपाली काँग्रेस मूलधार नजन्मियोस्?
2: मैले नाटकीय सहमतिको सम्भावना देख्ने भन्दा पनि त्यो नाटकीय सहमतिको नेतृत्व चाहिँ नेपाली कंग्रेसका अहिलेको सभापति गगन कुमार थापाले लिनुपर्छ भन्ने लाग्छ। गगन कुमार थापाको कोर्टमा बल छ
1: हजुर,
2: किनभने उहाँ विशेष महाधिवेशनबाट सभापति भए पनि नियमित महाधिवेशन त हुन बाँकी छ
1: हजुर।
2: विशेष महाधिवेशन त एक किसिमको यो चाहिँ नि टेम्पोररी हो। उहाँले जस्तो सुकै निर्णय लिएर भए पनि यतिखेर नेपाली कंग्रेसलाई एक बनाउनुपर्छ, त्यो 14 महाधिवेशनको केन्द्रीय समितिलाई कति मर्ज गर्ने नगर्ने त्यो सबै उहाँलाई अब त्यो निर्णय नलिनको लागि उहाँका समर्थकहरूले उहाँहरूले उहाँलाई चाहिँ एकदमै दबाब दिइराखेका छन्। एक किसिमले भनियो भने कंग्रेसको दुवै पक्षमा चाहिँ यतिखेर हार्डलाइनरहरू हावी भएका छन्
1: हजुर,
2: र गगन थापा चाहिँ आफू नजिक रहेका केही हार्डलाइनरहरूबाट माथि उठेर उहाँले बोल्ड डिसिजन गर्नु भने पार्टी स्प्लिट हुँदैन।
1: गगन थापा चक्रव्यूहमा हुनुहुन्छ,
2: गगन थापा चक्रव्यूहमा हुनुहुन्छ। उहाँ जुन उहाँलाई लामो समय साथ दिएका उहाँलाई विशेष महाधिवेशनमा जिताएको ठूलो पंक्ति जुन चाहिँ अहिलेको तपाईँले भन्नुभएको त्यो पुरानो पुस्तासँग सम्झौता गर्ने पक्षमा छैन, बरु पार्टी कमजोरै होस्, हाम्रो हातमा पार्टी आएको छ, फेरि हाम्रो हातबाट पार्टी फुत्किने हो कि भनेर त्यो समूहले चाहिँ गगन थापालाई चाहिँ सम्झौता नगर्न दबाब दिइराखेको।
1: मलाई एउटा लागेको अचम्म, यो हाँसोको कुरा पनि होला, काँग्रेसभित्र न बैठक बोलाउनु पर्ने बाध्यता छ, न त्यसले कुनै वैधताको कुनै तनाव छ आदि इत्यादि। 111 के 511 त्यहाँनिर तपाईँ गाप्दै पनि केही प्रब्लम छैन, आधारको फुकाइदिए पनि आखिर अब यो त महाधिवेशन हुने बाटोमा जाँदैछ भनेपछि के को अल्पमत के को बहुमत खास त्यहाँ कुनै बाध्यता छ सभापतिले, सभापति सर्वे सर्वा, यो किन लफडामा काँग्रेस फसेको?
2: अघि मैले भने नि तपाईँको चाहिँ विशेष गरी के हो भन्दाखेरि नेपाली कंग्रेसभित्रको अहिलेको लडाईँ भनेको चाहिँ विगतको जस्तो कुनै सरकार अरू विषयको होइन, दुईटा लडाई हो, एउटा पार्टी कब्जा गर्ने लडाई हो, एउटा पुस्तान्तरणको लडाई
1: हजुर।
2: पार्टी कब्जा अब तपाईँको वैधानिक किसिमले नै गरेको हो, कु गरेको अथवा अवैधानिक भन्न मिलेन, विशेष महाधिवेशन मार्फत चाहिँ लामो समयदेखि चाहेको गगन थापा समूहले पार्टी कब्जा गरेको हो, त्यो कब्जा गरेकोलाई चाहिँ पुरानो नेतृत्वले नमानेको
1: हजुर,
2: र पुरानो नेतृत्वले गगन थापाले कब्जा गरेको पार्टी फेरि आफ्नो हातमा ल्याउन चाहेको। तपाईँले यो एजेन्डाहरू चाहिँ प्रोमिनेन्ट होइन कि, त्यो एजेन्डा मार्फत पार्टी गगन थापाले नै गगन थापाकै समूहले अब पार्टीको नेतृत्वमा रहिराख्ने कब्जा गर्ने कि त्यसलाई उल्टाएर फेरि गगन थापाको हातबाट चाहिँ आफ्नोमा ल्याउने भन्ने पुराना नेताहरूको कसरतको
1: दाउपेच
2: एउटा
1: हजुर।
2: अर्को भनेको चाहिँ यो पुस्तान्तरणको लडाई हो नेपाली कंग्रेसको, अहिले अलिक फरक किसिमले फ्रेम गर्नुपर्छ। योभन्दा अगाडिको चाहिँ
1: बढी कुन हो त्यो कब्जा गर्ने बढी लडाई कि पुस्तान्तरण बढी,
2: यो बरोबर हो हेर्नुहोस्,
1: बरोबर
2: पुस्तान्तरण म तपाईँलाई के भन्छु भन्दा योभन्दा पहिलेका नेपाली कंग्रेसका चाहिँ 51 सालदेखि चाहिँ 3672 अथवा चाहिँ दुईटा समूह बीचको लडाई थियो भने यो चाहिँ तपाईँको चाहिँ पुरानो पुस्ता र नयाँ पुस्ता बीचको लडाई हो। नेपाली कंग्रेसको इतिहासमा 15 सालपछि यो नयाँ किसिमको,
1: त्यही भएर त्यो क्रियाशीलताको लफडा पनि त्यही हो,
2: क्रियाशील त्यो
1: अध्यावधिको नाम मैले एउटा नबुझेको 82 को पुस 10 गते हामी फर्किनुपर्छ त्यहाँ 82 को पुस 10 गते तत्कालीन महामन्त्रीहरू यिनीहरू अहिलेको विशेष महाधिवेशन पनि नेतृत्वमा रहेका उनीहरू महामन्त्री थिए, उहाँहरू समेत बसेर टुङ्ग्याएको क्रियाशील सदस्यताको एउटा बास्केटमा ताल्चा लगाएको छ 82 को पुस 10।
2: एकदम सही सही,
1: त्यो पुस 10 को बास्केटलाई अहिलेको नेतृत्वले के भन्छ भन्दाखेरि फागुन 21 चुनाव भयो, एउटा वडामा 500 सदस्य थिए तर भोट चाहिँ 50 मात्रै हाल्यो भने 450 त हाम्रो सदस्य होइनन्, यो नसा काट्नुपर्छ, त्यसकारण यो अध्यापक ऊ यो लफडा गर्दैछ। पुरानो नेतृत्वमा भएको के हो भन्दाखेरि ती अरू 450 मानौ हाम्रा पक्षधर थिए, यदि यो नसा काटिदिने भने त हामी त हार्छौँ, किन जाने महाधिवेशन बरू,
2: एकदम
1: खास लडाई त्यहाँ हो,
2: लडाई तपाईँले एक्सप्लेन गरिहाल्नु भने अघि मैले सैद्धान्तिक रूपमा भनेको कुरा अहिले तपाईँले त्यसलाई चाहिँ फ्याक्ट सहित र प्राविधिक रूपमा उदाहरणहरू ल्याएर भन्नुभयो। यो कब्जा कसले गर्ने भने गगन थापा समूहले यही प्रोसेस मार्फत
1: यो बढ्ता न्यू कसले खोजेको हो त, त्यो बास्केट एउटा 82 पुस 10 गते टुङ्ग्याएको छ, ताल्चा लगायो डिजिटलाइज गर्नेमा इतर पक्षको पनि लफडा छैन, तर क्रियाशील अध्यावधिका नाममा त्यो हटाउने जो खेलो भएको छ त्यसका प्रति उसको आपत्ति छ, भएको मेन त त्यहाँ छ,
2: त्यहाँनिर गल्ती गरेकै हो अहिलेको नेतृत्वले,
1: त्यो गल्ती भएको
2: किनकि तपाईँको अहिलेको नेतृत्वको एउटा गल्ती के हो भने यसले चाहिँ नेपाली कंग्रेसलाई एउटा एनजीओको जस्तो रूपमा सञ्चालन गर्छ। नेपाली कंग्रेस भनेको चाहिँ मासफेट अलिक फरक खालको पार्टी हो र यसले चाहिँ कम्युनिस्टको जस्तो जति सदस्य अथवा नेपाली कंग्रेसको भोटर्सहरू यति हुने अनि सदस्यहरूले नै भोट हाल्छन् भने
1: क्याडर
2: हेरिराखेको
1: कम्युनिस्टको
2: क्याडर मात्रै नेपाली कंग्रेस हो भन्ने किसिम,
1: क्रियाशीलले मात्रै भोट हाल्ने, यो त सेमी फ्युज फ्युजनमा गएको छ
2: फ्युजनमा गएको छ नेपाली कांग्रेस बेसिकली मास बेस पार्टी हो
1: तर यो त क्याडर बेसमा गएको छ
2: यो नेपाली कांग्रेसको
1: मात्र सदस्यता भन्नु त यो त क्याडर बेसमा गयो नि
2: फेरि तपाईको यसपटकको फागुन 21 को निर्वाचन भनेको अलिकति एक्सेप्सनल खालको फरक खालको
1: हजुर
2: अघि भरभर पनि म सुन्दै थिए नेपाली कांग्रेस जिन्दाबाद तर भोट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै हाल्ने भोट केमा घण्टीमा भन्ने नेपाली कांग्रेस जिन्दाबाद भोट केमा घण्टीमा भन्ने खालको चुनावी क्याम्पेन हो
1: हजुर
2: र यो नेपाली कांग्रेसको मात्र समस्या होइन कि एमाले नेपाली कांग्रेसको एउटा ठूलो समूहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको
1: हजुर
2: तर यसलाई यसरी नबुझ्नुहोस् कि त्यो भोट हालेको मतलब उसले नेपाली कांग्रेस छोडेको हो भन्ने जुन अहिलेको नेतृत्वले
1: बुझिरहेको
2: पार्टी बदलेको होइन
1: अनि तिनलाई त कारवाही गरौ अहिले
2: त्यो साध्य हुँदैन कारवाही गरेर
1: साध्य हुँदैन
2: हुँदैन
1: यो गल्ती नै हो थापाको अहिले गल्ती हो
2: अहिले यो गल्ती हो गल्तीलाई गल्ती भन्ने
1: त्यो मात्रै मिलाउने भने अहिले मिलिसक्छ यो
2: त्यो मिल्ने हो भने तपाईँको चाहिँ किन नमिल्ने
1: अनि त्यो मिलिसक्दा त हामी अल्पमतमा पर्छौँ हामी त फेरि 15 आउँदैनौँ भन्ने गगन थापाको दाउ होला
2: अघि मैले भने नि त तपाईँको अबको महाधिवेशन मार्फत
1: हजुर
2: गगन थापा नै पार्टी सभापति भएर अगाडि गएर विशेष महाधिवेशन मार्फत जुन नेतृत्व आएको छ त्यसको कन्टिन्यू हुने कि अबको नियमित महाधिवेशन मार्फत फेरि पुरानै अघि तपाईँले नाम लिनुभएका नेपाली कंग्रेसका सात भाइहरूले आफ्नो हातमा लिने भने यो त ब्रोडर लडाई हो नि त अनि एउटा चाहिँ तपाईँको यो ब्रोडर लडाई हो पार्टी कब्जा गर्ने र कब्जा गरेको उनीहरूको भाषामा फिर्ता ल्याउने लडाई हो
1: हजुर
2: अर्को भनेको जेएनजीको पराकम्प पनि हो नि त नेपाली कंग्रेसको विशेष महाधिवेशन भनेको त जेएनजीको पराकम्प भन्न खोजेको कुरा के हो भने नेपाली कंग्रेसमा पुस्तान्तरणको लडाई अब प्रौढ अहिले जुन 70 उमेरमा 70 आसपासमा रहनुभएका सातजना शेरबहादुर देवापट्टि उनीहरूले नै नेपाली कंग्रेसको नेतृत्वमा रहने कि तपाईँको युवा पुस्ता नेपाली कंग्रेसकोमा आउने
1: तपाईँ के हुने देख्दै हुनुहुन्छ
2: अहिले मैले तपाईँले भनेको चाहिँ के देख्छु भन्दाखेरि चाहिँ नेपाली कंग्रेसको अहिले किसिमको दुर्दशा कस्तो छ भने भोपालजी मिलिहाले पनि मिल्दैन बुझ्नु भएन
1: हजुर
2: यो तपाईँले अघि भनेको जस्तो मिलिहाले पनि नेपाली कंग्रेसको आन्तरिक झगडाले झन् नेपाली कंग्रेस कमजोर हुन्छ यो दुईटा गुट यो
1: नेपाली
2: कंग्रेस मूलधार भनेको तपाईँले मलाई
1: त्यो बुढाखाडाहरूको पार्टी जन्मिन्छ
2: अब तपाईँलाई म भन्छु एउटा चाहिँ हामी के बायस नभएको भन्छ नेपाली कंग्रेस बौरियो अथवा रिभाइभ भयो भने अहिले गगन थापाको नेतृत्व गरेको यही समूहको नेतृत्वमा मात्रै बौरिन्छ एकदमै सरी टु से नेपाली कंग्रेसको अहिले सात भाइ अथवा जुन
1: बनाए पनि
2: पुरानो पुस्ता उहाँहरूलाई अदालतले म्यान्डेटै दिए पनि त्यो नेपाली कंग्रेस बन्दैन
1: अथवा यो उहाँहरूले नयाँ पार्टी बनाए पनि त्यो पार्टी बन्दैन
2: त्यो पार्टी
1: गरी खाँदैन त्यसले
2: पार्टी त बन्ला तर पहिलाको जस्तो अब राष्ट्रिय राजनीतिको ठूलो पार्टी हुने सरकार
1: त्यहाँ किन नहुने बीपीको ब्रान्ड बेचेको छ कांग्रेसले बीपीको छोरा लिगेसी जोडियो ठिक छ विचार जोडिएको रगतै जोडियो अलिअलि तपाईँ ब्रान्ड पनि जोडियो केही भावनात्मक कुरा पनि जोडिन्छ कता कता साझा व्यक्तित्व हो कि भन्ने पनि भानु अलिक अगाडिसम्म अहिले त म जान्दिनँ के छ तपाईँले ग्लोरिफाई गरेर अर्को बात कांग्रेसलाई के लाग्छ प्रकाश कोइराला कांग्रेस बीपीकै अर्का एउटा जेठो सन्तान
2: है
1: 63 पछि त कांग्रेसको चार ताराहरू त झन्डा मुनि नबसेको किशोरीहरू अन्तिममा मर्ने बेलामा त्यो हुनु भएन गणेश मानेहरू हुनु भएन
2: सही पोइन्टमा आउनु तपाईँ के आउनु भन्दाखेरि बीपीको नाम लिएर अहिलेसम्म कतिवटा कांग्रेस बन्यो
1: गगन थापाले त ती सबैलाई एकत्रित्व गर्नु पर्थ्यो होला
2: त बीपीको नाम लिएर अहिलेसम्म कतिवटा बीपी कांग्रेस कतिवटा बने ती राष्ट्रिय राजनीतिमा प्रिभेल भए
1: त्यो बेलाको अर्थ र यो चाहिँ फरक पर्ला किनकि यहाँ शशाङ्क छन्
2: शशाङ्कको योभन्दा तपाईँको चाहिँ शशाङ्क महामन्त्री हुँदाखेरि त्यो बेलामा चाहिँ नि तपाईँले त्यही
1: सबैभन्दा बढी मत ल्याए
2: सबभन्दा ल्याउनु भएको नेपाली कंग्रेसको एउटा ऱ्याङ्क एण्ड फाइलमा पुरानो पुस्तामा तपाईँको चाहिँ बीपी यति पपुलर कि बीपीको छोरो भनेपछि चाहिँ नि तपाईँको चाहिँ सबैभन्दा पपुलर रुख भए मत लिएर आए अब तपाईँले एउटा के गर्नु बुझ्नुपर्छ भोपालजी भने गत वर्षको जेएनजी आन्दोलन जेएनजी आन्दोलनलाई तपाईँले एउटा कसैले गरेको षड्यन्त्र हिंसा मार्फत सत्ता चेन्ज गरेको यो गरेको भन्ने सन्दर्भमा मात्रै डिसमिस गरेर हुँदैन त्यसले नेपालको पोलिटिकल पार्टीको फर्मेसनलाई असर गर्छ बुझ्नु भएन अब म तपाईँलाई एकदम
1: अब त्यो नाम बेचेर त्यो ब्रान्ड
2: नाम बेचेर बीपीको नाम
1: भदौ 23 पछाडि यो क्रम भङ्ग भयो
2: भदौ
1: प्याराडाइम सिफ्ट
2: तपाईँले के गर्नुहुन्छ भन्दाखेरि भदौ 23 र 24 कसरी हेर्ने भन्ने कुरा तपाईँको आफ्नो कुरा भयो
1: हजुर
2: र भदौ 23 र 24 नेपालको इन्टायर सोसाइटीमा एउटा ठूलो सिफ्ट डिपार्चर लिएर आएको छ क्या
1: हजुर
2: बुझ्नु भएन र अनि अहिले नेपाली कंग्रेसको तपाईँको अघि मैले भने नि अब नेपाली कंग्रेस नफुट्दा दुईटा हुँदा दुईटै कमजोर हुन्छन् एकदमै हालत खराब हुन्छ किनभने वास्तवमा अहिले जेएनजी युवाहरू नेपाली कंग्रेस र एमालेसँग छैनन् क्या तपाईँको कस्तो देख्नुहुन्छ भने तपाईँले डेमोग्राफी हेर्नुभयो भने जेएनजी भन्दा अलिकति माथि 30-50 वर्ष समूहको एउटा पपुलेसन गगन थापाको लिडरसिप मान्न तयार छ अनि तपाईँको चाहिँ नेपाली कंग्रेसको अहिले तपाईँको चाहिँ नि 50-70 वर्षको एउटा ठूलो तब्का चाहिँ फेरि अघि तपाईँले भनेको पूर्णबहादुर खड्का विमलेन्द्र निधि बुझ्नु भएन त्यसमा छ त्यो गाउँमा
1: अर्थात् बीपीको ग्लोरिफाइमा
2: बीपीको ग्लोरिफिकेसनमा जान्छ र बीपी भन्दा पनि त्यसले युवा पुस्तालाई किन नेपाली कंग्रेस भनेको त्यहाँको सातजना मात्रै होइन नि त एउटा तपाईँको गाउँको ग्रामीण भेगको एकजना पचास वर्षदेखि कंग्रेसमा लागेर अनि त्यसपछि अब बल्ल वडाध्यक्ष हौला अथवा मेयर लडौंला भनेर अहिले 65 वर्ष भएको व्यक्ति
1: हजुर
2: अर्को 30 या 35 वर्षको युवाले पार्टी क्याप्चर गरेको कुरा उसले स्वीकार्न सक्दैन
1: तपाईँलाई यो 46% आउटको आउट रिङ आउट नै गर्नुपर्छ भन्ने मनसाय केले काम गर्यो गगन थापाले किन तिनीहरूलाई समेट्न सक्नु भएन त
2: त्यो समूहमा एउटा म गगन थापाको
1: तपाईँले भनेको जस्तो
2: गगन थापा आफैमा म धेरै समस्या देख्दिनँ गगन थापाले मलाई लाग्छ कुनै बोल्ड डिसिजन लिएर पार्टी एकित बनाउनु पनि सक्छन् किनकि गगन थापा र गगन थापामा रहेका अन्य नेताहरूको बीचमा अलिकति आँखा जमिनको फरक छ गगन थापा भनेको चाहिँ करिब करिब विद्यार्थी आन्दोलनदेखि आज 25 वर्षसम्म नेपाली कंग्रेसको सिनियर नेताहरूसँग क्लोजली काम गरेको मान्छे हो उहाँलाई नेपाली कंग्रेस कसरी फंक्सन गर्छ कतिखेर के हुन्छ कसको के स्ट्रेन्थ छ युवा मसँग कति छन् यो छ भन्ने छ नेपाली कंग्रेसभित्र तपाईँले अस्ति जुन विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा आएको तपाईँले केन्द्रीय सदस्य केन्द्रीय समितिलाई तपाईँले एकचोटि केलाउनुपर्छ त्यो केन्द्रीय समितिमा चाहिँ नि एउटा अलिकति आग्रह पूर्वाग्रह र कुण्ठाले भरिएको एउटा व्यक्ति छ जसले हिजो शेरबहादुर देवा अथवा गिरिजाप्रसाद कोइरालाले मलाई 40 वर्ष पेले आउन दिएनन् यो पेलाईबाट पहिलोचोटि मैले मुक्ति पाएर म आएको छु भन्ने अब मौका यही हो भन्ने छ बरु पार्टी कमजोर होस् एउटा चुनाव पनि हारोस् दुईटा चुनाव पनि हारोस् तर विस्तारै बनाउला अब मेरो हातमा आएको जान नदिने भन्ने एउटा उमेरै भएको समूह त्यो आग्रह पूर्वाग्रह हाललाई एउटा नेताहरूको
1: त्यसो भए गगन थापा आफू हारेर यो पार्टीलाई जिताउनका लागि एक बनाउनका लागि लाग्ला
2: गगन थापा म के भन्छु भने गगन थापा
1: यो त बढी जिम्मेवारी गगन
2: गगन थापा अब फेरि पार्टी सभापति गगन थापाले के सोच्नुपर्छ भन्दा अब फेरि पार्टी सभापति प्रधानमन्त्री नहुने भए पनि गगन थापा जतिको नेताले चाहिँ जस्तो सुकै विष पिएर भए पनि नेपाली कंग्रेसलाई एक बनाउनुपर्छ बरु एक बनाएर नेपाली कंग्रेसबाट सन्यास लिन पर्यो सन्यास लिए हुन्छ
1: त्यो बरु उनका लागि
2: हितकर हुन्छ किनकि नेपाली कंग्रेस उचाइ किनभने यो यस्तो कन्डिसनमा छ कि तपाईँको चाहिँ नेपाली कंग्रेसको अघि मैले भने नि ठ्याक्कै भर्टिकल स्प्लिट भएर जाँदाखेरि अबका निर्वाचनहरू नेपाली कंग्रेसका लागि अत्यन्तै अप्रिय हुन जान्छन् निर्वाचन मार्फत आउँदैन त्यसपछि तपाईँको चाहिँ नेपाली कंग्रेस चाहिँ भोलि पर्सि एकदमै प्रजा परिषद बन्ने सम्भावना हुन्छ बरु गगन कुमार मैले भने म तपाईँलाई जोड दिएर भन्छु गगन कुमार थापाले बरु कांग्रेसको राजनीतिबाट सन्यास लिए हुन्छ तर जस्तो सुकै विष पिएर भए पनि तपाईँले अघि भन्नुभएको 29 गते भन्दा अगाडि नै कंग्रेसलाई एक बनाउन उनले बोल्ड डिसिजन लिनुपर्छ इतर समूहका के माग हुन् मागहरू पूरा गरिदिनुपर्छ
1: यो आज हार्डलाइन कुराकानी भन्दा नि तपाईँ हाम्रो समीक्षात्मक कुराकानी
2: हो
1: मलाई के लाग्छ भन्दाखेरि मेरो आफ्नो भ्यू कांग्रेस सकिनु पर्यो भने अहिले यी दुईटा समूह लडाई गरेर सकिनेवाला छैन यसलाई सक्नु पर्यो भने बाहिर राजनीतिक दुनियाँमा सक्नका लागि हुने खेलहरूमा अदालतका प्रति मेरो अथाविश्वास छ सबैले त्यही भन्छन् तर सँगसँगै फेरि त्यो पनि भन्छन् कि त्यो प्रयोगमा जान्छ यदि अदालतले कांग्रेस सिद्ध्याउनु पर्यो भने त एउटा निर्णय गरिदिँदा पुग्छ अब देउबाहरूको हातमा फेरि कांग्रेसलाई आधिकारिकता दिने
2: तर मलाई
1: अहिले यो वैशाख चारको फैसला जुन छ
2: फरक किसिमले हेर्नु
1: वैशाख चारको उसको फैसला जुन छ त्यो फैसला आफै फेरि उल्ट्याएर यसको आधिकारिकता तिम्रो गल्ती भएको रहेछ विशेष महाधिवेशन त्रुटि भयो यो पूर्णबहादुरहरूकै अथवा देउबाहरूकै आधिकारिकतामा कांग्रेस गयो भनिसक्दा त अहिलेको दुनियाँमा यो देश र दुनियाँमा जेएनजीहरू जति न एमालेमा छन् न कांग्रेसमै तपाईँको भनाइ अनुसार हेर्दाखेरि तथ्य त्यो पनि देखिन्छ अनि त्यही पुस्तामा त्यो फर्काइदिने हो भने यसलाई अलिअलि बनाउने अघि तपाईँले भन्नुभयो नि गगनहरूकै नेतृत्वमा हो भन्ने हो भने चाहिँ भन्ने जो धारणा छ
2: बन्छ भने
1: त्यो अदालतले नै त्यसलाई विच्छेद गरिदियो भने त अब कांग्रेस सिद्ध्याउन अरू को लड्नु पर्यो र
2: अब तपाईँले भनेको जस्तो भोलि पर्सि त यसको अर्को पक्ष छ तपाईँले भनेको जस्तो निर्वाचनमा जाँदाखेरि पुरानोलाई दिँदाखेरि निर्वाचन मार्फत कंग्रेस बलियो बन्ने नबन्ने आफ्नो ठाउँमा छ तर अदालतले त्यो डिसिजन गर्यो भने फेरि कंग्रेस एक पनि हुन सक्छ फरक किसिमले हेर्न मैले जहाँसम्म गगन थापालाई चिनेको नेताको छु नि गगन थापालाई जुन किसिमको मैले वास्तवमा दुई दशकदेखि गगन थापालाई जसरी क्लोजली फलो गरेको छु नि भोलि अदालतले इनकेस शेरबहादुर देउबाकै नेतृत्वमा रहेको शेरबहादुरै भनौँ किन विशेष महाधिवेशन हुँदासम्म
1: होइन त्यसलाई जनताबाट कसरी अनुमति
2: होइन त्यो दियो भने
1: यस्तो जजल्यमान नेता त तपाईँ चुनावमा हार्नुभयो सभापति
2: दोस्रो तपाईँले भनेको दोस्रो मैले चाहिँ पार्टी एक चाहिँ बरु हुन सक्छ गगन थापाहरूले अदालतको
1: होला तर पार्टी जनतामा त त्यो लेभलको स्टेजमा त पुग्ने कुरा
2: पार्टीमा त यस्तो छ कि अब सरी टु से म एकदमै युथहरूसँग बढी इन्फर्मल विभिन्न लेयर म कलेज पढाउँछु यताउति इन्गेज हुन्छु कस्तो अवस्था देख्दैछु भने भोपालजी मैले सात भाइ अथवा 60-70 वर्षको मात्र होइन अब युवाहरूलाई तान्नको लागि त 50-55 रहेको नेताहरूलाई पनि मान्न तयार छैनन् हो युथहरू
1: अनि अनि तपाईं भन्नुहुन्छ देउवाला दियो भने के होला यो
2: प्राविधिक रूपमै एक
1: होला प्राविधिक रूपमै एक होला जनमतद्वारा त फेरि
2: जनमतद्वारा त अस्वीकृत हुन्छ अस्वीकृत भइसक्यो
1: झन् ठूलो खाडलले
2: त्यसकारण हेर्नु तपाईँले गरेको विश्लेषण यो के हुन्छ मैले भने नि नेपाली कंग्रेस मिल्छ मिल नमिल्दा सजिलो नमिल्दा हुने देख्छु म नमिल्दा हुने देख्छु म यो कस्तो ठाउँमा छ भने नि यो विचित्रको अवस्थामा आइपुग्यो आजको दिनमा प्राविधिक रूपमा मिल्दा पनि आन्तरिक खिचातानीले त्यो पार्टीले खासै राम्रो काम गर्न सक्दैन आजको दिनमा स्प्लिट हुँदा पनि एउटा चाहिँ एउटा उमेर समूह जुन नेपाली कंग्रेसको डेमोग्राफीको एउटा ठूलो तपाईँको चाहिँ एभो फिक 50-60 भन्दा माथिको त्यो समूह छ नेपाली कंग्रेसमा लामो समयसम्म लागेको एकछिन काठमाडौँलाई छोडिदिनुहोस् कि म गाउँमा यसो हेर्छु क्या आज गाउँमा त नेपाली कंग्रेस चाहिँ युवाहरू भन्दा बढी गाउँमा त वृद्धहरू भन्छ नेपाली
1: अन्तिम प्रश्न म सक्छु कमलजी यदि कांग्रेस यो स्प्लिट भयो फुट्यो भने यसको सबभन्दा ठूलो दोषीको भागीदार को अहिलेको संस्थापन हुन्छ कि
2: 50-50 हुन्छ संस्थापन र अहिलेको
1: बढी जिम्मेवारी कसले लिनु
2: जिम्मेवारी त पावरमा हुने मान्छे पार्टी सभापति नै जिम्मेवार हुन्छ कुनै पनि हेर्नु
1: होइन
2: तपाईँले माने पनि नमाने पनि आजका इतिहासले तपाईँलाई के भन्छ भन्दाखेरि इतिहासले त यी सबै कुरा डिटेलहरू मतलब गर्दैन नि त आगामी पुस्ताले नेपाली कंग्रेस विभाजन हुँदा को सभापति थियो अहिले गगन थापाको गल्ती नभए पनि इतिहासमा त नेपाली कंग्रेसको सभापति गगन थापा हुँदा पार्टी विभाजन भएको थियो भन्ने
1: त हुने हो
2: हिजो गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुन्छ कांग्रेस विभाजन भएको भन्ने हो नि त गिरिजाप्रसादको गल्ती थियो कि शेरबहादुरको अब हामी जति पढे लेखेको मान्छेलाई पनि अहिले धेरै याद छैन नि त हिजो किशुनजीलाई कसले निकालेको गिरिजाप्रसादले निकालेको भन्ने छ नि त अब किशुनजीकै गल्ती थियो कि हिजो गणेश मानसिंहलाई कसले पार्टी छोड्न बाध्य बनाएको भनेको त कोइराला गिरिजाप्रसाद कोइरालाले भन्ने हो अब त्यो प्राविधिक रूपमा तपाईँको क्रियाशील सदस्यताको विवाद थियो कि अरू विवाद थियो कि मन्त्री पठाएको नपठाएको विवाद थियो कि कसको थियो अब एकछिन अन्तिममा भनौँ न माओवादीको स्पिरिटको कुरा गरौँ
1: हजुर
2: को थियो प्रचण्डकै कारणले गर्दा मोहन वैद्य छुट्टे अनि फेरि जाने प्रचण्डकै कारणले बाबुराम भट्टराई छुट्टे यही प्रचण्डकै नेतृत्वमा चाहिँ माओवादी चिराचिरा भयो भन्ने निष्कर्ष हो नि त अब त्यहाँभित्र वर्ग संघर्षका कुरा थिए कि विस्तारवादी कुरा थिए कि प्रधान शत्रुका विषय थिए कि इतिहासले त कसरी रिड गर्छ भन्दा जो पावरमा थियो
1: हजुर
2: त्यही नै रिड गर्छ को प्रधानमन्त्री हुँदा भएको थियो अथवा पञ्चायत कालमा को थियो राजा वीरेन्द्र थिए महेन्द्र थिए
1: हजुर
2: भनेपछि सत्तामा अथवा पार्टी सभापतिमा जान्छ त्यो दोष त स्वत सभापतिको थाप्लोमा गइहाल्छ अहिलेलाई होइन मेरो दोष थिएन भने पनि इतिहासले त्यसरी रिड गर्छ नि त भावी पुस्ताले त डिटेल अथवा त्यो अहिले हामीले भनेको जस्तो सदस्यता अध्यावधिक यो त इतिहासमा म्याटर गर्दैन नि त
1: हस् तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि कमलजी धेरै धन्यवाद
2: भूपालजी
0: रेडियो पाओ घटना विषयको सशक्त संवाद हजुरको रेडियो

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
5: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 0945411 30 मा सम्पर्क गर्न सकिनेछ।
6: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: ग्यास माथिको निर्भरता किन घट्न नसकेको होला?
8: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
7: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रुसका 2 वटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
9: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रूस भित्रका 2 वटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लावल नजिक वास्नियफ्ट नोभोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इप्सिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यत औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा सञ्चालित पूर्वाधारहरू पनि प्रभावित भएका। जोर्डन, संयुक्त अरब र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका दिनहरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लडाकू र उनीहरू पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
7: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनौ एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसून जन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
10: सभामा सर्वसम्मतिले स्वीकृत मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
7: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
11: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
7: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसून जन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
11: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
7: त्यसरी छलफलमा भाग लिँदै सदस्यहरूले मनसून जन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
8: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने, सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन, नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
12: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ भयो।
8: एकदमै हो, किनभने हामीले धेरै ठुलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ, खास गरी इन्डक्सन चुलो मात्र होइन अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडीहरू भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्। हाम्रो उद्देश्य, राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा होइन। तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ होइन।
12: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्वाट्न आइरहेको हो कि आम जनतामा?
8: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्जभित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ, हामी किन्न मात्र गएको छैनौँ बेच्न पनि गएको छौँ, खरिद बिक्री भइरहेको छ। केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ, टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनोस्, हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठुलो लगानी गरिराख्नु भएको छ, त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेको छौँ, तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारो हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
12: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि के समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा च्याप्पल लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो चाहिँ एउटा यथार्थ पनि त हो नि। फेरि
8: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई, तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि, तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नु त, तर सबै मान्छेहरूको घरमा दुईटा तिनटा सिलिन्डर त हुँदैन।
13: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्नीएफ्ट नोभोइल र स्लाभनीएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
9: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनियफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
13: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भोलि रातको 9 बजे
1: हजुरको रेडियो 102.1 MHz।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्ष को साउन 1 गते देखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गते देखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
5: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
5: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692965998।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी, फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
12: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
12: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
12: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
12: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
12: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
12: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
12: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543098, 048543098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर
6: विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
6: 9840-3778-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामुको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। भाकेका योगराज ढकाल रिगल प्रकरणपछि रोकिएको कैद मिनाहा पुनः सुचारू गर्न प्रस्ताव गरिएको छ। गृह मन्त्रालयले कैद कट्टी नियमावली 2076 संशोधन गर्नुपर्ने प्रस्ताव मन्त्री परिषदमा पेश गरेको। ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले 2080 कार्तिक 16 बदर गरेको थियो। त्यसपछि ढकाल फेरि पक्राउ परे। अहिले उनी कारागार कार्यालय नेपालगंजमा थानामा छन्। रिगल प्रकरणपछि मुद्दा अन्तिम फैसला भएर कैद भुक्तान गरिरहेकाहरूलाई कैद छूट दिने प्रक्रिया रोकिएको थियो। फौजदारी कसुर कैद कट्टी नियमावली 4 संशोधन 2083 मस्यौदा मन्त्री परिषदमा पेश गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ। नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका 8 कलकत्ता कानपुरका 35 वर्षीय हरीश चन्द्रलाई पक्राउ गरिएको। निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट ₹2,40,000 ठगी गरेको आरोप लागेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा 12 मौका परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ। गत साउन 2 र 3 गते परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी कुल 71,310 परीक्षार्थीमध्ये 57,897 जनाले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। साथै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। सरकारले आचार संहिता पालना नगर्ने 8,000 बढ़ी कर्मचारीलाई कार्यवाहीको सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भए यता 853 सरकारी कार्यालयहरूको अनुगमन गरेको छ। उक्त कार्यालयका आचार संहिता पालना नगर्ने 8,830 कर्मचारीहरूलाई कार्यवाही गर्न अख्तियारवालालाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यसमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन गमनलाई तीव्र बनाएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको सभापतिका लागि 5 उम्मेद्वारी परेको छ। नेतृत्व चयनको विषयमा विवाद भएपछि रोकिएको रासोपा सिन्धुपाल्चोकको अधिवेशनमा पुनः नयाँ नेतृत्वका लागि संस्थापक सभापति सहित 5 उम्मेद्वारी दर्ता गराएका हुन्। रासोपा सिन्धुपाल्चोकको भोलि हुने अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि संस्थापक जिल्ला सभापति माया गुरूङ सहित कमला खड्का, तिलराम श्रेष्ठ, कमारमान श्रेष्ठ र पासाङ दोर्जे तामाङले उम्मेद्वारी दिएका हुन्। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने भएको छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यसहित नेपाली एटिस्टन सिस्टम सार्जन गरेको। नयाँ प्रणाली भदौ 1 गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रतिनिधि सभा बैठकमा अबदेखि सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सभामुख टोल प्रसाद अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताउनु भएको थियो। सर्वोच्च अदालतले नेपाली कंग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। सर्वोच्चले कंग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादलाई फेरि शुरूदेखि सुनवाई गर्ने भएको। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश अरूनित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहिबार यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कनुहुने भएको छ। कंग्रेस पूर्व सभापति देउवा पाँच महिनापछि 26 साउनमा स्वदेश फर्किन लाग्नु भएको, स्वास्थ्य उपचारका लागि भन्दै 21 फागुनको निर्वाचनमा मतदान समेत नगरी सिंगापुर गएका देउवा 26 साउनको साँझ काठमाडौँ आइपुग्ने निकट कंग्रेस नेता प्रकाश रन महतले जानकारी दिनुभएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत घोषणा गरिएको तलब वृद्धि अनुसार राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलब मान र सुविधा स्वीकृत गरेको हो। तीन दिनदेखि बेपत्ता रहेका खाँडदेवी गाउँपालिका तीन सिद्खाका 1-3 वर्षीय बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। गत सोमबार स्थानीय गुणराज केसीका छोरा रियान्स केसी सिद्खाको 70 भन्ने ठाउँबाट बेपत्ता भएका थिए। ती बालकलाई सुनकोशी नदीले बकाएको हुन सक्ने आशंकामा निरन्तर खोजी कार्य भइरहेको छ। खाँडदेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठका अनुसार सुनकोशी नदीमा पानीको बहाव अत्याधिक भएका कारण नदीका बीचमा रहेका टापुहरूमा पुगेर प्रत्यक्ष खोजी गर्न सम्भव भएको छैन। त्यसैले गाउँपालिकाबाट पठाइएको ड्रोनको सहयोगमा प्राविधिक नवीन श्रेष्ठ, स्थानीय प्रहरी, बालकका आफन्त तथा स्थानीयवासीको सहभागितामा नदीका टापु तथा किनारका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिएको छ। नेकपा एमाले रामेछाप र नवनिर्मित जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनको उद्घाटन शुक्रबार गर्ने भएको छ। मन्थुल नगरपालिका 1 आकाशी स्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले साउन 22 गते शुक्रबार बिहान 11 बजे गर्ने कार्यक्रम तय भएको छ। एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको हो। सिन्धुलीमा लामो समयदेखि हुँदै आएको खैर तस्करी पछिल्लो समय रामेछापतर्फ सरेको पाइएको छ। बहुमूल्य वनस्पति खैरको अवैध कटानी रामेछापका सुनकोशी किनार आसपासका सामुदायिक वन क्षेत्रमा बढ्दै गएको स्थानीयको भनाइ छ। यसअघि सिन्धुलीको दुधौली, गोलन्जोर र सुनकोशी क्षेत्रबाट भइरहेको खैर तस्करी भएका थिए। सोही क्रममा बागमती प्रदेश वन निर्देशनालय गरेको अनुगमनले सिन्धुलीको सुनकोशी गाउँपालिका खाल्टे क्षेत्रमा वन कर्मचारीका मिलेमत्तमा सामुदायिक वनका खैरका रूख काटिएको पुष्टि गरेको थियो। अहिले खैर तस्करीमा संलग्न समूहले रामेछापका विभिन्न सामुदायिक वनलाई निशाना बनाएको स्थानीयले बताएका छन्। अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार गरेको आरोपमा सिन्धुली प्रहरीले 2 युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहिबार जारी गरेको प्रेस नोटका नोट अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको, पक्राउ परेमा कमलमाई नगरपालिका वडा नम्बर 7 का 29 वर्षीय सुजन कार्की र हरिहर पुरगढ़ी गाउँपालिका वडा नम्बर 1 का 26 वर्षीय योगेश भन्ने प्रवीण भोजन रहेका छन्। कार्यालयले दुवैजनालाई अभौतिक मुद्रा क्रिप्टोको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जनाएको छ। राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

ਹਜ਼ਰ ਕੋ ਆਵਾਜ਼, ਹਜ਼ਰ ਕੋ ਸਾਥੀ ਹੋ, ਹਜ਼ਰ ਕੋ ਰੇਡੀਓ ਇੱਕ ਸੌ ਦੋ ਥਪਲੇ ਇੱਕ ਮੇਗਾ ਹਰਟਜ਼। ਨਮਸਕਾਰ, ਹਜ਼ਰ ਕੋ ਰੇਡੀਓ ਇੱਕ ਸੌ ਦੋ ਥਪਲੇ ਇੱਕ ਮੇਗਾ ਹਰਟਜ਼ ਕੋ ਰਾਤ੍ਰਿਕਾਲੀਨ ਪ੍ਰਸਤੁਤੀ ਕਾਰਜਕ੍ਰਮ ਐਸਐਮਐਸ ਦੋਹਰੀ ਕੋ ਪਰਖਾਇਮਾ ਰਹਨ ਭਾਇਗਾ ਬਸਨੁ ਭਾਇਗਾ ਤਪਾਇ ਤਮਾਮ ਤਮਾਮ ਆਦਰਣੀਯ ਸ੍ਰੋਤਾ ਮਨਰਮਾ ਰਾਤ੍ਰਿਕਾਲੀਨ ਲੋਕ ਸੰਗੀਤਕ ਅਭਿਵਾਦਨ ਸਹਿਤ ਹਾਰਦਿਕ ਸਵਾਗਤ ਕਰਨ ਚਾਹੁੰਛ। ਮ ਕਾਰ੍ਯਕ੍ਰਮ ਪ੍ਰਸ੍ತುತ ਸ੍ರೀ ਟਾਜ ਮਹਤ ਤਪਾਈਕ ਮਾਝਮਾ ਉਪਸ್ಥಿತ ଭଇସକିକ ଛୁ ତପାଇସଂ ରମନ ରମାଇଲୋ କରନକୋ ଲାଗି ଅନି ସାସତୈ ଏପଲ ଆଜି ବିଶେଷ ବନାଉନକୋ ଲାଗି ପ୍ରାବିଧିକ ପାଟମା ପନି ମାଭିଛ ହେ ଠିକ୍ ଛ ରାତକ ସମୟ ଛ ସନେ ମନସେ ବନେ ଆଶା ଛ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दहोडी। हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्छौ, होइन? तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। अनि त्यस्तै गरेर अन्य मिठा रमाइला कुराकानी त हुने नै छन्, सुन्नु त साथीनला पनि भन्न चाहन्छु। अनि साथसाथै मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगा हर्ज, तामाको सिएफएम 95 मेगा हर्ज, अनि अनलाइनका थुप्रै माध्यमबाट यो बेला सुन्दै हुनुहुन्छ। सुनेर साथीनला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथीनला पनि भन्न चाहन्छु कि कस्तो लाग्छ, सरसल्लाह सुझाव पनि दिनुहोला। साथसाथै भनौँ न लेख रचनाहरू मार्फत यस होइन कार्यक्रमलाई सरसल्लाह सुझाव दिन सक्नुहुन्छ है पनि भन्न चाहन्छु। यति बेला केही कुराकानी नगरिकन, ढिला नगरिकन होइन, यति बेला म गीततर्फ लाग्न चाहन्छु। तपाईँको माझमा एउटा मिठो गीत राख्छु, त्यसपछि मात्र कुराकानी गर्नको लागि उपस्थित हुनेछु। यति बेलाको समयमा तपाईँको माझमा हाँस्न सिकायो यो गीत राख्छु कार्यक्रमको सुरुवातमा, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई।

यो गीत तपाईँकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। हाँस्न सिकायो हिजो, हाँस्न अस्ति हाँस्न सिकायो, हिजो नसुकायो, होइन धेरै धेरै धन्यवाद, मायालु आज पागल हुन सिकायो, यस्तो यस्तो रहेको थियो। पक्कै पनि मायाको यो कस्तो चक्रव्यूह रहेछ है, यो कस्तो अनौठो खेल रहेछ मायाको, जहाँ सुरुवात मिठो आँसुबाट हुन्छ अनि अन्त्य भने एकान्तका आँसु र तडपाईमा पुगेर रोकिन्छ। हिजोसम्म तिम्रो एउटा सानो मुस्कानले मेरो पुरै संसार उज्यालो बनाउँथ्यो, ओठमा खुसी ल्याउन मलाई कुनै बहाना नै चाहिँदैन थियो। तिमीले मलाई जिउन, मान्छेलाई निस्वार्थ माया गर्न र हरेक पलमा रमाउन सिकाएकी थियो, तर समयको गोरेटोमा कति छिटै मोड आयो। जसले मलाई हाँस्न सिकायो उसैले आज आँखाभरि कहिले नसकिने आँसु र मनभरि गहिरो चोट उपहार दिएर गयो। तर पनि म तिमीलाई कुनै गुनासो गर्दिन मायालु, साँच्चै मनदेखि धेरै धेरै धन्यवाद छ, किनकि तिमीले मलाई केवल हाँस्न र रुन मात्र होइन मायाको त्यो अन्तिम सीमा महसुस गर्न सिकाएकी छ। जहाँ मान्छे आफूलाई बिर्सेर अरूकै यादमा पागल भन्छ, तिम्रा पुराण यादहरूमा हराउनु, तिमीले दिएका तिमी ठार तिता शब्दहरूलाई मुटुमा सजाउनु अनि टोलाएर शून्यतातर्फ फेरिरहनु। यदि यो पागलपन हो भने मलाई तिम्रो मायामा यो पागलपन पनि सहर्ष स्वीकार्य छ। माया यस्तै हुँदो रहेछ जसले मान्छेलाई संसारकै सबैभन्दा खुसी व्यक्ति पनि बनाइदिन्छ अनि त्यही मान्छेलाई केवलमा भित्रभित्रै भाँचिदिएर शून्यमा पुर्याइदिन्छ। तिमीले छोडेर गएका ती हरेक पलहरू आज मेरो आँखाबाट आँसु बनेर पोखिरहेका छन्। तिमीलाई त सायद थाहा पनि छैन होला, तर आज म तिमीले दिएको यही अधुरो माया, आँसु र टोलाउने बानीको सहारामा हरेक दिन आफूलाई सम्हाल्न सिकिरहेको छु। सायद यस्तै भावना हुन्थ्यो होला, यस्तै भावना थियो होला देवी घरती अनि कुलेन्द्र विकको आवाजमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। लय शिव हमाल, संगीत पनि शिव हमालकै रहेको थियो। कार्यक्रम एसएमएस दोहोरियानीहरू भइराखेको छ आवाजमा, म श्रीराज महत छु। कार्यक्रमलाई सेयर गर्नुहोस् अनि साथसाथै अन्य साथीभाइ आफन्तलाई पनि सुन्न भनिदिनुहोस् मनपर्छ भने। साथसाथै लेख रचनाहरू केही लेख्नुभएको छ भने पोस्ट गर्नुहोस्, वाचन गर्नेछु भन्ने भन्न चाहन्छु। इरा बहादुर लगाए हुनुहुन्छ, गुड नाइट श्रीराज सर, कार्यक्रम सुन्दैछु मुटोलबाट। मौसम दिनभरिदेखि अहिलेसम्म सामान्य सफा छ। साथीहरू सोना कन्दुङ्गा अप्सरा खड्का त्यस्तै गरेर दिपा बस्नेत, विनिता छेत्री, रमिता श्रेष्ठ, संगीता लामा, धनु गजमेर, रूपसनायकी दिलु, एम फुराई, बेलिया छामी, विनिता थामी, मिनु मगर, भरत रावत, जयराम खड्का, सुधा काफ्ले, मिनुमाया किसिमका सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश किसिम हुन्छ, कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। दाई नमस्ते, सन्चो हुनुहुन्छ अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है। कार्यक्रम ड्युटी सकेर रुममा बसिरहेको छु, सुनिरहेको छु दाई। पुष्कल शर्मा र विष्णु माझीको मुटु जल्छ मेरो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। सबैमा यो गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाई। दिनभरि कता जानुभयो भन्नुहुन्छ, नेपालतिर पानी परेको छ कि छैन भन्नुहुन्छ। खै रामेछापतिर छैन, अन्त पनि अन्त पानी परिरहेको हुनसक्छ, छ नै होइन। मिनु लम्तरी मगर हुनुहुन्छ, नमस्ते नमस्कार, म पनि हाजिर भए है ल, सबैमा सम्झना माया छ भन्नुहुन्छ। अर्जुन आँखा हुनुहुन्छ, शङ्खुवा सभा धर्मादेवी दुई तामापोकबाट अर्जुन आँखा हो, सम्झिँदैछु है ताई भन्नुहुन्छ। शुभरात्रि छ साथीहरू, मिडिया प्रेमी राई अनुसार रोहित छेत्री, अर्पल रोशनी, त्यस्तै गरेर अञ्जिता मल्ल, ठकुरी छेत्री, राजवियोकी गुरुङ, राज खले मगर, अड्रिन चिमे, त्यस्तै गरेर ललित चिमे लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेलाको समयमा म्यासेज पठाउनु भएको छ रोमन मोक्तान तामाङ हुनुहुन्छ दाई, रात्रिकालीन नमस्ते लासो फ्याफुला भोजपुरको चेन्जी भोजपुर घर, आज सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ।
रातिकालीन सन्देश राख्नु पर्दा सम्झिनु पर्दा भोजपुरमा उनले घर परिवारमा धेरै सम्झना साथीहरूमा मन्त्री आखा राई आकाश राई सरोज राई तुम्सा त्यस्तै गरेर राजविरही काइला एक्सन विराज राई वरुण चञ्चल राई हिमा राई युनिसा तामाङ सपना तामाङ मुक्तान भाउजू कल्पना तामाङ भूमिका राई सानु कमला फुचियम कला कुलमाङ हुनुहुन्छ दाई रात्रिकालीन नमस्ते लासो फ्याफुला भोजपुरको चेन्जी भोजपुर घर आज सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ रात्रिकालीन सन्देश राख्नु पर्दा

सम्झना माया छ है भन्नुहुन्छ, कार्यक्रमलाई सेयर गर्नुहोस् ल पनि भन्न चाहन्छु। त्यस्तै गरेर शुक्रराज रसाइले निर्देश हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पाँच तरी ल्याङ सात घर भई हाल फिदिम चार डब्लु चोकबाट शुक्रराज रसाइले निर्देश हो भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सम्झनु पर्दा जीवन सहयात्री कमला रसाइले, प्रेम कला आचार्य डिकेन्द्र शम्पा आम्फे, मनिषा शेर्पा, गोपाल भाई चटपटे, सञ्चमाया केरुङ, तारा शंकर, अरूणा साम्बा आम्फे, त्यस्तै गरेर सुमी लिम्बू, गगन तेरथमे, स्वर्णिम राई होइन मुनाम खड्का, रामकृष्ण कलात्री, पाँच थरे, हरपल रोशनी, कविता कतानी, सरस्वता पोखरेल, मनमाया तिमन सिन्हा, राजकालीमा गर, सम्झना बराई, विनिता दाहाल सुवेदी, सुप्रिया बान्तो राई, मौसम युङहाङ, राम थापा, ढकाल धर्मराज, माया राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर भई, आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। साथी सम्झिनु भएको छ उहाँले, सन्चै हुनुहुन्छ दाइ भन्नुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ। सम्झनु पर्दाखेरि प्यारो दाजु होइन प्यारो मान्छे भन्नुहुन्छ, प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने, मिस्तु एन्ड लभ यु मामु अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिष साबान तुवा, रञ्जित राई, सुना कन्दुङ्गा, स्नेहा चामलिङ, रमला साम्पाङ, एमपी विवास लिम्बू, त्यस्तै गरेर गगन तेह्र थुमे, घाला बिरमान सुनवार, ढकाल धर्मराज, प्रेम भण्डारी, लवली किरात, अन्जान थुलुङ, योगेन लिम्बू, तीर्थ राई, राई अनिता, त्यस्तै गरेर अल्का बान्तुवा, राजेश कुमार माझी, उषा किरण, मुस्कान बान्तुवा, भूमिका राई, त्यस्तै गरेर दादा गणेश श्रेष्ठ, दादा इश्राम चौधरी, दादा युक्त प्रसाद श्रेष्ठ, दादा माधव ढुङ्गेल, हजारमा राई, दादा प्रदीप खलिङ, दादा सुक्रिम बान्तुवा, दादा इकमत साई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, धनु गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, खाना भयो तपाईँको भयो कि नै, ओखलढुङ्गाबाट धनु गजमेर हो भन्नुहुन्छ, एसएमएस गरेको छु भन्नुहुन्छ। बज्ने भाका घर परिवार र साथीहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई समर्पण गर्न चाहन्छु, सम्झिराखेको छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला केही साथी हुनुहुन्छ टिकटक लाइभ मार्फत मलाई मेसेज पठाइराख्नु भएको छ, हेर्दै हुनुहुन्छ, मेसेज म वाचन गर्न चाहन्छु। यति बेला हुनुहुन्छ हाम्रो सङ्गम सर हुनुहुन्छ, हेलो सर, स्वागत छ है हजुरलाई पनि, कार्यक्रम सुरु भयो भन्नुहुन्छ, भइसक्यो हजुर, हेर्दै हुनुहुन्छ नि है, हेरेर साथ दिनुहोस् ल भन्नु चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, धन गजमेर हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सबैमा सम्झना ल भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला टिकराम सुनार हुनुहुन्छ, राजकाली नमस्कार हजुर, मजाले हेर्दैछ है ललितपुरबाट, सम्झना सबैमा भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाह। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, खाना भयो हजुरको भन्नुहुन्छ, भयो तपाईँको भयो कि नै, होइन के गर्दैन हुन्छ, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, ल ओके ठिक छ। कार्यक्रममा यति बेला अर्कै एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा, त्यसपछि हामीले कुराहरू त गर्ने नै छु हुनु चाहे। यति बेलाको समयमा तपाईँको माझमा मुटु उज्जवल छ मेरो बोल गीत राख्न चाहन्छु, पुष्कल शर्मा विष्णु माझीको आवाज हुने गीत तपाईँको माझमा राख्छु, त्यसपछि आउनेछु, रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

متوازن سعی کرد تا فایک ما از نه راکه کارکنم SMS دهوریانی اربای راکه کس آواز ما مسیر راز ما چو سات متفاوتان سطح بلادی است تا به دست مرای را دیوین نماد دنبا آتا گرده یعنی سوندن اون سبب نیست از رات کس ما ساعت 10:37 منطقه است که کس وقتا کس آدی دن کارکنم SMS دهوریانی کرده سه کمیتا کرامایلا कुराकानी हुन्छन् कार्यक्रममा साथमा तपाईँले नै रोजाइमा पार्नुभएका भाकाहरू तपाईँले नै पठाउनुभएका लेख रचनाहरू होइन मनका भावनाहरू वाचन गर्दै गर्दै अगाडि बढिरहेका हुन्छौँ सुन्दै हुनुहुन्छ होला भन्ने आशा मैले लिएको छु कार्यक्रमलाई सेयर गर्दै हुनुहुन्छ होला भन्ने आशा मैले गरेको छु ल भन्न चाहन्छु तिम्रो इच्छा मलाई माया गर्थ्यो कि छाड्थ्यो तर यो मनले त तिमी बाहेकहरू कसैको अस्तित्व नै स्वीकार्न सक्दैन जिन्दगीको यो दुबाटोमा उभिएर जब म तिम्रो आँखाहरूमा हेर्छु त्यहाँ एउटा छुट्टै मौनता भेट्छु मलाई डर लाग्छ कहीँ त्यो मौनता हामी बीचको दूरी बन्ने त होइन यदि तिमीले माया गर्यौ भने मेरो यो उजाड संसारमा फेरि बसन्त छाउनेछ हरेक सासले जुने नयाँ बहाना पाउनेछ तर यदि तिमीले छाडेर जाने निर्णय गर्यौ भने म तिमीलाई रोक्न कुनै जबरजस्ती गर्ने छैन किनकि साँचो मायामा कब्जा होइन तिम्रो खुसीको प्रार्थना हुनुपर्छ मलाई केवल यति थाहा छ तिमीले जुन बाटो रोजे पनि मेरो माया कहिले घट्ने छैन तिमीले मलाई माया गरे पनि र मलाई यही दुधारमै छाडेर हिँडे पनि यो धड्कनको हरेक आवाजमा तिमी रहनेछौ निर्णय तिम्रो होस् तर प्रेम सधैँ मेरो रहनेछ कुरा यस्तो यस्तो पनि हुनेछ के र खै होइन म म्यासेजतर्फ लाग्न चाहन्छु यति बेला म्यासेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु ओके तल माथि म्यासेज हुने रहेछ तिमीसँग नजिकको दूरी हुने छैन मुखमा राम राम मुटुमा छुरा हुने छैन तिमीसँग नजिकको दूरी हुने छैन मुखमा राम राम मुटुमा छुरा होइन ठिक छ अप एन्ड डाउन भयो म्यासेज वाचन गर्दा गर्दै गइदियो है एकैछिनमा वाचन गर्नुपर्ने जस्तो लाग्यो शिला अधिकारीजीले पठाउनु भएको लेख्थ्यो अभिषेक कुमार धनिकी हुनुहुन्छ सञ्जना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला दिपिका पूर्व छाने मगर हुनुहुन्छ दाइ सुन्दैछु काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु किन निष्ठक रूपमा म्यासेज अप एन्ड डाउन भइराखेको छ म वाचन गरिहाल्छु दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट भन्नुहुन्छ बज्ने भाका चाहिँ घर परिवार साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ यति बेला हुनुहुन्छ दाइ तिजका गीतहरू अब हजुरले कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ तिज आउनु 15-20 दिन अगाडिबाट बज्नेछ मनोज सुन्दास मान्छेवित नवास हुनुहुन्छ सुन्दै हुनुहुन्छ सुमिलीको झाँगा झुली रातमाटा बजारबाट सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर दाइ मैले नि कानमा इयरफोन लाउँदै सुन्दै गरेको छु है हजुरको कार्यक्रम मलाई एकदम खुसी लागेको छ दाइ भन्नुहुन्छ प्रकाश केसीजीले ओके ठिक छ विशेष रूपमा धन्यवाद यो मायाको लागि रिता परियार हुनुहुन्छ दाइ कार्यक्रम सुन्दैछु ल सिन्धुलीबाट भन्नुहुन्छ मेरो छोरोलाई धेरै माया छ बाबा मम्मी भाइ दिदी बहिना छोराको लागि सम्झना भन्नुहुन्छ सपना नेपाली कमला नेपाली सीता नेपाली गीता नेपाली सुनिता नेपाली सबैजनालाई सम्झिराखेको छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद कुमार श्रेष्ठ हुनुहुन्छ आज्ञा गर्नुहुन्छ ए म्यासेज पठाउनु भएको छ नमस्कार श्रेष्ठ कार्यक्रम सुन्दैछु दोलखा मार्ग घर भइहाल काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो बस्ने भएका घर परिवार साथीहरू धनुगजमेर सोमपाली शेर्पा सरिता मोक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा लगुन सुश्रिता भुजेल शर्मिला खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु सबैलाई सुनाउन चाहन्छु सम्झिराखेको छु है भन्नुहुन्छ सिम्पल सरिना हुनुहुन्छ कार्यक्रम सुन्दैछ है मोरङ कानी पोखरीबाट सरिना गुरुङ आज फर्स्ट टाइम सुनेको प्रोग्राम एकदम राम्रो लाग्यो आज यो प्रोग्राम मार्फत सम्झना सन्देश राख्नुपर्दा प्यारी साथी घायल रमा राई
युक्त प्रसाद श्रेष्ठ राज घले मगर पूर्वली आकाश राई मीडिया प्रेमी राय अनिशा दुर्गा कटवाल ढकाल धर्मराज हरफल रोशनी शमशेर लिम्बू सुदीप बान्तुवा देवान देवान भूमिका राय कविता मगर चन्द्र बस्नेत कुमार पर्जा प्रदीप बान्तुवा प्रतिमा प्रतीक्षा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद पहिलोचोटि सुनिदिनु भएकोमा पनि मेसेज पठाइदिनु भएकोमा पनि अनि केही मिठा शब्दहरू सन्देशहरू लेखिदिनु भएकोमा पनि होइन। पुष्कर शर्मा र विष्णु माझीको मुठो जल छ मेरो भन्ने गीत राखिदिनु होला है भन्नुहुन्छ। मैले राखिसकेको छु प्रकाश चाहिँ सुन्दै हुनुहुन्छ भने त्यस्तै गरेर मुक्तक पठाउनु भएको छ कुमार श्रेष्ठले। बिर्सेको थिए फेरि याद दिलाएर गयो, बिर्सेको थिए फेरि याद दिलाएर गयो, तिमीले अमृत भने विष पिलाएर गयो। बिर्सेको थिए फेरि याद दिलाएर गयो, तिमीले अमृत भने विष पिलाएर गयो। के को थियो र तिमीसँग मेरो दुश्मनी, के को थियो र तिमीसँग मेरो दुश्मनी। सजाय दिलाउन सेटिङ मिलाएर गयो, सजाय दिलाउन सेटिङ मिलाएर गयो। बिर्सेको थिए फेरि याद दिलाएर गयो, तिमीले अमृत भने विष पिलाएर गयो भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद कुमार श्रेष्ठ हजुरलाई पनि यो लेखको लागि। त्यस्तै गरेर राजु शिवाकोटी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्कार, हालको बसाई काठमाडौँ नयाँ बानेश्वरमा बस्छु, घर सिन्धुली जिल्ला हो, गोलन्जर गाउँपालिका छ। सम्झिनु पर्दा घर परिवार, मम्मी, जीवन साथी र छोरा दिपेश, दिप्सन र साली करिश्मालाई पनि सुनाउन चाहन्छु भन्नुहुन्छ। हो सालीले पनि सुन्दै हुनुहुन्छ, ठिक छ, मैले पनि सम्झा छ अरे भन्नुहोस् न होइन। त्यस्तै गरेर सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यति बेला म गीततर्फ लाग्छु, धेरै बोले जस्तो लाग्छ होइन, कुराकानी त म्यासेजहरू मैले थुप्रै वाचन गर्नुपर्ने छ, फरवार्ड भइराखेको छ। मलाई यति बेला म्यासेज पठाउनु भएको छ, टिकटकमा पनि हेर्दै हुनुहुन्छ ल, मलाई प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ, म्यासेज पठाइराख्नु भएको छ यति बेला। वाचन गरौँ अथवा गीत राखौँ, त्यसपछि वाचन गरौँ है। सबिना पोखरेलजी हुनुहुन्छ, सँगमा अधिकारी सर हुनुहुन्छ, मनोज सुन्दास मनसुबिन्द आशी हुनुहुन्छ, उहाँहरू हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज मिनु लम्थली मगर हुनुहुन्छ, नमस्ते नमस्कार हजुर आयो है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, म्यासेजहरू प्राप्त म्यासेजहरू वाचन गर्नेछु म। ओके, मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ, नयाँ कोही हुनुहुन्छ, सानी हुनुहुन्छ, उहाँले म्यासेज पठाउनु भएको छ, सोनिया भुजेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। अचम्म लाग्छ, मेरो आफ्नै जिल्लाको रेडियोहरूको कुनै पनि कार्यक्रमको आजभोलि मलाई कार्यक्रम आएको थाहा नै हुँदैन, किन होला भन्नुहुन्छ टिकराम सुनारजीले। खै थाहा हुनुपर्ने हो टिकरामजी, कसरी थाहा नभएको होइन, कसरी थाहा हुँदैन होइन। त्यस्तै मनोज सुन्दासले पनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने दिया लिम्बुले पनि सुन्दै हुनुहुन्छ, लामबाट सम्झना सबैमा भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ। त्यति बेला म गीततर्फ लाग्छु, एउटा गीत राख्न चाहन्छु, मलाई मनपर्ने गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउनेछु। स्याङ्सा गए पाल्पा गए बटौलीमा गइन, मायालाई धोका खाए भने जस्तो भएन, कुरो बुझ्दिन। यो गीत तपाईँको माझमा यति बेला लाग्छ, म राख्न चाहन्छु। थानेश्वर गौतम अपुन पाण्डेको सुमधुर आवाजमा गीत छ, मिठो गीत छ, मलाई एकदमै मनपर्ने गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नलाई, म्यासेजहरू पठाउँदै गर्नलाई त, अनि नाच्दै पनि गर्नलाई।

पार्ने गीत तपाईँकोमा आजमा राखेँ। कार्यक्रममा समाज दोहोरी अनि आरम्भ भइराखेको छ। आवाजमा म श्रीराजमा छु। यो गीत म हेर्छु अनि नाच्छु पनि अनि मलाई मन पनि पर्छ, गाउँछु पनि। आयो स्वर यस्तै हो, थाहा छ, धद्र धद्र पाराले गरेको जस्तो आउँछ। त्यही पनि मलाई मनपर्छ, गीत गाउन मनपर्छ। अब स्वर जस्तो सुकै भए पनि आफ्नो इच्छा त पूरा गर्नु पर्यो नि, होइन र? ओके, मलाई यहाँ के भन्दै हुनुहुन्छ, म सर र म्यासेजहरू प्राप्त जति मैले देखेँ जति होइन सुरुवातमा वाचन गरिहाल्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू, साथमा मलाई हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभमा। श्रीराज महत सर्च गर्नुभयो भने भेटाउन सक्नुहुन्छ टिकटकमा। एसएचआरई श्री आरएज राज महत, होइन म मात्र छु जस्तो लाग्छ, सायद अरू हुनुहुन्न जस्तो लाग्छ। यति बेला म मेसेज तर्फ लाग्न चाहन्छु। प्रकाशजीले भन्दै हुनुहुन्छ, लाउँथे माया घातै घात भन्ने गीतको अडियो 15 मिनटको कुनै साथीहरूसित भए पठाइदिनु है भन्नु छ। ओके, मैले पनि आग्रह गरेँ कुनै साथीहरूसँग लाउँथे माया घातै घात भयो भन्नेको अडियो छ भने पठाइदिनुहोस् प्रकाशजीलाई। उहाँलाई मनपर्ने गीत हो, सुन्नुहुन्छ होइन पनि भन्न चाहे। त्यसपछि मलाई शान्ति विषयले भन्दै हुनुहुन्छ, दादा एकजना साथीले एकचोटि मात्र कमेन्ट गर्ने भन्नु न, अरू साथीलाई पनि पालो दिनुपर्छ, अनि साथीलाई पनि मेन्सन नगर्नु भन्नु आजबाट भन्नुहुन्छ। मेन्सन नगर्नुहोस्, मेन्सन भनेको कुराकानी गर्नुहुन्छ, चिन्जान छ भने ओके ठिक छ, कुराकानी गर्न पाइयो मेन्सन गरेर, तर मेन्सन गरेर होइन ठिक छ। शान्तिजीले भने अनुसार सोच्नुहोस् है, पनि भन्न चाहे। मैले के भन्नु यसमा धेरै बोलिनँ, यति मात्र भन्न चाहन्छु होइन। म्यासेजहरू त प्राप्त भइराखेका हुन्छन् तर म वाचन सर्टन स्पिडमा वाचन गरिरहेको हुन्छु शान्तिजी। अब त्यसमा चाहिँ म्यासेजहरू थुप्रै पठाइराख्नु भएको छ भने मैले थुप्रैलाई होइन सबै म्यासेज वाचन गर्दिनँ। रेडियो सुनिराख्नु भएको छ भने त्यो चाहिँ थाहा छ, त्यो चाहिँ याद गर्नु होला। मैले खासै वाचन गर्दिनँ, एउटा दुइटासम्म त वाचन गरिरहेको हुन्छु। अनि मेन्सन चाहिँ साथीहरू होइन चिन्जान छ, कुराकानी गर्नुहुन्छ, चिन्जान भइसकेपछि साथी साथीमा मेन्सन गरेर कुराकानी गरिन्छ नि त। अब त्यो भइसके भने चाहिँ अब कुराकानी गर्न पाइयो, मेन्सन गर्न पाइयो, नत्र भने त अब हजुरहरूको इच्छा हो के गर्ने कसो गर्ने होइन। मेन्सन दादा मिल्छ भने भोलिबाट साथीलाई मेन्सन गर्ने बसाई हटाउनु ल, यो बसाई हटाउनु भन्ने भएन भने मेन्सन कहाँ, मैले भनेकै होइन नि शान्तिजी, मैले मेन्सन गर्नु भनेको र साथीहरू बिच मेन्सन गरेर कुराकानी गरिराख्नु भएको छ म्यासेजमा। म त चिन्जान भएर अनि जस्तै भनिन्छ नि मैले श्रीराज महत, मेरा कोही चिनेको साथीले म्यासेज गर्नुभयो भने ओहो साथी के छ तैँले पनि म्यासेज गरेको अथवा सुन्दै हो तिमी पनि भनेर यसरी भनिन्छ नि मेन्सन गरेर, त्यो होला भनेर मैले होइन मैले हेरिरहेको हो। तपाईँहरू बिचमा कहिले काहीँ यहाँ कुराकानी भइराखेको छ, मेन्सन भइराखेको छ, सो चिन्जान भइसकेपछि नै मेन्सन हुन्छ नि, नचिनेको मान्छेलाई होइन त्यो अब हुन्न जस्तो लाग्छ, त्यसैले चाहिँ हो कि जस्तो लाग्छ। ओके, मैले भन्दा पनि साथीहरूले बुझ्नुपर्छ जस्तो लाग्छ है यी कुराहरूमा। ओके, यति बेला म म्यासेजतर्फ लाग्छु। जुनु बान्त हुनुहुन्छ, शुभरात्रि भन्दिनुहुन्छ है, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म लेख रचनाहरू प्राप्त भयो भने वाचन गर्ने कोसिस गर्दैछु अहिले चाहिँ होइन, मैले धेरै म्यासेजहरू अगाडि छुटाएको छु, वाचन गर्नुपर्ने हुन्छ। पलपल अपेक्षासीन हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, हेर्दै र सुन्दैछु यता काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नमस्ते नमस्ते नमस्ते नमस्ते एन्ड नमस्कार दाई हजुर भन्नुहुन्छ। ओके, नमस्ते नमस्ते नमस्कार अनि स्वागत छ हजुरलाई पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला अनिता आइडिरहेको छ, अनिता नखोक आइडिरहेको छ होइन, सबैमा सम्झना छ, मिसिवाल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। अन्जान मिना सेन हुनुहुन्छ, सम्झना सबैमा भन्दैनुहुन्छ। त्यस्तै दाई आज म केही पनि बोलिनँ भन्दैनुहुन्छ शान्तिजीले, त्यसैको लागि भन्नुभएको रहेछ कि सरी भनेर है शान्तिजी। त्यो चाहिँ चिन्जान भयो भने हो, त्यो हेर्नु पर्दैन, यस्तो हो कि म भन्छु के भन्दाखेरिमा, अहिले टेक्नोलोजीको युग छ, तपाईँले ध्यान दिएर अरूका कुराहरू सुन्नुभयो, सबैलाई तपाईँले मनन गर्दै जानुभयो भने तपाईँ त्यहाँ डिप्रेसनमा जानुहुन्छ, एउटाले एउटा कुरा भन्छ, एउटाले अर्को कुरा गर्छ, त्यो भइसकेपछि त काम छैन। तर तपाईँले अरूले भन्नेले भन्ने गर्छन् होइन भन्ने हिसाबले जानुभयो भने त्यो आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउने हो भने, अरूले भन्नेले भन्दै गर्छ नि
होइन भन्नेले जे पनि भन्छन् तर एउटा लिमिट हुनुपर्छ अरूले भन्ने कतिसम्म भन्ने हो भन्ने कुरा पनि होइन कानुन छ तर होइन कानुन अनुसार चल्नुपर्छ धेरै बढ्दै ओभरै भयो भने नत्र अरूले भन्छन् कि होइन भन्नेलाई भन्न दिनुहोस् आफ्नो तरिकाले चल्नुहोस् वास्ता नगर्नुहोस् हो यो जिन्दगी अरूको वास्ता गरेर चल्दैन जस्तो लाग्छ यो चाहिँ भन्न चाहे ल हजुरलाई होइन कहिलेकाहीँ हामी अलि बढी ओभर रियाक्ट गर्छौँ कि जस्तो लाग्छ सरी तपाईँलाई भनेर अथवा तपाईँले म्यासेज पठाउनु त्यो अनुसार मैले कुरा निकालेँ प्रसङ्ग जोडेँ तर यो बाहिरी समाज त्यसपछि यो सामाजिक सञ्जाल होइन यो विभिन्न सञ्जालहरू छन् नि त यसमा अलि बढी नै ओभर रियाक्ट भएका भिडियोहरू कमेन्टहरू देखिन्छ कि त्यो अनुसार जानुहुन्न जस्तो लाग्छ गर्नेले गर्छ भन्नेतर्फ जानु शान्ति चाहिँ हजुरको नाम शान्ति रहेको छ है छोडिदिनुहोस् अरूलाई भन्न चाहे शान्त भएर बस्दिनुहोस् सरिका छ त हुनुहोस् प्रेम छ तिमीसँग जुन म शब्दमा भन्न सक्दिनँ प्रेम छ तिमीसँग जुन म शब्दमा भन्न सक्दिनँ म भएर बुझाउन सक्दिनँ म बोलेर सुनाउन सक्दिनँ तिमीलाई देखाउन पनि सक्दिनँ सुन्नुहोस् है प्रेम छ तिमीसँग जुन म शब्दमा भन्न सक्दिनँ म भएर बुझाउन सक्दिनँ म बोलेर सुनाउन सक्दिनँ तिमीलाई देखाउन पनि सक्दिनँ तर त्यो प्रेम यस्तो छ जुन मेरो आँखामा छ तिम्रो नाम मेरो मुटुमा छ जुन म केवल महसुस गराउन सक्छु तिम्रो नामले है ठिक छ त्यो पनि भाषण गर्दै थिएँ गयो प्रकाशजी हजुरले म्यासेज ननिष्ठप रूपमा पठाइराख्नु भएको छ है त्यही भएर पनि हुनसक्छ मलाई शान्तिजीले भन्नुभएको म्यासेजहरू एउटा मात्र पठाइदिनु भन्नु न है भनेर भन्नुभएको जस्तो लाग्यो साथसाथ मेन्सनहरू भन्ने कुराहरू आइराखेको छ म्यासेजहरू ठिक छ केही लेख्नुहोस् होइन प्रकाशजी मनमा लागेको कुराहरू सर लेख्नुहोस् एउटा दुईवटा लेख्नुहोस् तर सर लेखेर पठाइसकेपछि सुनेर साथ दिनुहोस् भन्न चाहे अथवा केही कुराहरू छन् भने अब लेख्न त पाइयो तर दाइ यति दुःखले मैले कमेन्ट लेखेर पठाएको छु साथीकाबाट हजुरले पुरा कमेन्ट भन्दै हुनुहुन्छ भनेपछि तपाईँले 100 म्यासेज पठाउनु भएको छ प्रकाशजी मैले 100 एक घन्टाको आधा घन्टाको कार्यक्रममा 100 म्यासेज पुरै वाचन गर्न सक्दिनँ होइन लगभग 11 बजेसम्मको कार्यक्रम रहेको छ अनि साथसाथै मैले त्यसमा माथि अलिकति लम्ब्याइरहेको हुन्छु कार्यक्रमलाई भनिसकेपछि मैले तपाईँको म्यासेजलाई मात्र स्थान दिन सक्छु र त्यो पनि सोच्नुहोस् न होइन दुःखले त मलाई थाहा छ त्यही त भने त मैले म म्यासेज तपाईँले पठाउनुहुन्छ र त उस्तै प्रस्तुता हो भने त कार्यक्रमको समयावधि त सक्यो ल बन्द गरौँ म्यासेजहरू ठिक छ वाचन गरिदिनु होइन भनेर अघि नै होइन म्यासेजहरू लगभग 10:58 भइसक्यो कार्यक्रम इन गरेर पनि गइसक्नुहुन्थ्यो होला तर मलाई के लाग्छ भन्दाखेरि म मन दुखाउन चाहन्न नि तपाईँले म्यासेज पठाउनु भएको छ मन नदुखोस् भन्ने मेरो इच्छा किनकि सुन्दै हुनुहुन्छ मेरो म्यासेज वाचन होस् भन्ने इच्छा चाह राख्नु भएको छ तपाईँले सोच बनाइराख्नु भएको छ भनिसकेपछि मैले म्यासेजहरू वाचन गरिरहेको हुन्छु होइन वाचन गर्नुपर्ने हुन्छ भन्ने मेरो त्यो उद्देश्य हुन्छ नत्र रिसाउनु हुनसक्छ अथवा मन दुखाउन सक्नुहुन्छ भन्ने इच्छा हो सो त्यो भइसकेपछि म बरु रातको कार्यक्रम छ अलिकति टाइम लिन्छु म्यासेज पुरा वाचन गर्छु भन्ने इच्छा मेरो हुन्छ अब तपाईँले यति गर्दा पनि अब तपाईँले म्यासेजहरू जसरी लेख्नु भइराखेको छ अनि तपाईँको मात्र म्यासेज वाचन गरेँ भने मैले अन्य साथीहरूलाई स्थान कतिखेर दिनु उहाँहरूको म्यासेज मैले कतिखेर वाचन गर्नु त्यो बुझ्नुहुन्छ कि उन्न प्रकाशले अब भन्न चाहे त्यति मात्र हो आजको बसाइ खल्लो भयो दाइ भन्नुहुन्छ शान्तिजी भन्नुहोस् न के कारणले खल्लो भयो त्यो म प्रस्ट्याउँछु होइन 11 बजिसकेको छ 11:30-12 बजीसम्म रहन्छु ल कारण के भनेर खुलाइदिनुहोस् म स्पष्ट पारिदिन्छु होइन खल्लो चाहिँ किन भयो भनेर लेखिदिनुहोस् ल सुन्दै हुनुहुन्छ के कारणले मेरो कारणले हो भने म के रहेछ बुझ्छु होइन साथीहरूको कारणले हो भने पनि मैले सकेसम्म सम्झाउने बुझाउने कोसिस गर्छु भन्छु अनिहारबाट मलाई त्यो लाग्दैन होइन सब कुराहरूमा मेरा साथसाथै अन्य कुराहरू सेयर गरिरहेको हुन्छ सो त्यो भनिदिनुहोस् है भन्न चाहे ठिक छ
यति बेलामा म्यासेज तर्फ लाग्न चाहन्छु. म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ. बराहा पोखरी उमेश हुनुहुन्छ, नमस्ते दाई भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु. सहयात्री उमेश अन्जान राई खोटाङबाट भन्नुहुन्छ, फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. भोलि साथी मिलन समर्पणको जन्मदिन परेको छ, सो उहाँलाई जन्मदिनको होइन एडभान्समा शुभकामना दिन चाहन्छु भन्नुहुन्छ. ह्याप्पी बर्थडे टु यु माई डियर बेस्ट फ्रेन्ड्स भन्नुहुन्छ है. शुभरात्रि साथमा भन्नुहुन्छ. हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. मिनुल अन्तरी मगर हुन्छ, शान्ति सिबुनु को सल्लाह सुझाव मेरो तर्फबाट मनन नै छ है भन्नुहुन्छ मिनुल अन्तरीजी. त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. रामसाप घर भई हाल भने काठमाडौँबाट सोनाकन्दुङ्गा मिडिया प्लेन निर्मला हुने, त्यस्तै गरेर जीवन सुब्बा देवासकोटा लक्ष्मण मगर र कमला मुखिया रामलाल सुमन, त्यस्तै गरेर भूमिका राई रमला साम्पाङ राई कमल श्रेष्ठ बुधवीर तामाङ कोपिला चामलिङ राई सरस्वती पोखरेल सरस्वती खत्री माफी माग्न चाहन्छु सरस्वती सुनवार, त्यस्तै गरेर मिडिया प्रेमी मगर्नी आयुषा दिलदुखी रिया सजना माझी सजना मनको साथी जीवन कार्की लगायत सबैमा सम्झना छ माया छ भन्नुहुन्छ. यहाँ पोखरेल नि साथी हुनुहुन्छ होइन, उहाँको ठ्याक्रको दिमागमा लाइनमा हुनुहुन्छ, कहिले काहीँ यस्तो हुन्छ. त्यस्तै गरेर यति बेला म म्यासेजहरू यता मैले देखे जति सबै वाचन गरे जस्तो लाग्छ. दादा साथीहरूको कारणले भन्नुहुन्छ र के कारणले हो त खल्लो भयो, के कारणले खल्लो भयो भाइ, आधा म्यासेज पढेर बिर्सिनु भयो भनेको भन्दै हुनुहुन्छ सरिका छेत्री. छैन, म्यासेजहरू मैले नभ्याएको जति म एकैछिनमा वाचन गर्छु होइन, सो मैले छुटाएको छैन, म्यासेज वाचन गर्छु नि, मैले लेखेर पठाउनु भएको छ, वाचन हुन्छ पनि मलाई चाहे. यति बेला अब हल्का म्यासेज वाचन गर्नुपर्छ जस्तो लाग्छ होइन. यति बेला मलाई म पनि लास्टमा पो आएँ त भन्नु सुरूपसना बिर्सिनु भने हो मलाई, त्यो भएर हुनसक्छ कार्यक्रमलाई रेसम हुनुहुन्छ दाई, के छ खबर सम्झना सबैमा भन्नुहुन्छ. मनोज सुन्दास दाई भाइ सबै भन्नुहुन्छ ओके. हाम्रो डिडी तामाङ होइन डबिन तामाङ आउनु भएको हो र हो जस्तो लाग्छ, फेरि हो त होइन होइन जस्तो पनि लाग्छ, न हो न होइन के त है जिनु बान्तुवाले पनि सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. सबिना पोखरेलजी हुनुहुन्छ, महेश विका हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. मगर केटो सिन्धुली हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. निरोज सेवा हुनुहुन्छ, नमस्ते नमस्कार सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मैले प्राप्त म्यासेज जति सबै वाचन गरिसकेको छु जस्तो लाग्छ. सामाजिक सञ्जाल फेसबुकमा चाहिँ केही म्यासेजहरू छन्, लेख रचनाहरू वाचन गर्नु नै पर्ने छ मैले. सो यति बेला म म्यासेजहरू टक्क होइन मिठो तरिकाले वाचन गर्ने कोसिस गर्छु ल, म पनि भन्न चाहे रिसाउनु हुन्छ नि हुन्न ओके ठिक छ, म कोसिस गर्छु ल. हजुरको रेडियो 102.1 MHz सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्ने कोसिस मेरो रहेको छ. यति बेला म्यासेज पठाउनु भएको छ मलाई, यति बेला हुनुहुन्छ कसले भन्दाखेरिमा होइन म्यासेज पठाउनु भएको छ यति बेलाको समयमा वाचन गर्ने चाहिँ कोसिस गरेको मैले होइन. तिमले मलाई छोडेको दिन त दिउँसै सूर्य अस्तायो

मैले म्यासेज छु थुप्रै छुटाएको छु जस्तो लाग्छ यति बेला मिनु लम्तरीमा गर्नुहुन्छ हजुर भाइ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद अर्चना खाजीको पनि म्यासेज मैले वाचन गरिसकेको छु रमन मुक्तानजीको पनि म्यासेज वाचन गरिसकेको छु शुक्रराज रसालीजीको पनि म्यासेज वाचन गरिसकेको छु होइन त्यस्तै गरेर धनी गजमेरजीको पनि म्यासेज मैले वाचन गरिसकेको छु जस्तो लाग्छ त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ शान्ति बिसी हुनुहुन्छ दाई सुन्दैछु ल भन्नुहुन्छ रोल्पाबाट शान्ति बिसी हो सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ सरीका छेत्री हुनुहुन्छ रमाइलो छ है खुब मनपर्छ हजुर भन्नुहुन्छ एक घन्टा बितेको थाहै हुँदैन दाई भन्नुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ शिला अधिकारी हुनुहुन्छ उहाँले लेख पठाउनु भएको छ शिलाजीको होइन लेख वाचन गर्ने कोसिसमा गर्छु यति बेला हुनुहुन्छ तिमीसँग नजिकको दूरी हुने छैन मुखमा राम राम मुटुमा छुरा हुने छैन तिमीसँग नजिकको दूरी हुने छैन मुखमा राम राम मुटुमा छुरी हुने छैन मेरो चोखो माया मार्ने हत्यारा हो प्रिय मेरो चोखो माया मार्ने हत्यारा हो प्रिय ढुक्क हुनु तिमीलाई उजुरी हुने छैन ढुक्क हुनु तिमीलाई उजुरी हुने छैन तिमीसँग नजिकको दूरी हुने छैन मुखमा राम राम मुटुमा छुरी हुने छैन मेरो चोख माया मार्ने हत्यारा हो प्रिय ढुक्क हुनु तिमीलाई उजुरी हुने छैन काठमाडौँबाट सुन्दैछ है भन्नुहुन्छ शिलाजी सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है वाचन गर्ने प्रयास चाहिँ गरे कस्तो लाग्यो भनिदिनु होला पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला दीपिका पूर्वछानीजीको पनि म्यासेज वाचन गरिसकेको छु दामोदर ग्यावलीजीले पनि म्यासेज पठाउनु भएको छ भारतको केरला राज्यबाट सुन्दैछु भन्नुहुन्छ रुरु चार गुल्मीको मान्छे भन्नुहुन्छ घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन त्यस्तै गरेर यति बेला म्यासेज लगभग सबै अरू त वाचन गरेको जस्तो लाग्यो होइन म्यासेजहरू छन् र छैन जस्तो लाग्छ मैले प्राय सबै वाचन गरेको जस्तो लागिरहेको छ हाम्रो हुनुहुन्छ मैले वाचन गर्नुपर्नेछ अन्जान मिनासेनको पनि वाचन मैले गरिसकेको छु त्यस्तै गरेर प्रेम छ तिमीसँग जुन म शब्दमा भन्न सक्दिनँ म भएर बुझाउन सक्दिनँ म बोलेर सुनाउन सक्दिनँ तिमीलाई देखाउन पनि सक्दिनँ तर त्यो प्रेम यस्तो छ जुन मेरो आँखामा छ तिम्रो नाम मेरो मुटुमा छ जुन म केवल महसुस गराउन सक्छु तिम्रो नामले गजल लेख्न सक्छु कथामा तिमी र म भनी पात्र बनाउन सक्छु भन्नुहुन्छ है प्रेम छ तिमीसँग जुन म शब्दमा भन्न सक्दिनँ म भनेर बुझाउन सक्दिनँ म बोलेर सुनाउन सक्दिनँ तिमीलाई देखाउन पनि सक्दिनँ तर त्यो प्रेम यस्तो छ जुन मेरो आँखामा छ तिम्रो नाम मेरो मुटुमा छ जुन म केवल महसुस गराउन सक्छु तिम्रो नामले गजल लेख्न सक्छु कथामा तिमी र म भनी पात्र बनाउन सक्छु शब्दमा भन्नुपर्दा मेरो प्रेम तिम्रो लागि अटल अनन्त हुनेछ मेरो प्रेम तिम्रो लागि अटल अनन्त हुनेछ सरिका छेत्रीले पठाउनु भएको यो लेख हो वाचन गर्ने प्रयास गरे मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर अब चाहिँ सबै म्यासेजहरू मैले वाचन गरिसकेँ अन्जान थुनु हुनुहुन्छ युगैबाट सुन्दैछु भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ जुन त चामलिङ राई मगर्नी मगर्नी हिर्सु चामलिङ राई पवित्र राई अल्सना कुलुङ राई चामलिङ अम्बिका राई रोमिल लाउती रिता राई रोदन सिम्पल सानीका सबैमा सम्झना छ भन्नुहुन्छ तामाङ नरेश वाइवा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु त्यस्तै गरेर अरू त मैले म्यासेज सबै वाचन गरेको छु छुट्टिनुपर्छ तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु यसो गरौँ अब श्री सरको मिठो एउटा गीत बजाइदिनु म छमछम नाच्दैछु हस् भन्नुहुन्छ टिकराजु अर्जी हो र ओके अन्तिममा राख्नेछु एउटा मिठो गीत राख्दै छुट्टिने छु पनि मलाई चाहे 11:09 गइसकेको छ दाइ हजुरले 12 बजीसम्म कार्यक्रम चलाउनुहुन्थ्यो भन्नुहुन्छ 12 बजीसम्म है ठिक छ
तीनजनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथीहरू मनै दुख धन्यवाद मेसेज वाचन गर्न छुटाए भने सरी भन्न चाहन्छु ल कहिलेकाहीँ तलमाथि हुँदै गर्दाखेरि छुट्न सक्छ त्यसमा चाहिँ अब सरी भन्न चाहे त्यस्तै गरेर हेरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद हालटुका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला त्यसमा पनि होइन भन्न चाहे त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाइबाट बस्नुहोला भोलि कतै यात्रामा निस्कनु अगाडि निस्कने सोच बनाउनु भएको छ भने निस्कनुभन्दा अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु अर्को कुरा भन्नुपर्दाखेरिमा हाम्रो डबिन तामाङ पनि हुन्छ आउनु भएको छ मित्र स्वागत छ हजुरलाई अन्त्यमा कुमार अभिषेक कुमार तनुजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबै भनिदिनुहुन्छ उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला होइन स्वास्थ्यको ध्यान दिनुहोला भन्दै अन्त्यमा तपाईँको माझमा एउटा मिठो गीत राख्दै आजको विषयबाट छुट्न चाहन्छु फेरि पनि सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव चाहिँ दिनुहोला भन्दै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत छ भन्दा पनि मार्मिकै भनौँ न आजसँगै कहाँ हो कहाँ भोलि यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु यसमा आवाज दिनुभएको छ वसन्त थापा शर्मिला विश्वकर्माको आवाजमा यो गीत तपाईँको माझमा छोड्दै छोड्दै म कार्यक्रम प्रस्तुत श्री राजमा आजको बसाइबाट छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त अन्तिममा शिशि रामतेलजीले पनि सुन्दैछु उहाँ हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै छुट्टी हवस् त नमस्कार।

0: किनकि मेरो खाता थियो नोबेल बैंकमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री वारेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो, हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुस् भन्छौ। त्यसपछि सभामुख अर्यालले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। त्यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
6: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस

0: आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निस्सा दिएको हो। सर्वोच्च अदालतको बैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन मागसहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्यांकन नभएको केन्द्रीय कार्य समिति बाहेक अन्य तवरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिकिर गर्दै 2059मा कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निस्सा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निस्सा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यस अघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: नेपाल सरकारले चालू आर्थिक वर्ष 2083/84 साउन महिनादेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74,958 रूपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलबमान 53,611 रूपियाँमा थप 8 ग्रेडको 1,787 रूपियाँ गरी जम्मा तलब 67,907 रूपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलबमान 48,058 रूपियाँ 8 ग्रेडको 1,602 रूपियाँ सहित जम्मा तलब 60,874 रूपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलबमान 50,448 रूपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रूपियाँ सहित जम्मा तलब 63,904 रूपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पदमुख्य सचिवको कुल तलब 90,594 रूपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रूपियाँ कायम गरिएको छ र त्यसमा 2 ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रूपियाँ पुगेको छ भने शुरूको तलबमा 79,290 रूपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रूपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह नै हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढ़ाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा मारी टाइम्समा यो खबर छ।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा फिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो, त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा 59 ग्यास उद्योग छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार ती उद्योगसँग 11,000 मेट्रिक टन भण्डारण क्षमता छ, तर उद्योगीहरूले लगानी गरेर ग्यास भण्डारण गरेर राख्दैनन्।
1: नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङमार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङमार्ग निर्माणका लागि अध्ययनका क्रममा छन्। प्रस्तावित सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गको विभिन्न खाली अध्ययनका लागि 67,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङमार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियरले अहिले मुलुकभरि प्रस्तावित 23 सुरुङमार्ग अध्ययनको क्रममा रहेको जानकारी दिएका छन्। कुलेखानी, भीमफेदी सुरुङमार्ग, खुरकोट सिन्धुली सुरुङमार्ग, लामा बगर सुरुङमार्ग, दोलखा धरान लेउती सुरुङमार्ग, सुनसरी खुटिया बीपी नगर दिपायल सुरुङमार्ग, कैलाली र डुटी, गोदावरी कुण्ड काभ्रे मन दोभान सुरुङमार्ग, ललितपुर र काभ्रे पलानचोक, बागलुङ बिउ नरेठाटे सुरुङमार्ग, प्रवास चोर्ते सुरुङमार्ग, पाल्पापाटन ब्याब्लीढुङ्गा र इमलिचा सुरुङमार्ग लगायत अध्ययनका क्रममा रहेका छन्। त्यसै गरी ताथली रविओपी सुरुङमार्ग, भक्तपुर र काभ्रे पलाञ्चुक, बबई छिन्छु सुनमाई लगायतका पनि अध्ययनमा रहेका छन्। सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 1,126 मिटर लामो, 10 मिटर चौडा र 7 मिटर उचाइ रहेको यस सुरुङमार्ग आयोजनाको समग्र भौतिक प्रगति 70% र सुरुङमार्गको काम 92% सकिसकेको छ। अब मुख्यतया उपकरण जडानका काम मात्र बाँकी रहेको जनाइएको छ। सुरुङमार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटोलाई छुट्याएर यात्राको समय र इन्धनको लागत घटाउने मात्र होइन, यातायात थप सुरक्षित र नियमित हुनेछ। वातावरण मैत्री आधुनिक पूर्वाधार संरचनाका रूपमा लिइने सुरुङमार्ग निर्माण र सञ्चालनले मुलुकको आर्थिक गतिशीलता समेत बढ़ाउने अपेक्षा गरिएको छ। 8 सुरुङमार्ग बन्दै 23 अध्ययनका क्रममा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: सप्तकोशी नदीको कटान र बाढ़ीबाट पीड़ित धर्मेन्द्र कुमार कर्णले 18 वर्ष बित्दा पनि क्षतिपूर्ति पाएका छैनन्। सुनसरीको कोशी गाउँपालिकाको बस्तीमा 18 वर्ष अघि सप्तकोशीको बाढ़ी पसेर क्षति पुर्याएको थियो। नदीले जग्गामा पुर्याएको क्षतिको शोध भर्न अहिलेसम्म पाएको छैन, क्षतिपूर्ति पाइन्छ भन्ने आशामा बसेको छु कर्णले भने। बाढ़ीले क्षति पुर्याएको जग्गा उनकी आमा चन्द्रकला देवीका आस्थाको नाममा छ। बेलाबखत प्रशासन कार्यालयमा क्षतिपूर्तिका लागि सम्पर्क गरे पनि विश्वासिलो जवाफ नपाएको उनको गुनासो छ। बाढ़ीले उनको खेतीयोग्य जग्गामा गेगर थुपारेर क्षति पुर्याएको थियो। उनले अरू जग्गाको क्षतिपूर्ति पाए पनि आमाको नाममा रहेको उक्त जग्गाको क्षतिपूर्ति पाउन नसकेको बताए। त्यति बेला जग्गाको क्षतिपूर्ति सीमा विवादका कारण रोकिएको थियो। विवाद टुंगिएको निकै भइसक्यो तर क्षतिपूर्ति पाउन नसकेको कर्णले बताए। बाढ़ी पीड़ित कोशी गाउँपालिका 6 60 वर्षीय सुखदेव यादवले भने 2 बिघा जग्गाको क्षतिपूर्ति पाएका छन्। उनले प्रति बिघा 2,00,000 दरले क्षतिपूर्ति पाएका हुन्। उनको 2 बिघामा अहिले 10 कट्ठामा मात्र खेतीयोग्य बनेको छ, बाँकी 30 कट्ठामा ग्रेगर र बालुवा थुप्रिएकाले खेती हुँदैन। कोशी बाढ़ी पीड़ित 18 वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।